0: स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
4: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
5: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
4: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
5: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
4: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
5: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
4: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
5: मोबाइल 97460-00454।
4: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: अया मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
10: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल, भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
9: जान त जाने, बरु कहाँ जाने होला खै?
10: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
11: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67-272।
12: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
13: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 19 गते शुक्रबार, सन् 2026 जुलाई 3 तारीख असार कृष्ण पक्षको तृतीया तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारको 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम।

0: नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 19 गते शुक्रबार, सन् 2026 जुलाई 3 तारीख असार कृष्ण पक्षको तृतीया तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारको 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम, सुकुम्बासी विस्थापन, विधि र प्रक्रियामा प्रश्न, लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायकवादी प्रवृत्ति तथा उन्मुख भएको विपक्षीको आरोप।
0: 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न, पूँजीगत खर्च अरू महिनाका तुलनामा असारमा दोब्बर, राष्ट्र बैंकले तोकेकै क्षेत्रमा अत्यधिक खराब कर्जा।
1: धान रोप्नेदेखि भित्र्याउने बेलासम्म जलवायु परिवर्तनको चपेटामा, सम्भावित क्षतिको परिपूरणका लागि बीमा गर्न किसानलाई कृषि विभागको आग्रह।
4: हाम्रो आम किसानहरूलाई अनुरोध चाहिँ के हो भने बीमामा आउनुहोस्, त्यो हो भने भोलि सम्भावित जोखिमलाई यसले रक्षावरण गर्छ।
0: भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै गएको राष्ट्रसंघको भनाई, हजारौं मानिस घरबार विहीन, 6,000 भन्दा धेरैको जीवितै उद्धार।
1: र अस्ट्रियालाई हराउँदै स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश, पोर्चुगल र क्रोएसियाको खेल चल्दै।
5: प्राविधिक शिक्षा आजको आवश्यकता।
3: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
5: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
3: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
5: फोन 01-5121-0000 97418-2096।
3: वेबसाइट www.nec.edu.np।
6: It's a goal! Himstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mini sabai generation! Himstar TV kharid garna paunhos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, pra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
7: Himstar, for a complete home.
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: काया कैरनमा अब खबरको सिलसिला। द्वितीयै नजिकको जनसमर्थन प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम चालेको छ। केही प्रक्रियागत कमजोरी बीच सरकारले यस अवधिमा व्यापक नीतिगत हस्तक्षेप र आक्रामक कार्यशैली मार्फत सशक्त उपस्थित देखाउने प्रयास गरेको छ। सामान्यतया 100 दिनलाई सरकारको प्रारम्भिक मूल्यांकन गर्ने समय मान्ने चलन छ। वैकल्पिक राजनीतिबाट उदाएको रासोपाले 21 फागुनमा भएको संघीय प्रतिनिधि सभा चुनावमा 182 सीटको ऐतिहासिक विजय हासिल गरेपछि चैत 13 वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको थियो। सरकारले अघि बढ़ाएको प्रशासनिक सुधार, भ्रष्टाचार, छानबिन र खर्च कटौती लगायतका कदममा जनस्तरकै समर्थन छ भने सुकुम्बासी विस्थापन, विधि र प्रक्रियामा प्रश्न पनि उठेको छ। स्वास्थ्यमा सुधारको प्रयास थालिएको छ, तर आइतबार विद्यालय अस्पताल अस्तव्यस्त भएका छन्। शिक्षामा नतिजा प्रकाशन छिटो गरिएको भएको छ तर शैक्षिक सत्र सञ्चालनमा सरकार चुकेको छ। सन्तुलित कूटनीतिक छिमेक र आर्थिक विकासमा सरकारले प्राथमिकता दिएको छ। चुनावमा अप्रत्याशित पराजय भोगेर एकैसाथ विपक्षी बेन्चमा पुगेका परम्परागत राजनीतिक दलसहित संसदमा प्रतिनिधित्व गर्ने अरू दलले सरकारको 100 दिने कार्यकालको कठोर आलोचना गरेका छन्। यद्यपि राजनीतिक विश्लेषकहरूले भने सरकारको कार्य सम्पादनको मिश्रित मूल्याङ्कन गर्दै पर्याप्त तयारी, सहमति र स्पष्ट कार्यादेश बिनै संविधान संशोधनको बहसले देशमा नयाँ राजनीतिक द्वन्द्व चर्कन सक्ने चेतावनी दिएका छन्। विपक्षी दलका नेताहरूले सरकारले आफ्ना नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको, राजनीतिक दलहरू बीचको संवाद समन्वय र सहकार्यको स्थापित परम्परा तोडेको तथा प्रधानमन्त्रीले संसदसँग अस्वाभाविक दूरी कायम गरेको आरोप लगाएका छन्। सरकारको कार्यशैलीले लोकतान्त्रिक अभ्यास कमजोर बनाउने उनीहरूको आरोप छ। सरकार 100 दिनमै लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिरायकवादी प्रवृत्तितर्फ उन्मुख भएको विपक्षी दलको आरोप रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले चितौन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेकामा मधेश केन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले हिजो प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदलसँग भेटेरै सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा अघि बढ़ाए प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्। यस विषयमा सरकारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्ना धारणा के हो भनेर प्रश्न पार्नुपर्ने माग मधेसवादी दलहरूका नेताहरूको छ। संघीयताका लागि मधेस तराईमा ठूला आन्दोलन गरेका यी दलहरूले राजसभाको त्यो प्रस्ताव स्थगित गर्नुपर्ने धारणा राखेका छन्। सैद्धान्तिक रूपमा प्रदेशको पुनर्संरचना गर्ने विषयमा सहमति हुन सकिए पनि प्रदेशसभा खारेजीले संघीयता नै कमजोर बनाउने जसपा नेपाल, जनमत र नागरिक उन्मुक्ति पार्टीको भनाइ छ। आजको कान्तिपुरमा खबर छ।
0: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका केही सांसदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा पुगेर अनुसन्धान जारी रहेका फाइल देखाउन दबाव दिएका छन्। सांसदले अनुसन्धानको फाइल हेर्न खोजेपछि उत्पन्न भएको विवाद कार्यालयभित्रको घटनामा सीमित रहेर यसले संसदीय अनुगमनको सीमा कहाँसम्म हुन्छ भन्ने प्रश्न उठाएको छ। करिब 1.5 घण्टासम्म दुवै पक्षबीच कानूनी व्यवस्था, संसदीय अधिकार र अनुसन्धानको गोपनीयताका बारेमा लामो प्रश्नोत्तर भयो। सांसदले अनुसन्धानको फाइल देखाउन दबाव दिएको भिडियो सार्वजनिक भएपछि घटना थप चर्चामा आएको छ। अख्तियार इटरीका प्रमुख यज्ञ पुरीले अनुसन्धान पूरा नभएसम्म आरोपीको नामदेखि अनुसन्धानसँग सम्बन्धित कुनै पनि कागजात सार्वजनिक गर्न नमिल्ने कानूनी व्यवस्था रहेको भन्दै सांसदहरूलाई त्यही कानून देखाएर सम्झाइएको बताउनुभयो। उहाँका अनुसार अनुसन्धान प्रक्रिया पारदर्शिता भन्दा पनि निष्पक्षताका लागि निश्चित समयसम्म गोप्य राख्नुपर्ने संवेदनशील प्रक्रिया हो। अन्नपूर्ण पोस्टमा खबर छ।
1: विद्यालय तहका विद्यार्थीमा मात्र केन्द्रित रहँदै आएको राष्ट्रिय सेवा दलको दायरा व्यापक रूपमा विस्तार गर्ने तयारीमा सरकार जुटेको छ। विशेष परिस्थिति, युद्ध र आन्तरिक द्वन्द्वको समयमा जुनसुकै नेपाली नागरिकलाई सैन्य तालिम दिई राष्ट्र सेवामा खटाउन सकिने गरी सरकारले नयाँ विधेयक संघीय संसदमा दर्ता गरेको छ। केही दिन अघि प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक सदनबाट पारित भए साबिकको राष्ट्रिय सेवा दल N2027 पूर्ण रूपमा प्रतिस्थापन गर्दै राष्ट्रिय सुरक्षा र सेवामा नागरिकलाई आकस्मिक रूपमा परिचालन गर्ने नयाँ कानूनी बाटो खुल्नेछ। प्रधानमन्त्री एवं रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट संसदमा दर्ता राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको उद्देश्य बदलिँदो बाह्य र आन्तरिक सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु हो। विगतमा सीमित र परम्परागत भूमिकामा रहेको सेवा दललाई अब देशमा आइपर्ने विशेष संकटमा रणनीतिक मानव स्रोतका रूपमा उपयोग गर्ने सरकारको तयारी छ। सबैलाई सैन्य तालिम र परिचालन प्रस्ताव आजको नागरिक दैनिकमा खबर छ।
0: नेपालीले एक वर्षमा आन्तरिक तथा बाह्य पर्यटनमा 4.59 अर्ब रूपियाँ बराबर खर्च गर्ने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 नतिजा हिजो सार्वजनिक गर्दै यस्तो बताएको हो। सर्वेक्षणले आन्तरिक पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा 3.44 अर्ब तथा त्यही दिन फर्कने गरी हुने भ्रमणमा 90.98 अर्ब बराबर खर्च हुने गरेको अनुमान गरेको छ। यस्तै बाह्य भ्रमणमा रात बिताउने गरी हुने भ्रमणमा 47.97 करोड़ र त्यही दिन फर्किने भ्रमणमा 15.67 करोड़ रूपियाँ खर्च भएको देखिन्छ। उद्देश्यगत रूपमा स्वास्थ्य उपचार सम्बन्धी भ्रमणमा कुल खर्चको 31.78% खर्च भएको छ। सन्दर्भ अवधि 2081 असोजदेखि 2082 भदौसम्मको अवधिमा करिब 3,00,000 नेपाली विदेश भ्रमणमा गएको सर्वेक्षणमा उल्लेख छ। आन्तरिक पर्यटन सर्वेक्षणले 52.4% घर परिवारले एक वर्षको अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएको देखिएको छ। नेपालको कुल ग्राहक उत्पादनमा आन्तरिक पर्यटनबाट 1,44,49,00,000 रूपियाँ बराबरको योगदान भएको सर्वेक्षणले देखाएको छ। पर्यटक घर परिवारमा युवा उमेर समूहको बाहुल्यता देखिएको छ। काया कैरनमा धान खेतीमा देखिएका चुनौती र भइरहेका कामबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
10: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम, सुकुम्बासी विस्थापन विधि र प्रक्रियामा प्रश्न, प्रदेशसभा खारेजीको प्रस्ताव विरूद्ध एकजुट हुँदै मधेसवादी दल, सबैलाई सैन्य तालिम र परिचालनको प्रस्ताव, 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न लगायतका खबर प्रस्तुत
5: गर्यौं। चालू आर्थिक वर्षमा पूँजीगत बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले वर्षको अन्तिम महिना असार शुरू भएपछि खर्च बढ़ाउन शुरू गरेको छ। चालू वर्षको बजेटमा पूँजीगत शीर्षकमा 4.7 खर्ब रूपियाँ विनियोजन भएको छ। सरकारी लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि जेठसम्मका 11 महिनामा शुरूका 15 दिन 1 गतेदेखि 15 गतेसम्म पूँजीगत बजेट जति खर्च भएको छ त्यसको तुलनामा असारका 15 दिनमा दोब्बरले बढ़ेको छ। साउनदेखि जेठसम्मका 11 महिनाको शुरूमा 15 दिनमा औसत 5.45 अर्ब रूपियाँका दरले पूँजीगत बजेट खर्च भएको छ, तर असारका 15 दिनमा भने यस्तो खर्च 10.71 अर्ब रूपियाँ पुगेको छ। यो पछिल्ला 11 महिनाको औसत खर्चका तुलनामा झण्डै दोब्बरले बढ़ी हो। आजको कारोबार दैनिकमा खबर छ। यस्तै नेपाल राष्ट्र बैंकले निश्चित प्रतिशत तोकेरै ऋण प्रवाह गर्नुपर्ने भनी बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका क्षेत्रमा प्रवाह भएको ऋणमा समस्या चुरिन थालेको छ। गएको चैतसम्मको कुल खराब कर्जा मध्ये कृषि र मत्स्यपालनको हिस्सा मात्र झण्डै 23.5% छ। जलविद्युत आयोजना लगायत निर्माण क्षेत्रको हिस्सा झण्डै 10.5% छ। खराब कर्जामा थोक तथा खुद्रा व्यापारको हिस्सा 10% छ। तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे नियामक निकायको कार्यवाही भोग्नुपर्ने र बैंक तथा वित्तीय संस्थाले पनि कर्जाको गुणस्तर सम्बन्धमा आँखा चिम्लिने, अर्थतन्त्र चलायमान नहुँदा कृषिसँगै लघु साना तथा मझौला उद्यमी सबैभन्दा छिटो प्रभावित हुने लगायत कारण यस्तो भएको जानकारहरू बताउँछन् कान्तिपुर दैनिकमा खबर छ।
4: देशका धेरै ठाउँमा रातभर पानी परेको छ। 1-2 ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यतिखेर भने काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा घाम लाग्न थालिसकेको छ। महाशाखाका अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। भोलि पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। हिजो काठमाडौँ उपत्यकाका केही ठाउँमा ठूलो पानी पर्दा सड़क जलमग्न भएका थिए।
5: बर्खे धान बाली देशभर झण्डै 13,82,000 हेक्टरमा रोपाई हुन्छ। वार्षिक 2.2 खर्ब धान उत्पादन हुने र जीडीपीमा यसको योगदान झण्डै 4% छ। तर यसपालि मध्य असार बितिसक्दा पनि तराई मधेसका प्राय फाँट बाँझै छन्। मंगलबार यता परेको पानीले केही राहत भए पनि रोपाईको काम धमाधम हुन सकिरहेको छैन। किसान अहिले पनि मल बिउ र सिंचाई समस्या भोग्न बाध्य छन्। यस्तो समस्या अनुकूल यस्तै मौसम अनुकूल नहुँदा रोप्नेदेखि भित्राउने बेलासम्म अनेकौं चुनौती भोग्नुपर्ने अवस्था छ। यस्तो बेला किसानले के गर्ने अनि कृषि विभागले के गरिरहेको छ त? थप जानकारी सहित साथी मदन पौड्याल।
6: अहिले धान रोपाईको अवस्था हेर्दाखेरि पछिल्लो प्रदेशहरूबाट प्राप्त विवरण अनुसार करिब 16% हारामारी रोपाई भएको छ। यो चाहिँ गत वर्षको हाराहारीमै छ, 1-2% तलमाथि छ। अलि मध्य प्रदेशमा यो वर्ष अलिकति कम भएको छ गत वर्षको तुलनामा। यद्यपि गत वर्ष पनि त्यहाँ सुक्खाको कारणले गर्दाखेरि निकै पछिसम्म पनि 7-8% रोपाई हुन सकेन अन्तिमसम्म पनि। यसपटक पनि अलिकति कम भएको छ।
7: कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल, देशको अन्न भण्डार मानिने मध्य प्रदेश सहित अहिले मध्य असारसम्मको रोपाई अवस्थाबारे जानकारी दिनुहुँदै, तराई मधेसमा साउन पहिलो हप्तासम्म रोपाई गर्न सकिन्छ, तर मध्य पहाड़ र अन्य क्षेत्रमा यति बेला धेरै रोपाई भइसक्नु पर्ने थियो, त्यसका लागि मौसम अनुकूल भएन। यस वर्ष गएको असार 5 पूर्वमा भित्रिएको मनसून देशभर फैलिन नै झण्डै 12 लाग्यो। मनसून गएको मंगलबार मात्रै सुदूरपश्चिमसम्म पुग्यो, तर त्यो पनि कमजोर अवस्थामै रह्यो। बितेका 3 देशका धेरै जसो ठाउँमा पानी पर्दा केही राहत भयो, तैपनि किसानले अपेक्षा अनुसार रोपाईको काम गर्न सकिरहेका छैनन्। पुग्दो पानी छैन, मल अनि आवश्यक प्रविधिको अभाव छ, तर सरकारको लक्ष्य धानमा आत्मनिर्भरतामा पुग्नेछ। पहिलो चुनौती त यस वर्ष पोहोरको झण्डै 57 लाख मेट्रिक टन बराबरको उत्पादनलाई घट्न नदिनु नै रहेको छ। कृषि विभाग सहित जिम्मेवार निकायले यो बेला के गरिरहेका छन् त? महानिर्देशक सञ्जेल,
6: केही मनसूनमा भर पर्नुपर्ने कुराहरू त्यो आफ्नो ठाउँमा छन्, तर बाँकीहरू हाम्रो केही साना सिँचाइ, केही हाम्रो भूमिगत सिँचाइ डिप ट्युबवेलहरूको स्यालो ट्युबवेलहरूबाटको पनि हामीले थप प्रबन्धहरू गरेको छ तिनै तहको सरकारको समन्वयमा। अब यसरी अब समग्र रूपमा चाहिँ यो उत्पादन फ्याक्टर अफ प्रोडक्सन भन्छौँ, यी सबै आयाममा कामहरू गरिरहेका छौँ। बिमालाई प्रवर्धन गर्ने, भोलि त्यो क्षति भयो भने त्यसको चाहिँ राहत क्षतिपूर्तिको लागि पनि तीन तहको समन्वयमा प्रयासहरू भइरहेको छ।
7: यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नाराका साथ गएको असार 15 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव केन्द्रित विभिन्न कार्यक्रम पनि भए। कार्यक्रममा किसानको मुख्य गुनासो नै सिंचाई, मल र प्रविधि अभावको थियो। त्यति मात्रै होइन, अहिले मुख्य बाली धानको खेती जलवायु परिवर्तनको चपेटामा परेको छ। रोप्ने बेला सुक्खा खडेरी अनि बालीको उत्पादन लिने बेला अनपेक्षित वर्षाले विगतमा पनि क्षति गरेको किसानले पीड़ा भोगेका छन्। यस्तो संकटको अवस्थामा धान खेतीमा आबद्ध किसानलाई सम्भावित क्षतिको परिपूरणका लागि बाली बीमामा तत्कालै जोडिन कृषि विभागको आग्रह छ। फेरि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल,
6: उल्लेख्य मात्रामा धान बालीमा बिमा हुन सकेको छैन, यो दुर्भाग्यपूर्ण भएको छ। त्यसकारण हाम्रो आम किसानहरूलाई अनुरोध चाहिँ के हो भने बिमामा आउनुहोस्, त्यो हो भने भोलि सम्भावित जोखिमलाई यसले रक्षावरण गर्छ र 80% यसको दायी भुक्तानी पाइन्छ र 80% सरकारले बिमा प्रिमियममा अनुदान दिने गरेको छ।
4: धान खेतीमा देखिएका चुनौती र जिम्मेवार निकायले गरिरहेको कामबारे कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
11: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
11: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
12: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
13: हर घर हुने छ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। अब अदालतमा पनि कृत्रिम बुद्धिमत्ता एआई प्रयोग हुने भएको छ। सर्वोच्चको फूलकोटले हिजो न्यायपालिकाको सूचना तथा संचार प्रविधि नीति 2083 पारित गर्दै एआई प्रयोगको बाटो खुलाएको हो। मस्यौदा लेखन अध्ययन अनुसन्धानमा सहयोग पुग्ने गरी एआईमा आधारित प्रणाली प्रयोग बढ़ाउने नीतिमा उल्लेख छ। न्यायिक निर्णयमा दखल पुग्ने गरी भने एआईको प्रयोग गर्न नपाइने उल्लेख छ। न्यायिक काम कार्यवाहीमा आन्तरिक वा बाह्य निकायहरूबाट विकास गरिएका एआई सम्बन्धी प्रणालीको प्रयोग गर्दा त्यसको विश्वसनीयता, पारदर्शिता, पूर्वाग्रह हिबिन्ता र कार्यसञ्चालनको ढाँचा लगायतका पक्ष विश्लेषण गरी उपयुक्तताका आधारमा प्रयोग गर्ने व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख छ। मुद्दा व्यवस्थापनमा प्रणालीमा मुद्दा सम्बन्धी विवरण तथा कागजात प्रविष्ट गर्दा एआई प्रणालीका लागि मेसिनले खोजी गर्न सक्ने ढाँचामा डाटाबेस तयार गरिने भएको छ। सर्वोच्च अदालत सहित देशभरका अदालतका आदेश तथा फैसला एआईबाट सहजै खोजी गर्न सकिने र पढ्न सकिने बनाइने पनि नीतिमा उल्लेख रहेको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर। भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय संकट थप गइरहेको छ। राष्ट्रसंघीय सहायता एजेन्सीहरूले हजारौं मानिस घरबार विहीन भएका र उद्धार तथा राहत र पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढ़िरहेको बताएका छन्। राष्ट्रसंघीय शरणार्थी एजेन्सी यूएनएचसीआरका अनुसार अहिलेसम्म कम्तीमा 2300 जनाको ज्यान गएको छ भने 11,000 भन्दा धेरै घाइते भएका छन्। उद्धार कर्मीहरूले अहिलेसम्म 6,400 भन्दा बढ़ी मानिसलाई जीवितै उद्धार गरेका छन्। भूकम्पको झण्डै 8 दिनपछि पनि मानिसहरू जीवित भेटिने आशा कायमै छ। संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले 3 महिनाको लागि 1,00,000 मानिसलाई पुग्ने राहत सामग्री तयारी अवस्थामा राखेको छ भने यूएनएचसीआरले विस्थापित परिवारका लागि अस्थायी आश्रयको व्यवस्था गरिरहेको छ।
5: अब खेल खबर। अस्ट्रियालाई 3-0 पराजित गर्दै स्पेन फिफा विश्वकपको अन्तिम स्वरमा स्थान बनाउन सफल भएको छ। सन् 2010 पछि स्पेनले नकआउट चरणमा जीत हात पारेको हो। गैराती भएको खेलमा मिकेल ओयाजाबालले 2 गोल गरेसँगै स्पेनले अस्ट्रियामाथि सहज जीत निकाल्यो। पेड्रो पारोले 1 गोल गरे। स्पेनका ओयाजाबाल सर्वाधिक गोल गर्नेमा छैटौं स्थानमा उक्लेका छन्। फ्रान्सका कप्तान केलियन एम्बापे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले समान 6-6 गोल गर्दा नर्वेका एर्लिङ हालान्ड र इंग्ल्याण्डका कप्तान ह्यारी केनले 5-5 गोल गरेका छन्। स्पेनले अब अन्तिम स्वरमा पोर्चुगल र क्रोएसिया बीचको विजेतासँग खेल्नेछ। यस्तै गैरातीको खेलमा स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयसम्म गोल नखाई नयाँ कीर्तिमान बनाएका छन्। यसैबीच फिफा विश्वकपमा अहिले क्यानाडाको टोरन्टो रंगशालामा पोर्चुगल र क्रोएसिया बीचको अन्तिम स्वर प्रवेशका लागि खेल चलिरहेको छ। खेलको 79 मिनट जाँदा दुवै टोलीले 1-1 गोल गरेका छन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका कप्तान लुका मोड्रिच आमने सामने भएकाले यो खेललाई चासोका साथ हेरिएको छ। दुवै खेलाड़ीका लागि यो सम्भावित अन्तिम विश्वकप हुन सक्ने भएकाले पनि खेलको महत्व अझ बढ़ेको छ। यस्तै आजै नेपाली समयअनुसार बिहान 9:15 क्यानाडाको भ्यानकुभरमा रहेको बीसी प्लेस रंगशालामा स्विजरल्याण्ड र अल्जेरिया बीच प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले अन्तिम स्वरमा कोलम्बिया र घानासँगको विजेतासँग खेल्नेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अब तेज डिजेल पेट्रोल बिक्री गर्ने पेट्रोल पम्प बन्द गर्ने व्यवसायीले 10,00,000 रूपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ। नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसिएको यात्रुवाहक बस गाड़ी अहिलेसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको 6 गोताखोरको टोलीले गाड़ीको खोजबिन गरिरहेको खबर आजका पत्रिकाहरूले छापेका छन्।
5: आर्थिक अपराधको अनुसन्धान तथा अभियोजनका लागि सरकारले छुट्टै शक्तिशाली आर्थिक अपराध विरूद्धको प्राधिकरण गठन गर्ने भएको छ। आर्थिक अपराधका मुद्दामा प्रभावकारी अनुसन्धान होस् भनेर एक वर्षभित्र अख्तियार जस्तै छुट्टै प्राधिकरण गठन गर्ने सरकारको तयारी रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउनु भएको छ।
4: सरकारले भूमिहीन सुकुमवासीलाई बर्दियाबाट जग्गाको जग्गाधनी दर्ता प्रमाणपत्र लालपूर्जा वितरणको काम शुरू गरेको छ।
5: संयुक्त राष्ट्रसंघ अन्तर्गत दूरसंचार क्षेत्रको छाता संस्था अन्तर्राष्ट्रिय दूरसंचार संघ आईटीयूले सार्वजनिक गरेको आईसीटी विकास सूचकांक 2026 नेपालले 68.1 अंक प्राप्त गरेको छ।
4: नेपाली कांग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तत्कालीन सभापति शेरबहादुर देउवा निकट नेताहरूको बैठक आज बोलाउनु भएको छ।
5: चालू आर्थिक वर्ष 966 जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको हो।
4: सर्वोच्च अदालतले पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्नुपर्ने माग सहितको रिट खारेज गरेको छ।
5: सन् 2026 जून महिनामा 91,363 विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार जूनमा हवाई मार्गबाट गएको वर्षको जूनको तुलनामा 19.5% बढ़ी पर्यटक नेपाल आएका हुन्।
4: अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 तथा शिक्षा नियमावली 2059 विद्यालयमा अध्ययनरत कुल विद्यार्थी संख्याको न्यूनतम 10% कोटा छात्रवृत्तिको लागि छुट्याउनु पर्ने प्रावधान छ। यही प्रावधान अनुसार संस्थागत तर्फका विद्यालयहरूले आफ्नै अनुकूलतामा कोटालाई प्रयोग गर्दै आएका थिए। विद्यालय आफैले तोकिएको छात्रवृत्तिको कोटा वितरण गर्दा थेग्ने नसक्ने भन्सुन चल्छ। धेरैजसो संस्थागत विद्यालयहरूमा आफू निकटहरूलाई मात्र छात्रवृत्तिको सहुलियत दिने गरिएको छ। लक्षित वर्गका विद्यार्थीहरूलाई यो सुविधाबाट वञ्चित गरिएको छ। पहुँच पुर्याउन नसक्नेहरू सधैँ पछाडि परेका छन्। लक्षितसम्म यो सुविधा पुग्दै पुग्दैन, तर रूपन्देहीको तिलोक्तमा नगरपालिकाले वर्षौंदेखिको यो जालो तोडेको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ। काया कैरनमा अब पालो उखानको
5: हतारका काम पछुतोमा जाम।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: सरकारको 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम, सुकुम्बासी विस्थापन, विधि र प्रक्रियामा प्रश्न, लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको विपक्षीको आरोप।
4: 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न, पूँजीगत खर्च अरू महिनाका तुलनामा असारमा दोब्बर, राष्ट्र बैंकले तोकेकै क्षेत्रमा अत्यधिक खराब कर्जा।
5: धान रोप्नेदेखि भित्र्याउने बेलासम्म जलवायु परिवर्तनको चपेटामा, सम्भावित क्षतिको परिपूरणका लागि बीमा गर्न किसानलाई कृषि विभागको आग्रह।
4: भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै गएको राष्ट्रसंघको भनाई, हजारौं मानिस घरबार विहीन, 6,000 भन्दा धेरैको जीवितै उद्धार।
5: र अस्ट्रियालाई हराउँदै स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश, पोर्चुगल र क्रोएसिया बीचको खेल चल्दै।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छपा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। पानी पर्ने बित्तिकै काठमाडौँका सड़क जलमग्न हुने र गाड़ी चलाउने शास्ती हुने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परिरहेको छ, सड़क जलमग्न छ, एकजना ट्राफिक प्रहरी र अर्का टाउकोमा हेलमेट मात्रै लगाइरहेका मान्छे कम्मरभन्दा माथिसम्म पानी आउने ठाउँमा आधी ज्यान मात्रै देखिने गरी उभिरहेका छन्। अनि हेलमेट लगाइरहेका मान्छे ट्राफिक प्रहरीसँग भन्दैछन्, रोकिरा होइन भने चलाइरा बाइक हरायो क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह।

0: नमस्कार रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org मा बिहान 6:35 बजेको मर्स्याङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: छ बुँदे घोषणा पत्र जारी गर्दै नेपाल सरकार महासंघ नेपाल पत्रकार महासंघ लमजुङको 17 साधारण सभा सम्पन्न। आगामी आइतबार लमजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने तयारी। लमजुङमा मासु पसल एग्रोभेट र दाना पसलको अनुगमन सरसफाईमा सुधार गर्न निर्देशन र सुन्दर बजारको पर्यटन प्रवर्धन भिजुअल सामग्री प्रतिस्पर्धाका उत्कृष्ट 3 जना पुरस्कृत। अब समाचार विस्तारमा। नेपाल पत्रकार महासंघ लमजुङ शाखाले 6 बुँदे घोषणा पत्र जारी गर्दै 17 साधारण सभा सम्पन्न गरेको छ। लमजुङको सुन्दरबजार नगरपालिकामा आयोजित साधारण सभामा घोषणा पत्र मार्फत शाखाले पत्रकारहरूको हकहित व्यावसायिक क्षमता अभिवृद्धि सुशासन प्रवर्धन तथा जिम्मेवार पत्रकारप्रति आफ्नो प्रतिबद्धता जनाएको छ। महासंघ जिल्ला शाखाले जिल्लामा क्रियाशील संचारकर्मीहरूको हक हित पेशागत सुरक्षा उचित पारिश्रमिक तथा स्वास्थ्य बीमा लगायतको विषय संस्थागत रूपमा निरन्तर पैरवी गर्ने जनाएको छ। साथै नयाँ संचारकर्मी उत्पादन पत्रकारहरूको नेतृत्व विकास क्षमता अभिवृद्धि तथा स्वास्थ्य शिक्षा कृषि पर्यटन जलविद्युत नयाँ प्रविधि कृत्रिम बुद्धिमत्ता र मल्टिमिडिया पत्रकारिता जस्ता विषयमा तालिम तथा प्रशिक्षण सञ्चालन गर्दै व्यावसायिक पत्रकारिताप्रति प्रवर्धन गर्ने घोषणा गरेको छ। घोषणा पत्रमा सरकारी तथा गैर सरकारी निकाय उद्योग व्यवसाय विकास निर्माण तथा निजी क्षेत्रमा हुन सक्ने भ्रष्टाचार ढिलासुस्ती अनियमितता कालो बजारी र कृत्रिम अभावप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ। यस्ता विषयमा संचारकर्मीलाई निष्पक्ष र निर्भीक रूपमा समाचार समप्रेषण गर्न प्रेरित गर्ने महासंघले जनाएको छ। महासंघले विकास निर्माण शिक्षा स्वास्थ्य कृषि पर्यटन र जलविद्युत लगायतका क्षेत्रमा सूचना सर्वसाधारणसम्म प्रभावकारी रूपमा पुर्याउन जिल्ला प्रशासन सुरक्षा निकाय स्थानीय तह तथा सरकारवाला निकायसँग संस्थागत संवाद सहकार्य र साझेदारीलाई थप सुदृढ बनाउने निर्णय पनि गरेको छ। त्यसै गरी राजनीतिक अस्थिरता विपद सुरक्षा संवेदनशीलता तथा धार्मिक तथा जातीय तनाव जस्ता विषम परिस्थितिमा संचारकर्मीलाई संयमित जिम्मेवार र पत्रकारिताको आचार संहिताभित्र रहे काम गर्न सरकारवाला निकायसँग समन्वय गरी भूमिका निर्वाह गर्न आग्रह गरिएको छ। ग्रामीण पर्यटनको सम्भावना बढ़दै गएको लमजुङको पर्यटन प्रवर्धनमा टेवा पुर्याउन स्थानीय तहसँग सहकार्य गर्दै पर्यटन संवाद अन्तर्क्रिया गोष्ठी कार्यशाला लेखन वृद्धि तथा अन्य पर्यटन प्रवर्धन सम्बन्धी कार्यक्रम संचालन गरिने घोषणा समेत महासंघले गरेको छ। जिल्ला समन्वय समिति लमजुङ र महासंघ शाखाको सहकार्यमा स्थापित विकास पत्रकारिता पुरस्कारबाट वर्ष 2081 लागि महासंघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार परमेश्वर अधिकारी तथा वर्ष 2082 लागि अग्रज संचारकर्मी एवं रेडियो मर्स्याङ्गीका निर्देशक मीना गुरूङ पुरस्कृत भएकोमा बधाई ज्ञापन गरेको छ। त्यस्तै 17 साधारण सभा तथा महासंघका विभिन्न कार्यक्रम र अभियानमा आर्थिक तथा नैतिक सहयोग उपलब्ध गराउँदै आएको सुन्दरबजार नगरपालिकाप्रति महासंघले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। लमजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिने भएको छ। जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकले आगामी आइतबार जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने तयारी गरेको हो। जिल्ला समन्वय समिति प्रमुख पूर्ण बहादुर गुरूङको अध्यक्षतामा बुधबार बसेको बैठकले घोषणा मिति तय गरेको हो। हाल जिल्लाका स्थानीय तहहरू पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भइसकेकोले जिल्लालाई घोषणा गर्न प्रक्रिया शुरू गरेको समितिले जनाएको छ। पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणाका लागि सबै मापदण्ड पुगिसकेकाले औपचारिक कार्यक्रम गरी जिल्लालाई घोषणा गर्ने तयारी भएको प्रदेश स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ। पूर्ण खोप सुनिश्चित तथा दिगोपनाको रणनीति अनुरूप खोज र खोप कार्यक्रम अन्तर्गत वर्षमा एकपटक घरदूरी सर्वेक्षण गर्ने प्रावधान छ। सोही अनुसार चालू आर्थिक वर्षको पूर्ण खोप सुनिश्चित प्रमाणीकरण गरी जिल्लाका सबै स्थानीय तहहरूले पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिसकेका छन्। यसअघि 2073 पुस 16 गते लमजुङलाई पहिलो पटक पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो। खोप पाउने उमेर समूहका सम्पूर्ण बाल बालिकाले नियमित खोप पाइरहेको सुनिश्चित भएसँगै जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको थियो। पूर्ण खोप सुनिश्चित र दिगोपनाका लागि प्रत्येक वर्ष सर्वेक्षण र घोषणा गर्ने प्रावधान छ, जस अनुसार यस वर्ष पनि प्रत्येक वडा र पालिकालाई घोषणा पश्चात जिल्लालाई दिगोपना घोषणाको तयारी भएको हो। लमजुङको सदरमुकाम देशी शहर तथा सुन्दर बजार नगरपालिका क्षेत्रका मासु पसल एग्रोभेट र दाना पसलमा अनुगमन गरिएको छ। बिहिबार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश र भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको समन्वयमा संयुक्त अनुगमन गरिएको हो। खाद्य सुरक्षाको सुनिश्चित पशुजन्य वस्तुको गुणस्तर कायम राख्ने तथा उपभोक्तालाई स्वच्छ र सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले गरिएको अनुगमनका क्रममा अधिकांश मासु पसलमा सरसफाईका मापदण्ड पूर्ण रूपमा पालना नभएको पाइएको छ। अनुगमनका क्रममा मासु काट्ने तथा राख्ने स्थान पर्याप्त सरसफाई नभएको, मासु काट्दा मास्क र ग्लोभ्स प्रयोग नगरेको, मासुलाई फ्रिजमा सुरक्षित रूपमा भण्डारण नगरी खुल्ला रूपमा राखिएको तथा दैनिक धेरै मात्रामा मासु बिक्री हुने फ्रेस हाउसहरूमा विद्युत आपूर्ति अवरूद्ध हुँदा मासु सुरक्षित राख्न आवश्यक ब्याकअप ब्याट्री तथा वैकल्पिक विद्युत प्रणालीको व्यवस्था नभएको भेटिएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका पशु अधिकृत डाक्टर विनिता कुमारले जानकारी दिनुभयो। कुमारका अनुसार अनुगमनका क्रममा व्यवसायीहरूलाई तत्काल सरसफाईमा सुधार गर्न, मासु प्रशोधन तथा भण्डारणमा न्यूनतम मापदण्ड पालना गर्न, व्यक्तिगत सुरक्षाका सामग्री अनिवार्य रूपमा प्रयोग गर्न तथा उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ। तोकिएका मापदण्ड पालना नगर्ने व्यवसायमाथि आवश्यक कानूनी कार्यवाही गरिने चेतावनी समेत दिइएको कुमारले बताउनुभयो। अनुगमनका क्रममा बेसी शहर क्षेत्रमा रहेका पाँचवटा फ्रेस हाउस तथा एक एकवटा एग्रोभेट र दाना पसलको निरीक्षण गरिएको थियो। त्यसै गरी सुन्दर बजारमा चारवटा मासु पसल, एकवटा एग्रोभेट र मध्य नेपालमा चारवटा मासु पसलको अनुगमन गरिएकोमा एउटा पसल दर्ता बिना नै सञ्चालन गरिएको फेला परेको जिल्ला प्रशासन कार्यालय लमजुङका खरिदार दिननाथ अधिकारीले बताउनुभयो। संयुक्त अनुगमन टोलीमा भेटेरिनरी अस्पताल तथा पशु कार्यालयका पशु चिकित्सक विकल चन्द्र श्रेष्ठ, मन्त्रालयका पशु विकास अधिकृत डाक्टर सुजन थापा मगर, अधिकृत छैटौं ऋषिराम पौडेल, बेसी शहर नगरपालिकाको पशु सेवा शाखाकी डाक्टर अञ्जली पुलामी मगर, पत्रकार तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सुन्दर बजार नगरपालिकाले आयोजना गरेको पर्यटन प्रवर्धन भिजुअल सामग्री प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ। नगरपालिकाको आर्थिक वर्ष 2082-83 स्वीकृति कार्यक्रम अन्तर्गत नगरभित्र रहेका पर्यटकीय गन्तव्यहरूको प्रवर्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रारम्भिक मूल्यांकन, मौलिकता, रचनात्मक भिडियोको सन्देश, प्राविधिक पक्ष तथा नगरपालिकाको सामाजिक सञ्जाल मार्फत प्राप्त पहुँच, प्रतिक्रिया र सकारात्मक टिप्पणीका आधारमा गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश घरतीले बताउनुभयो। सामाजिक नतिजा अनुसार निश्चल ढकाल 72.34 अंक प्राप्त गर्दै प्रथम भएका छन्। पूजन ढकाल 66.63 अंक सहित द्वितीय तथा शंकर बसौला 50.18 अंक सहित तृतीय स्थान हासिल गर्न सफल भएका छन्। उत्कृष्ट तीनैजनालाई बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले पुरस्कृत गर्नुभएको हो। प्रथम स्थान हासिल गरेका सुन्दर बजार नगरपालिका 8 निवासी निश्चल ढकाललाई नगद रू 25,000 सहित प्रमाणपत्र प्रदान गरिएको छ। यसै गरी द्वितीय स्थान हासिल गरेका पूजन ढकालले 15,000 र तृतीय हुन सफल शंकर बसौलाले 10,000 नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ। तपाईहरूले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: दिदी, अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
5: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
0: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
7: यो ब्लाउज। न्यू ऋतु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
0: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
7: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
0: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
6: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसीकर नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9846092406 र 9816674372।
0: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
6: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
8: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
9: मोडल सिटी हस्पिटल प्राली बेसी सहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, छाडे रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
8: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छाडे रोग फएमा
9: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
8: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
9: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
10: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
9: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
8: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840050663, 97694878777।
11: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
12: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
11: कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन,
12: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
11: छात्रवृत्तिको व्यवस्था,
12: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
11: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज, भरतपुर 10, चितवन। सम्पर्क नम्बर 0656493495।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको प्रवेशद्वार पाउदी बजारमा रहेको कर्मद सिर्जना मंचको 59 प्रविधि मैत्री कवि गोष्ठी सम्पन्न भएको छ। मंचका अध्यक्ष जगदेश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ कवि डाक्टर बमबहादुर थापा जितलीको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा विभिन्न साहित्यकारहरूले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाक्टर बमबहादुर थापा जितलीले लमजुङको माटो साहित्य सिर्जनाका लागि अत्यन्त उर्वर रहेको बताउनुभयो। आफू लमजुङको जितामा जन्मिएकोमा गर्व महसुस गर्ने उल्लेख गर्दै जितालीले जन्मथलोप्रतिको मायाका कारण आफ्नो साहित्यिक नाम समेत जिताली राखेको बताउनुभयो। जितालीले लमजुङमा साहित्यिक गतिविधि निरन्तर संचालन भइरहनु सुखद पक्ष भएको उल्लेख गर्दै मंचको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। गोष्ठीमा पुरूषोत्तम सिग्देल, कलानिधि दहाल, जगदेश्वर पोखरेल, मंचका वरिष्ठ उपाध्यक्ष लक्ष्मी प्रसाद मिश्र, रामकृष्ण अधिकारी, दुर्ग अधिकारी, भमर कोटे, दुर्ग रिमाल चन्द्र रामचन्द्र नेौपानी लगायत 20 भन्दा बढ़ी साहित्यकारहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कविता, गजल तथा अन्य साहित्यिक सिर्जनाहरू वाचन गरेका थिए। कार्यक्रममा वाचन गरिएका सम्पूर्ण सिर्जनाको समीक्षा साहित्यकार पुरूषोत्तम सिग्देलले गर्नुभएको थियो। उहाँले प्रस्तुत रचनाहरूको साहित्यिक पक्ष, भाव, शैली र सन्देशमाथि टिप्पणी गर्दै सिर्जनाकर्मीहरूलाई थप उत्कृष्ट लेखनका लागि सुझाव दिनुभएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष जगदेश्वर पोखरेलले उपस्थित सम्पूर्ण अतिथि, साहित्यकार तथा सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता साहित्यिक गतिविधिले लमजुङको साहित्यिक वातावरणलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। देशका धेरै ठाउँमा रातभर पानी परेको छ। एक दुई ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। भोलि पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। हिजो काठमाडौँ उपत्यकाका केही ठाउँमा ठूलो पानी पर्दा सड़क जलमग्न भएका थिए। भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय संकट थप गहिरिएको छ। राष्ट्रसंघीय सहायता एजेन्सीहरूले हजारौं मानिसहरू घरबार विहीन भएको र उद्धार, राहत तथा पुनस्थापनाको काम तीव्र रूपमा अघि बढ़ाइरहेको बताएका छन्। राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार अहिलेसम्म कम्तीमा 23,000 जनाको ज्यान गएको छ भने 11,000 भन्दा बढ़ी घाइते भएको छन्। उद्धारकर्मीहरूले हालसम्म 6,400 भन्दा बढ़ी मानिसहरूलाई जीवित उद्धार गरेका छन्। भूकम्प गएको झण्डै 8 दिनपछि पनि मानिसहरू जीवित भेटिने आशा कायमै छ। संयुक्त राष्ट्रसंघीय बाल कोषले 3 महिनाका लागि 1,00,000 मानिसलाई पुग्ने राहत सामग्री तयारी अवस्थामा राखेको छ भने यूएनएचसीआरले विस्थापित परिवारका लागि अस्थायी आश्रयको व्यवस्था गरिरहेको छ। प्रसंगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: छबुदे घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ लमजुङको 17 साधारण सभा सम्पन्न। आगामी आइतबार लमजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने तयारी। लमजुङमा मासु पसल, एग्रोभेट र दाना पसलको अनुगमन, सरसफाईमा सुधार गर्न निर्देशन र सुन्दर बजारको पर्यटन प्रवर्धन, भिजुअल सामग्री प्रतिस्पर्धाका उत्कृष्ट 3 पुरस्कृत। बिहान 6:35 बजेको मर्संगी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्संगी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsangdi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: कहाँ जाने होला खै?
1: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: हैन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठीक अगाडि पनि रहेको छ।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-520-209।

0: चाहिन्छ।
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0663-520-19 वा 590-370 जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9556-46-244
8: नमस्ते म लोक गायक बलवीर थापा अहिले तपाईँ सुन्दै हुनुहुन्छ

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त।
1: ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
7: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ।

0: पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थछौ। जिल्ला प्रशासन कार्यालय लमजुङ।
1: कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
2: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
2: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
1: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
2: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
1: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
2: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
1: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
2: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
1: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
2: मासिक एकाई परीक्षाको व्यवस्था,
1: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
2: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
2: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
1: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
2: थप जानकारीका लागि
1: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9864074553, 9855 45875, 9864085791 र 9864083862।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक

0: श्रोता नमस्कार, कार्यक्रम स्वास्थ्य सरोकारमा स्वागत गर्न चाहन्छु। म कार्यक्रम सञ्चालिका शोभा ठकुरी र कार्यक्रम स्वास्थ्य सरोकार एचजीसीएस नमुना सामुदायिक अस्पतालको परियोजना स्टेप अप एन्ड स्केल अप अन्तर्गत तयार गरिएको कार्यक्रम हो। यो कार्यक्रम प्रत्येक हप्ता यसै समयमा तपाईँले रेडियो मर्स्याङ 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेवडा 90.8 मेगाहर्जबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ र प्रत्येक रेडियो को फेसबुक पेज मार्फत र हाम्रो पात्रोबाट पनि तपाईहरुले अलि सुनिराख्नु भएको छ। यस कार्यक्रममा हामीले विभिन्न रोगहरूको बारेमा, रोगीहरूको बारेमा र एचजीसीएस नमुना सामुदायिक अस्पतालले गरेको गतिविधिहरूको बारेमा कुराकानीहरू गर्दै आइरहेका छौँ र विशेष गरेर यस कार्यक्रमको मुख्य उद्देश्य भनेको नन कम्युनिकेबल डिजिजको बारेमा जनचेतना दिनु अथवा जनचेतना अभिवृद्धि गर्नु चाहिँ यस कार्यक्रमको मुख्य उद्देश्य छ। र रेडियोको अहिलेको जमाना हेर्दाखेरि खासै रेडियोमा धेरैजना बजारमा रेडियो सुनेको पाइँदैन, तर गाउँ गाउँबाट सुनेर हामीलाई प्रतिक्रिया दिइराख्नु भएको छ। रेडियोमा यस्तो कार्यक्रम सुनेको थिएँ, एकदम राम्रो लाग्यो र अझै यस्तो कार्यक्रम बजाइदिनुहोस् न भनेर चाहिँ हामीले प्रतिक्रिया तपाईँहरूको सल्लाह सुझाव पाइरहेका छौँ। यसको लागि धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। र आज पनि हामीले तपाईँलाई एकदमै महत्वपूर्ण विषयमा जानकारी दिन लागिरहेका छौँ। र अहिलेको जमाना अथवा अहिलेको समय हेर्दाखेरि प्रत्येक घरमा जंक फूडहरू खाइरहेका हुन्छौँ र आज भने हामी जंक फूडदेखि अलि टाढा र हामी सानैदेखि बच्चालाई खुवाउने, ठूलालाई खुवाउने, बिरामी अवस्थामा खाने अनि सर्वोत्तम सातु अथवा मिक्स लिटोको बारेमा आज हामी कुराकानी गर्नेछौ। र आज हामीसँग कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ ज्योति आचार्य सर, हुनुहुन्छ खाद अनुसन्धान अधिकृत खाद प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीको सर हुनुहुन्छ र उहाँलाई हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौ। र स्वागत सँगसँगै उहाँसँग हामीले चाहिँ विभिन्न कुराकानी गरेका छौँ र हामीले एचजीसीएस नमुना सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा भोटेवडा सामुदायिक सिकाई केन्द्रमा चाहिँ 4 दिनको मिक्स सातुको तालिम भएको थियो र त्यस तालिममा हामीले विभिन्न गतिविधिहरू गर्यौं। समुदायका महिलाहरूलाई र समुदायलाई चाहिँ हामीले लिटो बनाउने तालिमहरू दियौं र त्यसै सन्दर्भमा लिटोको बारेमा अथवा स्वस्थ खानपानको बारेमा हामीले सरसँग कुराकानी गरेका आउनुहोस्। कार्यक्रममा हामी उहाँलाई अगाडि जोड्नेछौ। अब भने हामी कार्यक्रममा हामी हाम्रो गेस्टलाई जोड्नेछौ र आउनुहोस् उहाँलाई स्वागत गरौं। सर, यहाँलाई स्वागत छ।
1: धन्यवाद म्याडम।
0: सरको थोरै परिचय पनि बताइदिनुहोस् न।
1: ज्योति आचार्य, खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीको कार्यालय प्रमुख। र मेरो विज्ञताको हिसाबले भन्नुपर्छ भने म खाद्य प्राविधिकीय, खाद्य प्रविधि विषयमा मेरो मास्टर्ससम्म अध्ययन रहेको छ भने ग्रामीण विकासमा पनि मैले मास्टर्स गरेका छु र हाल चाहिँ एलएलबीको विद्यार्थी पनि रहेको छु। र समग्रमा यस क्षेत्रका गण्डकी प्रदेशका 5 जिल्ला लमजुङ, गोर्खा, तनहुँ, मनाङ र नवलपुरको खाद्य स्वच्छताको अवस्था चाहिँ हेर्ने हामीले अनुगमन निरीक्षणबाट हेर्ने मेरो जिम्मा रहेको छ र त्यसैमा लागि परिरहेको छु।
0: हजुर सर, यो जुन खाद्य स्वच्छताको हजुरहरूले चाहिँ अनुगमन गरिराख्नु भएको छ अनि अहिले चाहिँ यो जुन हाम्रो संसारभरि नै भनौँ न नसर्ने रोगहरूको चाहिँ एकदमै बढ़िरहेको छ, जुन चाहिँ खानपानले पनि एकदमै असर गर्ने भनेर सुनिन्छ नि त होइन?
1: एकदमै नसर्ने रोग चाहिँ अहिले चाहिँ भयावह एउटा चाहिँ विश्वकै मृत्युको महत्वपूर्ण कारण भइरहेको छ र यो चाहिँ एउटा चिन्ताजनक विषय पनि हो।
0: हजुर सर, नसर्ने रोगहरूमा चाहिँ यो खानपानहरूको कारणले गर्दाखेरि अथवा कस्तो किसिमको खानपानहरू खाँदाखेरि चाहिँ नसर्ने रोगहरू लाग्ने अथवा नसर्ने रोगहरू नलाग्ने भन्ने हुन्छ कि? नसर्ने रोग भनेको चाहिँ के हो सर?
1: मैडम, यस्तो छ, अब नसर्ने रोग भनेको नामै होइन यसको काफी छ। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा कुनै पनि माध्यमबाट सर्दैन, जेनरल साधारण माध्यमहरूबाट पनि यो सर्दैन। र अब यसलाई वैज्ञानिकहरूले त धेरै तरिकाले यसलाई व्याख्या गरेका छन्, तर समग्रमा बुझ्नुपर्छ भने नेपालको कन्डिसन र विश्वलाई हेरेर, डब्ल्युएचओको अवस्था हेरेर नेपालले चाहिँ 4 मुख्य विश्वले नै मानेको एनसिडिजहरू छन्, जस्तो कार्डियोभास्कुलर डिजिज भन्छ, यो मुटुका रोगहरू, त्यस पछाडि श्वास प्रश्वासका रोगहरू, क्रोनिक रेस्पिरेटरी डिजिज भन्छ, क्यान्सर र डायबिटिज, यो 4 चाहिँ एनसिडिजहरू विश्वव्यापी नै छन्। अब नेपालले चाहिँ यसमा तिनटा एन्सिटिजले अझ थपेको छ। त्यसमा चाहिँ मुख सम्बन्धी समस्या ओरल हेल्थ र मानसिक समस्या मेन्टल हेल्थ र रोड सेफ्टीलाई पनि नसर्ने रोगको क्याटेगोरीमा राखेर अगाडि बढाएको छ भने अब यसको रिस्क फ्याक्टर के कति कारणले चाहिँ यो नसर्ने रोगहरू लागिरहेका छन् भन्दा विश्वले नै मानेका कारणमा चाहिँ टोबाको युज भनेर भन्छ, जुन चाहिँ धुम्रपान मद्यपानको खराब बानी छ। त्यस्तै हार्मफुल युज अफ अल्कोहल, त्यो चाहिँ जुन रक्सीजन्य पदार्थहरू छन् मदिराजन्य पदार्थहरूको चाहिँ असर गर्ने तरिकाले यसलाई प्रयोग गरेर अनहेल्दी डाइट, अघि जुन हजुरले खानपानमा भन्नुभएको छ यसपछि म यसमा आउँछु, त्यो पनि एउटा कारण र महत्वपूर्ण कारण रहेको छ भने अर्को चाहिँ फिजिकल इनएक्टिभिटी भन्छ, त्यो चाहिँ शारीरिक व्यायामको कमीले पनि नसर्ने रोगहरूलाई बढावा दिइरहेको छ। अब नेपालले चाहिँ फेरि यसमा पनि एउटा रिस्क फ्याक्टर थपेको छ र त्यो चाहिँ इन्डोर एयर पोल्युसन भन्छ, घरभित्र हुने वातावरण प्रदूषण होइन वातावरणको प्रदूषण, र समग्रमा यसलाई भन्नुपर्छ बुझ्ने भाषामा भन्दा घरभित्र जुन चुलो बालिरहेछौँ हामी, दाउराको प्रयोग गरिरहेछौँ, यसले पनि एउटा रिस्क फ्याक्टर बढाएको छ। र यो रिस्क फ्याक्टर चाहिँ क्रोनिक रेस्पिरेटरी डिजिज होइन, धेरै दमको समस्याहरू चाहिँ यसबाट आएको छ। र यसरी समग्रमा यो सम्पूर्ण कुराहरू चाहिँ अहिले नसर्ने रोगको चाहिँ एउटा निदान गर्नुपर्छ, न्यूनीकरण गर्नुपर्छ यसलाई भनेर राज्य नै लागेको अवस्था छ। र एउटा खुसीको कुरा चाहिँ के हो भन्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जुन चाहिँ पहिला चाहिँ कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत थियो, सायद यस्तै धेरै कुराहरू चाहिँ खानपान स्वास्थ्यसँग धेरै जोडिएर होला, वर्तमान सरकारले चाहिँ यसलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत राखेर होइन अहिले चाहिँ तपाईँको चाहिँ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भनेको छ। र खाद्य स्वच्छताकै अर्थ के हो भन्दाखेरि कुनै पनि खानेकुरा खाइसके सेवन गरिसके पछाडि हामीलाई रोग नलागोस्, हामीलाई चाहिँ असर नगरोस् शरीरमा भन्ने कुरा हो। र जुन यो नसर्ने रोग छ यसमा पनि अनहेल्दी डाइट अर्थात असुरक्षित खाना अथवा अस्वस्थ खाना पनि यो चाहिँ नसर्ने रोगको कारक हो भनेर छ। र यसका धेरै उदाहरणहरू पनि छन्, जस्तो हामी भन्न सक्छौँ कि पत्र पत्रिकाको प्रयोग चाहिँ हामीले मसीयुक्त पत्र पत्रिकाको प्रयोग खानेकुरामा गर्यौँ भने त्यो मसी सरेर त्यो चाहिँ हार्मफुल केमिकल्सहरू होइन त्यो चाहिँ हेभी मेटल्सहरू, लिड जस्ता हेभी मेटल्सहरू चाहिँ ट्रान्सफर हुन्छ, त्यहाँ सर्छ र त्यसले पनि हामीलाई असर गरिरहेको छ। धेरै तारेर भुटेर पकाएर खाइयो भने पनि, अत्यन्तै बढी डढेका खानेकुरा खाइयो भने पनि त्यो पनि राम्रो हुँदैन। त्यस्तै तपाईँको चाहिँ अब मासुहरू पकाउँदाखेरि त्यो ज्वालामा परेर त्यसमा चाहिँ त्यो बढी च्याड प्रोडक्ट भन्छौँ हामी, त्यो चाहिँ बढी कालो अँगार जस्तो भएको मासुहरू खाइयो भने पनि त्यसमा पनि कार्सिनोजेनिक तत्त्वहरू हुन्छन् होइन, बेन्जोएपाइरिन जस्ता चाहिँ तपाईँको चाहिँ यो चाहिँ पिपिबी भनेको पार्ट्स पर बिलियन भन्छ, एकदम थोरै मात्राले पनि असरदार गर्ने कुराहरू हुन्छन्। यी यस्ता कुराहरू छन्। रङको चाहिँ अस्वाभाविक प्रयोग, जस्तो चाहिँ पकाएर खानुपर्ने कुरामा रङ हाल्नु हुँदैन, सिन्थेटिक फुड कलर जुन चाहिँ तपाईँको चाहिँ नेचरल भनेको बेसार केसर जस्ता चिज चाहिँ नेचरल भए, क्लोरोफिलहरू नेचरल भए, तर त्यसदेखि बाहेक डाई रङ जुन छ सिन्थेटिक फुड कलरको रूपमा रहेका ती चाहिँ पकाएर खानेकुरामा खानु हुँदैन भनेको छ। यी यस्ता कुराहरूको चाहिँ हामीले जानी नजानी प्रयोग गर्दिनाले अहिले खानेकुरा चाहिँ गलत तरिकाले प्रयोग गरिदिनाले पनि नसर्ने रोगको जोखिम बढ़िरहेको छ।
0: हजुर सर, अहिले चाहिँ यो जुन प्याकेटको खानेकुराहरूको नि कुरा गर्छ, सबै बजारहरूमा छ्यापछ्यापी आइरहेको छ, अनि सबैजना मान्छेहरू चाहिँ एकदम अल्छीपनाले पनि अनि इजी फूड भइरहेको छ, अनि यसमा चाहिँ हजुरको भनाइ के छ सर?
1: धन्यवाद। तर मेरो चाहिँ म एउटा खाद्य प्राविधिक भएको कारणले पनि मेरो थोरै यसमा चाहिँ रिजर्भेसन पनि रहेको छ। कस्तो कुरा भन्दाखेरि देख्ने बित्तिकै त्यो चाहिँ जङ्क फूड भनेर करार गरिदिने चलन छ। आज मात्र मैले फेसबुकमा एउटा स्ट्याटस देखाएको थिएँ, खानेकुरा जङ्क हो कि खाने व्यवहार चाहिँ जङ्क हो, होइन हाम्रो खाने प्याटर्न चाहिँ जङ्क हो कि खानेकुरा त आफैमा जङ्क नहुनुपर्ने भन्ने कुरा हो। अब प्रशोधित कुरालाई, प्याकेटमा भएको कुरालाई डाइरेक्टली जङ्क भन्ने अथवा त्यो चाहिँ खानै हुँदैन भन्ने चाहिँ म मान्दिनँ। विज्ञानको प्रयोग र बिस्तारै हाम्रो होइन यो चाहिँ तपाईँको चाहिँ बिस्तारै चाहिँ औद्योगिक व्यवस्थातिर गएको सहरीकरणले अब हामीलाई प्याकेटका कुरा नखाइ बस्न सक्ने अवस्थै बनाएन कि। अब यसको त सुरुवात तपाईँको त म फेरि पनि कहिलेकाहीँ उदाहरण दिन्छु, भात चाहिँ चामलबाट खाइरहेको मान्छेले चिउरा किन आविष्कार गर्यो त भन्दा पक्कै त्यो चिउराको केही होइन। लामो बाटो हिँड्नु पर्दा अब जंगलमा चाहिँ तपाईँको चाहिँ दाउराहरू बाल्न कठिन हुने, जंगल जनावरको डर हुने भएकोले उसले प्रशोधन गर्यो नि त, घरैमा चाहिँ त्यसलाई चिउरा बनायो, भुजा त्यसै गरी बनायो होला तराईतिर होइन, जहाँ चाहिँ एकदम उखरमाउलो गर्मी हुन्थ्यो त्यही चामल चाहिँ भुटेर चाहिँ भुजा बनाउन सिक्यो होला भनिसके पछाडि त्यो पनि त प्रशोधन थियो। आज हामी अमिलोलाई चुक बनाएर खाइरहेका छौँ, त्यो पनि प्रशोधनको एउटा चाहिँ त्यो उदाहरण हो। अब त्यसैको चाहिँ अब रोटी खानु पनि एक खालको प्रशोधनै गर्यो आटालाई, त्यही रोटी त्यही आटाबाट बनेको चाहिँ अब चाउचाउ छ, त्यसलाई चाहिँ त्यो चाहिँ जङ्कको खानै हुँदैन भन्ने अब नखाइ नसक्ने, फेरि त्यो मान्छेको त्यो एउटा मस्तिष्क के हुन्छ, जे चाहिँ कुरा लुकायो जति लुकाउन खोज्यो त्यतैतिर जाने, बजारमा पनि पाउने, हामीलाई उद्योगको विकास पनि चाहिने भनिसके पछाडि त अब त्यो चाउचाउ चाहिँ कसरी हेल्दी हुन्छ त भन्दा कहिलेकाहीँ खाने खाजा हो। म नेपालमा बेला बेला सुन्छु कि भातै जस्तरी खाइदिने, हाम्रा चाहिँ विद्यार्थीहरू काठमाडौँतिर बस्ने डेरातिर बस्ने चाहिँ तपाईँको डाइटिङ गरेको छु भने चाउचाउ खाइदिने, चाउचाउ मात्रै खाइदिने, त्यसको कम्तीमा प्याकेट पनि नपर्दिने त्यसमा अन्डा हाल्नु पर्छ होला अथवा भेज खानेले सागको मात्रा बढाउनु पर्छ होला त्यो भनेको त एउटा बेस्ट प्रोडक्ट हो होइन फ्लोर हो त्यो मैदा हो भनिसकेपछि त्यसलाई चाहिँ कसरी हेल्दी बनाउने भन्ने कुरामा चाहिँ हामी बहस गर्नुपर्छ तर फेरि अब यसो भन्दैमा चाहिँ होइन अब स्कुलको चाहिँ दैनिक खाजामा त्यही चिज मात्रै साथै दिने भन्ने चाहिँ पक्कै होइन होइन हामीले रिफ्रेसमेन्टका लागि अब हामीले केही त चाहिँदो रहेछ नि त दिउँसो उखरमाउलो गर्मीमा भनिसकेपछि अब विभिन्न अन्तर्राष्ट्रिय प्रडक्ट भन्दा त हाम्रो मही पनि त्यही जस्तो छ है त्यसले पनि मिठा दिन्छ भने चाहिँ मही त खानु पर्यो नि त अब भोलि त्यो त्यही मही चाहिँ तपाईँको प्याकेटमा आयो भने चाहिँ खराब हुने अब घरमा सारेर गिलासमा दिएको चाहिँ राम्रो हुने भन्ने तर्कले चाहिँ अलिकति म पनि त्यसमा चाहिँ रिजर्भेसनमा राख्छु तर समग्रमा भन्दाखेरि सबभर हाम्रो नेपाल भनेको चाहिँ अब हामी कृषि प्रधान देश हो हाम्रो धेरै कुराहरू ताजा रसिला छन् होइन त्यसमा पनि अब विषादीको प्रयोग गरिदिनु भएन होइन त्यसलाई यदि प्रयोगै गर्ने हो भने पनि कुन विषादी कति समयसम्म त्यो होल्ड गर्नुपर्ने त्यो गरिदिनु पर्यो रेसिडिभहरू रहनु भएन र त्यति ताजा कुराहरू चाहिँ हाम्रा बालबालिकाहरूलाई बेलैदेखि खुवायौँ र प्रसिद्धित कुरामा चाहिँ कहिले काहीँ होइन कहिले कसो बाहिर घुम्दाखेरि अथवा अप्ठ्यारो पर्दाखेरि चाहिँ खाने बानी बसायौँ भने पक्कै पनि त्यसले चाहिँ हाम्रो स्वास्थ्यमा राम्रो पनि असर गर्छ।
0: हजुर सर, अहिले चाहिँ यो नसर्ने रोगहरूको लागि मुख्य जिम्मेवार चाहिँ खानाको लागि नै मानिन्छ अहिले संसारभरि नै, अनि विशेष गरेर अहिले यो चाहिँ नसर्ने रोग न्यूनीकरणमा चाहिँ एउटा असल खानपानमा सुधार गर्ने चाहिँ एउटा सर्वोत्तम पिठो पनि हामीले चाहिँ जुन तालिमहरू पनि दिँदै गरेका छौँ र सर्वोत्तम पिठो पनि पर्छ र सबैको घर घरमा चाहिँ सिजीको पहुँच छैन र गाउँमै अनि आफ्नो घरमा नै राम्रोसँग सर्वोत्तम पिठोहरू बनाएर आफ्नो बच्चालाई परिवारलाई कसरी गर्न सकेला सर?
1: धन्यवाद म्याडम। यो चाहिँ कस्तो हो भन्दाखेरि सर्वोत्तम पिठो मिक्स तातो जे भने पनि हामीले सानैदेखि हाम्रा बालबच्चाहरूलाई विभिन्न प्रकारको अन्नहरूको पौष्टिकता चाहिँ एउटै गाँसमा केटाकेटीको बानी हामीले कस्तो हुन्छ मलाई पनि अहिले यो फुड न्युट्रिसन पढेको याद आयो। बिटेक पढ्दाखेरि हाम्रो म्याडमहरूले भन्नुहुन्थ्यो कि अबको बच्चाहरू यस्तो छुकछुकै भइसक्यो कि एकै ठाउँ बसेर खाँदै खाँदैनन्। पहिला धेरै छोराछोरी हुँदा वरिपरि बसेर कसले खाने भनेर जसले छिटो त्यो हात पुग्यो होइन फुपूको आमाको हात मुखमा जसको पुग्यो त्यो अलि हृष्टपुष्ट हुने। अब अहिलेको चलन के छ भन्दा बसेर खाइदिए नखाइदिने अझ अहिले त रिल्ससँग खाइदिने त्यति छिटो भइसके र केटाकेटीको स्वभावले तपाईँको शरीर एकदमै सानो हुन्छ उसलाई थोरै गाँसमै सम्पूर्ण पोषणहरू पुर्याएर दिन सक्यो भने चाहिँ बल्ल उसको पोषणको मात्रा पुरा हुन्छ र त्यो अवस्थामा चाहिँ जुन अघि हजुरले कम्पनी भन्नुभयो नेपालमा त होइन राम्रै कम्पनी हो त्यो सकेसम्म तर अब सबैले त्यो पहुँच हुँदैन र अब सधैँ किनेर खाँदा फेरि त्यसको त्यो क्यापेसिटी पनि नहोला मान्छेको त गाउँघरमै भएका कुरालाई हामीले त्यो इन्ग्रिडियन्ट्ससँग होइन जुन हामीले सर्वोत्तम पिठो भनिरहेछौँ अथवा अहिले आहार पूरक खाद्य पदार्थ सबभन्दा राम्रो त आहार पूरक खाद्य पदार्थ भनेर बालबालिकाहरूले आएको छ कम्तीमा 15% प्रोटिन हुनुपर्छ त्योभन्दा बढी प्रोटिन हुनुपर्छ भनेर मान्यता राखेको छ र हाम्रो पनि सिकाइले मेरो पनि तालिमको अनुभवले र हाम्रो ट्रायलले पनि के देखाएको छ भन्दा गाउँघरकै कुराहरू चामल गहुँ होइन मकै तपाईँको चाहिँ जौ अनि कोदो फापर अब जुनेलो सकिन्छ जुनेलो मखाना यस्ता चिजहरू र तपाईँको भटमास चना अनि मुङ दाल अलिकति सिमी लगायतका होइन गाउँघरमै पाइने चाहिँ दलहन र गेडागुडीलाई एउटा मात्रा मिलाएर चाहिँ हामीले बनाउन सक्यौँ पिठोको रूपमा बनाएर सकेर त्यसलाई चाहिँ सुरक्षित ढङ्गले राखेर चाहिँ राम्रोसँग अलिकति तेलमा चाहिँ के अरे तपाईँको घिउमा चाहिँ भुटेर दुध पानी आवश्यकता अनुसार होइन राखेर थोरै गुलियो चाहियो भने मिश्री पनि राख्न सक्यो त्यसरी बनाइयो भने त्यो चिज चाहिँ एकदमै हेल्दी फुडको रूपमा आएको छ र अब हामीले तालिममा पनि यो कुराहरूलाई हामी प्रेरित गर्छौँ किन भन्दाखेरि वास्तवमै अब यो चिज भनेको चाहिँ घरमै चाहिने कुरा भयो नि त प्रशोधित चिज पनि घरमा राखिदिनाले गर्दाखेरि लामो समय टिक्ने भयो सिजनको बेला किनेर चाहिँ बनाएर राखिदिँदाखेरि 2-4 महिना टिक्छ त्यसकारण तपाईँले अघि जुन भन्नुभएको छ सर्वप्रथम पिठो मिक्स तातो बालबच्चाको लागि एकदमै पोषिलो आहार हो र यसतर्फ चाहिँ हामीले बालबालिकालाई खुवाइयो भने यो चाहिँ तपाईँको अहिले एनसिडिजमा सबभन्दा ठुलो चाहिँ ट्रान्सफ्याटको पनि इस्यु आइरहेको छ होइन औद्योगिक ट्रान्सफ्याट त हामीले 2% भन्दा बढी हुनुहुँदैन भनेर नियमन गरिराखेका छौँ रै पनि अब अझै पनि हाम्रो चेतनाले नै त्यस्ता चिजहरू चाहिँ जस्तो अब भन्छौँ नि बाहिर वनस्पति घिउबाट आएका र अब सेचुरेटेड फ्याट र अझ बढी चाहिँ तपाईँको तेललाई पटक पटक तारेर होइन अनि भुटेर खाएका कुराहरूमा ट्रान्सफ्याटको मात्रा बढी हुन्छ त्योभन्दा यो सर्वोत्तम पिठो टाइपका चिज थोरै घिउमा चाहिँ भुटेर तपाईँ पानी दुध हालेर खुवाइयो भने हाम्रो यो चिल्लो होइन तारेका भुटेका खुवाउने समयमा त्यो चिजले चाहिँ नानी बाबुको पेट पनि भरिन्छ नानी बाबु मात्रै भएन ठुलै मान्छेले पनि सातुको रूपमा त यसलाई प्रयोग गर्न सकिन्छ त्यो पहिल्यै भुटेर बनाइएको हुन्छ त्यसकारण यी चाहिँ हेल्दी फुडमा पर्छन् र हेल्दी फुड सही र अझ न्युट्रि न्युट्रिसियस फुडमा पनि यसलाई पर्छ, यो पोषिलो खानेकुरा हो, पोषणयुक्त खानेकुरा छ। र बच्चालाई खुवाउँदा त अझ म के जोड दिन्छु भने, सबैले आफ्नो नानी बाबालाई कम्ती बाल भिटा हालेर खुवाइदिनुहोस्। नेपाल सरकारले त्यसलाई पनि होइन सबैतिर पहुँचमा पुर्याएको छ, दुई महिनासम्म रेगुलर खुवाउने, त्यसपछि ग्याप गर्ने भनेर स्वास्थ्य स्वयंसेविकासँग बुझेर त्यो चिजलाई चाहिँ मिक्स गर्यो भने अघि तपाईँले नाम लिनुभएको प्रोडक्ट जस्तै प्रोडक्ट चाहिँ हाम्रो गाउँघरमा पनि बन्न सक्छ, घरैमा बन्न सक्छ। यति मैले राख्न चाहे।
0: हुन्छ सर, अब हामी चाहिँ कार्यक्रमको अन्तिम अन्तिममा पनि छौँ, अन्तमा यति व्यस्त समय हामीलाई दिनुभयो र के भन्न चाहनुहुन्छ हाम्रो चाहिँ तीनवटै रेडियोबाट एकैसाथ हाम्रो श्रोताहरूले सुनिरहनु भएको छ, अनि हाम्रो पात्रो बाटो पनि, अनि तीनवटै रेडियोको फेसबुक पेज मार्फत पनि हामीलाई अहिले सुनिराख्नु भएको छ, उहाँहरूको लागि के सन्देश दिन चाहनुहुन्छ?
1: म्याडम, म चाहिँ यो नियमनकारी निकायमा बढी इन्भल्भ भएकोले धेरै समय चाहिँ मेरो नियमनकारी काममै हुन्छ, हुन त बजारमा पनि डुलिराखेकै हुन्छु, तर अब यो एउटा विज्ञताको हिसाबले, म एउटा खाद्य प्राविधिज्ञ भएको हिसाबले कहिलेकाहीँ समाजमा गएर दुई चार कुरा आफूले जानेको कुरा राखौँ भन्ने मलाई पनि लाग्छ। र यो मौका चाहिँ यो एचजीसीएस नमुना सामुदायिक अस्पताल जुन चाहिँ हाम्रो सुन्दर बजार छमा रहेको छ, त्यहाँबाट हाम्रो हेमन्त सरले एउटा मौका जुराइदिनुभयो, त्यो एनसिडिजको मैले कार्यक्रम पनि गर्न पाएँ, कुराहरू राख्न पाएँ, साथै सर्वोत्तम पिठोका महत्वको बारेमा पनि केही दिन बसेर हामीले कुरा गर्न पायौँ। र समग्र म्याडम हजुर आफै पनि हुनुहुन्छ, हजुरलाई पनि म धेरै हजुरको मेन्टरसिपको लागि धन्यवाद दिन चाहन्छु। र यो चाहिँ एउटा सामुदायिक हस्पिटल चाहिँ मलाई कस्तो लाग्यो भने, एउटा चाहिँ यो ठाउँको लागि चाहिँ एउटा तपाईँको सोसियल वर्कमा पनि धेरै अगाडि बढेको, र जति सक्दो तपाईँहरू चाहिँ निरोगी हुनुहोस् है, हाम्रो बेड कम छ, तपाईँहरू निरोगी भइदिनु भने पनि हामी चाहिँ त्यो चाहिँ हाम्रो असली सेवा हुन्छ भन्ने हिसाबले, र चेतनाको स्तरमा यो आवश्यक पनि छ। हाम्रो बुझाइ के छ भन्दाखेरि, हस्पिटल गयो भने चाहिँ गाह्रो हुन्छ भन्ने, अनि साह्रै क्रोनिक भइसकेपछि हस्पिटल जाने, अनि त्यो बिचरा त्यो लास्ट अवस्थालाई त होइन हामीलाई पनि ह्यान्डल गर्न गाह्रो हुन्छ। त्यसकारण केही सिम्टम देखिँदै त्यो स्क्रिनिङमा भाग लिएर चाहिँ एउटा स्वस्थ जीवनको लागि चाहिँ मैले भने पनि अस्ति होइन, म अझै स्वस्थ हुन चाहिँ कसरी जान सक्छु त भन्ने कुरामा हाम्रो अहिले पुगेकै छैन क्या, त्यो लेभलको हाम्रो हेल्थ फेसिलिटीमा कम्ती भएर दाँतमा चाहिँ मैले सुनिरहेको छैन, छ महिनामा एकचोटि डेन्टिस्टसँग भेट्नुपर्छ भने जस्तो, यो जिउलाई पनि म ठिक छु अझै ठिक बनाउन बिस्तारै साथ छोड्छ नि त उमेर सँगसँगै, कहिले काहीँ होइन त्यो एउटा जेनेटिक कारणले पनि हुनसक्छ बिरामी अवस्था, त्यस कारणले गर्दाखेरि चाहिँ म चाहिँ अझै राम्रो हुने के गर्नुपर्छ डाक्टर साहब भन्ने हिसाबले चाहिँ यो क्याम्पेनहरू गरेको देखेँ। र यो अवस्थामा चाहिँ त्यो एचजीसीएस नमुना सामुदायिक अस्पताल र यसको हाम्रो चाहिँ जुन सर म्याडमहरू हुनुहुन्छ उहाँहरू सबैप्रति म आभार प्रकट गर्दै आफ्ना कुराहरू राख्न दिनुभयो। यो तिनैवटा रेडियोले चाहिँ एउटा यो स्वास्थ्यलाई चाहिँ जोडेर चाहिँ यो कार्यक्रम प्रसारण गरिदिनु भएको छ, उहाँहरूलाई पनि हार्दिक धन्यवाद दिँदै यस्तै कुराहरू बेला मौकामा उपभोक्ता स्वास्थ्यका कुरा, उपभोक्ता हितका कुरा र जनस्वास्थ्यका कुराहरूमा आफ्ना कुरा राख्ने मौका दिनुभएको छ, म हजुरप्रति पनि आभार व्यक्त गर्दै आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु।
0: हुन्छ, सरलाई धन्यवाद।

हजुर, हामीले कार्यक्रममा धेरै कुराकानी गरिसकेका छौँ। अब भने हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ र आजको हाम्रो गेस्ट हुनुहुन्थ्यो ज्योति आचार्य सर, खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीबाट। र हामीले यस कार्यक्रममा आज सर्वोत्तम पिठोको बारेमा र विभिन्न हेल्दी फूडहरूको बारेमा कुराकानीहरू गरिसकेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो तपाईँको सल्लाह सुझाव प्रतिक्रियाको हामी अपेक्षा गर्दछौँ। तपाईँको सल्लाह सुझाव प्रतिक्रिया जिज्ञासाको लागि तपाईँले हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ, जसको लागि एसडीसीएस नमुना सामुदायिक अस्पतालको फोन नम्बर रहेको छ 0663-590-448 र त्यस्तै गरी 40-21-23 र 40-21-24 यो जुनसुकै नम्बरमा तपाईँले फोन गर्न सक्नुहुन्छ भने रेडियोको फेसबुक पेजहरूमा पनि तपाईँले हाम्रो लागि सल्लाह सुझाव प्रतिक्रियाहरू छोड्न सक्नुहुनेछ। र अब आगामी हप्ता फेरि यस्तै कार्यक्रम र यस्तै विभिन्न जानकारी लिएर उपस्थित हुने वाचा गर्दै म कार्यक्रम सञ्चालिका शोभा ठकुरी पनि विदा माग्न चाहन्छु। रेडियो सुनेर बस्नुहुने तपाईँ तमाम श्रोताहरू लगायत तीनवटै रेडियोका प्राविधिक मित्रहरूलाई हृदयदेखि आभार व्यक्त गर्दै कार्यक्रम सञ्चालिका म शोभा ठकुरी फेरि पनि विदा माग्न चाहन्छु। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् र कार्यक्रम स्वास्थ्य सरकार सुन्दै गर्नुहोला। नमस्कार।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।

0: ल्याब टेक्निसियन द्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
1: थायराइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
0: दक्ष तथा अनुभवी फार्मासिस्ट द्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
1: प्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ, पुरानो बैंक चोक, लमजुङ।
0: सम्पर्क फोन 9849068924, 9845386780।
2: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
3: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सड़क मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, छाडे रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फएमा
3: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
2: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
3: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढ़ी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यावहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा,
4: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
3: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840506063, 9764988777।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: किसानको पीडा दुख्छ कि दुख्दैन उसो भए?
1: एकदम एकदमै दुख्छ। हामी त अब किसानकै कल्याणको लागि भनेर स्थापना भएको निकाय हो, हाम्रो त मेजर कामै होइन किसान हो, हितमा लाग्ने भन्ने कुरा हो। अब यो कतिपय तर कतिपय विषयहरू कस्तो क्रस कटिङ, एउटा मात्रै निकाय कृषिको ओभरअल उत्पादकत्व वृद्धि गर्ने भन्ने चाहिँ कृषिसँग जोडिएको मन्त्रालय संघीय रूपमा अथवा प्रदेशमा स्थानीय तहमा त्यो त्यसले मात्रै गर्न सक्दैन। मैले भने ल हामीले प्रयासै गरेन त भन्ने होइन, प्रयासहरू भए गत वर्षको अथवा त्योभन्दा अघिल्लो वर्षको हामीले तिता मिठा अनुभवहरू हामीले समयमा के गर्नुपर्छ, उदाहरणको लागि एउटा न्यूनतम समर्थन मूल्य चाहिँ हामीले समयमा तोकिदिनुपर्छ भन्ने त्यो एउटा प्रयास गर्यो, तर त्यो तोकेको मूल्यमा खरिद भयो कि भएन भनेर चाहिँ त्यो खरिद गर्ने सरकारी निकाय चाहिँ अर्को मन्त्रालयमा छ। हो त्यो मन्त्रालयलाई पनि अब हामी सरकारी निकायको बीचमा अलिकति पर्याप्त समन्वयहरू र त्यसको लागि आवश्यक
2: उद्योग मन्त्रालय भन्न पनि सकिन्छ,
1: ठिकै छ, जो सरकारकै अर्को निकाय हो त्यसमा चाहिँ अलिक समन्वय पर्याप्त समन्वय हामीले गर्न सकिरहेको छैनौँ। त्यो गर्दाखेरि चाहिँ त्यसको लागि त्यहाँ पनि थप बजेट विनियोजनको कुरा हुन सक्ला, त्यसपछि सिँचाइको कुराहरू गर्नुभयो होइन, अहिले पनि अब मौसमी सिँचाइ भन्नुभयो, ठिक छ, करिब करिब हामी 40% हारिमा चाहिँ हाम्रो इयर राउन्ड वर्षैभरि सिँचाइ हुन्छ, बाँकी चाहिँ हाम्रो केही हाम्रा यो भूमिगत सिंचाई आयोजनाहरूले यो हामी डिप ट्युबवेलहरू भन्छौँ यस्तो बोरिङहरू
2: 63% हाराहारीमा सिंचाईको पहुँच छ भन्नु होला,
1: त्यो छ होइन। अब अहिले हामी सिंचाई विभागसँग कृषि विभागले के चाहिँ समन्वय गर्यो भने गत वर्षको अनुभव विगतको अनुभवले के सिक्यौ त अथवा के गर्यो भन्ने सन्दर्भमा चाहिँ गत वर्ष मधेसमा जुन सुक्खा भयो त्यसमा एउटा कार्यदल बन्यो, यहाँलाई पनि थाहा छ, त्यो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय तत्कालीन त्यो मन्त्रालयको सहसचिवको संयोजकत्वमा एउटा कार्यदल बन्यो, त्यसमा हाम्रो मन्त्रालयको तर्फबाट कृषि तत्कालीन कृषि तथा पशुपक्षी विकास मन्त्रालयतर्फबाट म आफै पनि त्यसको सदस्य रहेँ र हामीले त्यहाँ धेरै रिकमेन्डेसनहरू पनि गऱ्यौँ। त्यसमा चाहिँ खास गरी सिंचाई विभागसँग जोडिएको एउटा उहाँहरूको जुन सिंचाई आयोजनाहरू अनगोइङ छ त्यो कम्प्लिट भएको छैन, वर्षौंदेखि समय सीमा नाघिसकेका छ, त्यसलाई कम्प्लिट गर्ने त्यो अहिले अनगोइङ आयोजनहरू कम्प्लिट हुने बित्तिकै मलाई लाग्छ हामी 70% हाराहारीमा सिंचाई सुविधाहरू पुग्छ इयर राउन्ड, तर त्यो नपुगुन्जेलसम्मको लागि पनि कमसेकम जे जे आयोजनहरू अहिले चलिरहेका छन् त्यसको चाहिँ अब यो नालाहरू मर्मत गर्नेदेखि लिएर सानो सानो कारणले गर्दाखेरि जुन रोकिएका छन् त्यसलाई चाहिँ सुचारू गर्नको लागि हामीले त्यो समन्वय गरेका छौँ। अहिले अलिकति जति रोपाईँहरू भएको छ नि अहिले चाहिँ मलाई लाग्छ यो सतह सिँचाइ र अरू हाम्रा साना सिँचाइहरू त्यसपछि भूमिगत सिँचाइको आधारमा भएकाहरू, त्यस कारण यसरी गत वर्षहरूको अनुभवले हामीले सुरुमै मूल्य तोक्ने र त्यसलाई कार्यान्वयनमा सजग देखाएको छौँ, बिउको उपलब्धतामा अलिअलि प्रयास थप भएको छ, सिँचाइलाई सिंचाई विभागसँगको समन्वयमा अलिक त्यसको दायरा विस्तार गर्न मर्मतलाई ढिलो गर्नलाई समन्वय गरेका छौँ, तर यद्यपि यहाँले भन्नुभयो जस्तो समयमै रासायनिक मलको उपलब्धता अलि यो अब अहिले पछिल्लो समयको जियो पोलिटिकल सिचुएसन लगायतले पनि हाम्रो मन्त्रालयको अथक प्रयास भइरहेको पनि छ, यद्यपि मलको हामीसँग पर्याप्त अब भने जति नपाए पनि तर त्यस्तो अभाव रहेको अवस्थाहरू त होइन, यो यहाँले बुझ्नुभएकै छ। मलको वितरणलाई चुस्त बनाउनको लागि कार्य निर्देशिकामा संशोधन गर्नेदेखि लिएर हामीले हरेक प्रदेशमा यहाँ सङ्घमा फोकल पोइन्ट तोकेर जुन सहकारीले मल लानुहुन्छ त्यहाँबाट किसानले लगेको सुनिश्चित गर्न र त्यसलाई चाहिँ समयमै डेलिभरी खास गरी सहकारीले लगेर राख्ने अनि लामो समय बिक्री नगर्ने त्यस्तो त्यस्ता समस्याहरू पनि सम्बोधनको प्रयासहरू भएको छन्। केही प्रयासहरू नभएको अनलाइन पद्धतिको विकास पनि मलमा बिउमा सिंचाई हाम्रो उत्पादनका यी मेजर अवयवहरूमा कामहरू भएको छ, तर स्टिल हामीलाई लाग्यो कि यो न्यूनतम समर्थन मूल्यको कार्यान्वयन यदि हाम्रो प्रभावकारी भयो भने यसले चाहिँ किसानलाई ड्राइभ गर्छ र बाँकी मल बिउ र सिंचाइ उपलब्ध गराउनु त राज्यको दायित्व नै हो। त्यसमा चाहिँ विगतको अनुभवहरूबाट पाठ हामीले सिकेकै छौँ, केही प्रयास अगाडि बढेको पनि छ, यद्यपि किसानहरूले भन्नुभयो जस्तो सबै कुराहरू अहिले तुरुन्तै भइ नसकेको कारणले गर्दाखेरि अब गत वर्षहरूको अनुभवबाट कामहरू भएन कि भन्ने लागेको हुन्छ, तर त्यस्तो होइन, केही यहाँ देख्नु भएको छ बिउको उपलब्धता मैले अघि भने सिंचाइमा केही न केही यसपटक गत वर्षभन्दा फरक हुन्छ र पनि केही मनसुनमा भर पर्नु पर्ने कुराहरू त्यो आफ्नो ठाउँमा छन्, तर बाँकीहरू हाम्रो केही साना सिँचाइ केही हाम्रो भूमिगत सिँचाइ डिप ट्युबवेलहरूको स्यालो ट्युबवेलहरूबाटको पनि हामीले थप प्रबन्धहरू गरेको छ सँगै तिनै तहको सरकारको समन्वयमा। अब यसरी अब समग्र रूपमा चाहिँ यो उत्पादन फ्याक्टर अफ प्रडक्सन भन्छौँ यी सबै आयाममा कामहरू गरेका छौँ, बिमालाई प्रवर्धन गर्ने भोलि त्यो क्षति भयो भने त्यसको चाहिँ राहत क्षतिपूर्तिको लागि पनि तीन तहको समन्वयमा प्रयासहरू भइरहेका छन्।
2: कुराकानीमा हुनुहुन्छ कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल। हामी धानको उत्पादन यसको चाहिँ अर्थतन्त्र र सरकारले अहिले के गर्दैछ भन्ने विषयमा कुराकानी जोडिरहेका छौं। पोहोर मधेस प्रदेश सुक्खा खडेरीले आक्रान्त थियो र सरकारले केही व्यवस्था गर्यो भनेर तपाईँले जोड्नुभयो। मनसून अहिले पनि अनुकूल हुँदैन भनेर पूर्वानुमान चाहिँ गरिएको छ, हालै यो हप्ता चाहिँ पानी चाहिँ पर्यो तर यतिले मात्रै पर्याप्त हुँदैन होला। अनुकूलनताका लागि किसानलाई अझै सहजताका लागि तपाईहरुले हामीले भन्ने गरेको तथ्य तथ्याङ्कलाई हेर्ने हो भने 13 लाख हेक्टर भन्दा बढी क्षेत्रफलमै रोपाई हुनका लागि अब के हुन्छ
1: यो गत वर्षकै अनुभवको आधारमा अहिले पनि हाम्रो मौसम पूर्वानुमान सम्बन्धी जुन विवरणहरू आयो त्यसलाई आधार मानेर एउटा चाहिँ अलिअलि समय अगाडिदेखि नै हामीले स्थानीय तह प्रदेशहरूले पनि आफआफ्नो हिसाब गर्नुभएको छ तर संघीय रूपमा पनि हामीले यो वर्ष अलिकति मनसुन ढिला हुन्छ समय पर्याप्त पानी नपर्न सक्छ सुक्खा रहन सक्छ त्यस कारणले गर्दाखेरि सुक्खा सहन सक्ने जातहरू छन् अथवा अगाडि वा पछाडि लाउन सक्ने त्यस्ता जातहरू विकास भएका छन् नाकबाट त्यसमा सिफ्ट हुन वा अरू वैकल्पिक बाली जुन चाहिँ त्यत्तिकै प्रफिटेबल हुने बालीहरूमा जानको लागि हामीले तिन तहको सरकारले आफ्नो हिसाबले अनुरोध पनि गरेका छौँ र अब अनुकूलता अब त्यसको बावजुद अब धान चाहिँ मैले सांस्कृतिक महत्व छ त्यसको होइन सामाजिक महत्व छ त्यस हिसाबले पनि हाम्रो किसानहरू चाहिँ धानको विकल्पमा चाहिँ अहिले तत्काल गइहाल्ने अवस्थामा हामीले एकदमै कम पाछौँ केही व्यवसायिकहरू तत्काल अर्को विकल्प भएकोहरूमा हो धेरै चाहिँ यसको चाहिँ विकल्पमा जान नचाहनु भएको सन्दर्भमा चाहिँ हामीले के गरेका छौँ यसलाई अनुकूलताको लागि अलिकति प्रविधिमै जोड गर्ने हो यसको लागि अब सुक्खा सिरिजका हाम्रा धानहरू छन् त्यसलाई चाहिँ प्रवर्धन गरेका छौँ त्यसमा केही प्रदेशहरूले अलिकति सहजता अथवा अनुदानका कार्यक्रमहरू पनि राख्ने राखेको हामीले बुझेका छौँ संघीय सरकार तर्फबाट चाहिँ त्यस्ता वैकल्पिक बालीमा जाने र अनुकूलताका प्रविधिहरू के हुन सक्छ भने जिरो टिलेज अथवा चाहिँ न्यून खनजोतको बिरुवाहरू बनाउन सक्छ जसले चाहिँ पानी कम लाग्छ यस्ता कुराहरूदेखि लिएर अब हामीले अहिले यसै आर्थिक वर्षबाट अस्ति केही दिन अगाडि हामीले एउटा प्रोजेक्ट पनि लन्च गर्यौं
2: हो तपाईँहरूले परियोजना चाहिँ जुन अब कार्यान्वयनमा लैजाने चरणमा हुनुहुन्छ यसबारे हामी पछि पनि कुराकानी जोडौंला तपाईँले जुन सुक्खा सिरिजका चाहिँ जातहरू भनेर भन्नुभयो हामी असार 15 कटिसकेको अवस्था छ अलिकति किसानले पनि बेलैमा चाहिँ सजगता अपनाउनु पर्ने जस्ता कुराहरू रहेछन् भन्ने चाहिँ मैले यो कुराकानीबाट चाहिँ बुझ्न सक्छु यो कमजोरी अथवा यो ग्याप कहाँनिर रहिरहेको छ विगतमा हामीले समस्या चाहिँ भोग्ने तर जहाँनिर अप्ठ्यारो परिहाल्छ अनि मात्रै यो हो विकल्प भनेर चाहिँ यो कुरा चर्चा हुने गर्छ
1: गत साल चाहिँ हामीले अलिकति ढिलो गरी नै त्यो विकल्पहरूको बारेमा आम किसानहरूलाई जानकारी गराएको अवस्था हो भने यो पटक चाहिँ हामीले यो धान लगाउनु पूर्व नै हामीले किसानहरूलाई अलर्ट गरेका छौँ प्रदेश स्थानीय तहमा पनि आफ्नो किसिमले यसको सुसूचित गर्नुभएको छ किनभने अब यो मौसमको सम्बन्धी विवरणहरू चाहिँ धेरै अगाडिदेखि नै यसपटक अलिकति कम पानी पर्ने अथवा फ्ल्यास फ्लड अलि परेको ठाउँमा धेरै बढी पानी पर्ने र समग्रमा चाहिँ विगतको वर्षभन्दा कम पानी पर्ने भनिसकेपछि त्यही अनुसार तयारी गर्न आवश्यक तयारी गर्ने तयारीका विकल्पहरू स्थानीय तहका फरक छन् प्रदेशका आफआफ्नो होइन जिल्ला विशेषका फरक फरक छन् नि त्यस कारण चाहिँ त्यो जे प्रविधिहरू त्यहाँ उपलब्ध छ अब यदि धानकोमै जाने हो भने पनि हामीले सुक्खा सहन सक्ने वा पछि कुनै बेला डुबान पनि हुनसक्छ डुबान सहन पनि सक्नेछ त्यो चाहिँ मौसमको अब स्थानीय तह वाइज पनि अझ अहिले हामीसँग त्यस्ता मौसम सम्बन्धी विवरणहरू छन् जुन हामीले संघीय रूपमा दिनेलाई प्रदेशले कस्टमाइज गरेर स्थानीय तह अथवा आफ्नो जिल्ला विशेषका सूचनाहरू पनि सँगै त्यहाँ दिएको छ त्यसको आधारमा त्यो जिल्लाको लागि कुन जात वा अर्को कुन वैकल्पिक बाली हुनसक्छ भन्ने कुराहरू सूचना प्रवाह भएको छ गत वर्षभन्दा अलिक फरक किसिमले समयमै भएको छ यद्यपि धानमै बस्न चाहनु भनेको हकमा चाहिँ ती जातहरू लगाउने सुक्खा सहने सुक्खा वा डुबान कुन हुनसक्छ त्यसको विश्लेषणको आधारमा त्यो लगाउने र त्यसलाई चाहिँ अरू थप प्रवर्धनका कार्यक्रमहरू बिउको उपलब्धमा सहजीकरण गर्ने देखि लिएर अब अनुकूलनको विधिहरू अवलम्बन गर्ने
2: त्यसो भए यस वर्ष सम्पूर्ण जति क्षेत्रफल छ धान रोपाईको 13 लाख हेक्टर भन्दा बढी क्षेत्रफल रोपाई सम्भव होला
1: यस वर्ष हाम्रो प्रयास चाहिँ गत वर्षकै अनुभवको आधारमा गत वर्ष मध्य प्रदेशमा अलिकति यही ढिलो गरी मनसुन अलि पछि त मनसुन पनि त्यहाँ प्राप्त भयो त्यसको बावजुद करिब करिब 94% हाराहारीमा गत वर्ष पनि रोपाई भएको थियो समग्रमा मधेसमा अलिकति 89% हाराहारीमा भएको थियो जस्तो लाग्छ र यस वर्ष चाहिँ अहिले केही भन्यो भने गत वर्षकै प्रतिवेदनहरूकै समेतको आधारमा त्यहाँ वैकल्पिक सिँचाइका व्यवस्थाहरू पनि भएको छन् केही स्यालो ट्युबवेलहरूको कार्यक्रमहरू गत वर्ष नै पनि भयो केही डिप ट्युबवेलहरू हाम्रो कार्यक्रमहरू जस्तो हाम्रो नक्टा चिजमा एउटा कार्यालय छ त्यसले पनि मधेस फोकस गरेर डिप ट्युबवेलहरूमाको कार्यक्रमहरू सँगै लगेको छ अरू साना सिँचाइ कार्यक्रमहरू र महत्वपूर्ण रूपमा चाहिँ अहिले यो जुन सतह सिँचाइ आयोजनाहरू छन् त्यसको चाहिँ मर्मत लगायतका जुन अथवा सानसानो समस्याको कारणले गर्दा यो बेलामा नचल्ने जुन समस्या छ त्यो चाहिँ सम्बोधन गर्न हामीले सिंचाई विभाग जलस्रोत तथा सिंचाई विभागसँग समन्वय गरेका छौँ। त्यसले पनि एउटा हामीले आशा के जगाएको छ भने यसपटक चाहिँ अलिकति सुक्खा हुनसक्छ पार्सियल्ली, तर त्यसको बावजुद पनि केही वैकल्पिक विधि अथवा प्रविधिहरू अप्नाएर र केही सिंचाईका अन्य वैकल्पिक व्यवस्थाहरू मार्फत चाहिँ गत वर्षको भन्दा रोपाई हुने क्षेत्रफल वृद्धि हुन्छ भन्ने अपेक्षा गरेका छन्।
2: भनेपछि बढ्छ, बढ्यो भने खाद्य सुरक्षामा चाहिँ कस्तो प्रभाव पार्छ, यदि बढ्न सकेन भने त्यसको असर अहिले र दीर्घकालीन कहाँनिर ठोकिन्छ?
1: हजुर, यो त अब धानको रोपाई हुने क्षेत्रफलसँग यसको उत्पादन प्रत्यक्ष रूपमा जोडिने भयो र धानको उत्पादन चाहिँ खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिने भयो। त्यो हिसाबले त अब डाइरेक्टली कोरिलेटेड भन्छौँ नि, अब रोपाईको प्रतिशत वृद्धि भयो भने यसले उत्पादन वृद्धि भएर यद्यपि उत्पादकत्व फ्याक्टर त आफ्नो ठाउँमा छ, उत्पादकत्व त हाम्रो प्रविधि समयमा उपलब्ध भएको छ, रासायनिक मलको पनि यदा कदा भनेको दिन पाइए पनि त्यस्तो एकदमै पुरै भयावह किसिमको अभावको स्थिति यो होइन, त्यसलाई पनि क्रमशः सुधारकै अवस्थामा गएको छ। त्यस कारणले मलाई लाग्छ हामी खाद्य सुरक्षा सुदृढ गर्ने हिसाबले नै अगाडि बढ्छौँ। क्षेत्रफल रोपाई हुने क्षेत्रफल उल्लेखनीय हुन्छ, गत वर्षको भन्दा घट्दैन, वृद्धि नै हुन्छ र उत्पादकत्व चाहिँ हाम्रो गत वर्षको भन्दा बढी हुन्छ भने किन अलिकति धानमा हाम्रो आफ्नै स्वदेशी हाइब्रिड पनि र केही अझै बाहिरबाट आयात गरिएको भए पनि हाइब्रिड बिउको चाहिँ इन्टरभेन्सन बढेर गएको छ। त्यस हिसाबले उत्पादकत्व वृद्धि गर्छ, वृद्धि हुन्छ, क्षेत्रफललाई चाहिँ हामीले अब नघटोस् भने अब हरेक वर्ष हाम्रो केही क्षेत्रफल घट्दै घट्दै गइरहेको छ।
2: यसको कारण पनि बताउनु होला, के छ कारण?
1: हो, अब यो त घडेरीकरण नै एउटा मेजर समस्या हो होइन, र कतिपय चाहिँ यो स्थानीय तहहरूमा जग्गाको जमिनको वर्गीकरणसँग जोडिएको विषय छ, कृषि क्षेत्र र गैर कृषि क्षेत्र भन्ने। अब कृषि क्षेत्रमा वर्गीकरण गर्दाखेरि त्यसका केही त्यसका प्रभावहरू हुने रहेछन् जसको कारणले गर्दाखेरि उहाँले त्यसलाई कृषि क्षेत्रको रूपमा वर्गीकरण नगर्ने वा कृषि अब त्यस हिसाबले कृषि कर्म पनि कम गर्ने होइन, अर्को समग्र रूपमा देशकै समस्या गर्नु भनेको बाँझो रहने प्रवृत्ति युवाहरू त्यो नरहने र केही अब अन्य वन्यजन्तु लगायतको प्रकोप पनि धेरै फ्याक्टरहरू छन् र अघि यहाँले भन्नुभएको छ केही चाहिँ समयमा हामीले गुणस्तरीय बिउ सिँचाइको अभाव र मलको कुरा पनि कहीँकहीँ जोडिन्छ। त्यस हिसाबले हामी सकेसम्म यो धानको क्षेत्रफल चाहिँ उल्लेख्य नगर्ने अवस्थामा उत्पादकत्व चाहिँ हाम्रो वृद्धि हुन्छ, उत्पादकत्व वृद्धि गर्नको लागि चाहिँ प्रविधिमा हामीले जोड दिएका छौँ, सिंचाई पूर्व सिंचाईको लागि पनि अलिकति सिंचाई विभागसँग समन्वय भएको छ, रासायनिक मलमा मिश्रित किसिमको छ, यसपालि हामीसँग केही मौजदातहरू अलरेडी रहेको छ, केही मल आउने क्रममा रहेको छ, त्यसले गर्दा अहिले हामी ठ्याक्कै अब यो अब औपचारिक रूपमा त असार 15 सुरु गर्छौँ, मेन मधेसमा हो, मधेसमा चाहिँ हाम्रो अहिले बेला हुँदैछ रोपाई हुने र अहिले यो हप्ता अलिकति राम्रै पानी पर्ने भनिएको छ, यद्यपि अब यो मौसमी बाहेक अन्य हाम्रो यो सतह सिंचाईबाट पनि धेरै उल्लेख्य हाम्रो रोपाईहरू चाहिँ हुन्छ, त्यस कारणले पनि हामी अपेक्षा गर्छौँ रोपाईको क्षेत्रफल गत वर्षभन्दा वृद्धि हुन्छ, उत्पादकत्व पनि हामी गत वर्षभन्दा केही निकै बढी, गत वर्ष हामी 4.19 मेट्रिक टन प्रति हेक्टर छ, त्यसमा थोरै 0.1 भए पनि वृद्धि हुन सक्यो भने पनि यसले खाद्य सुरक्षालाई सकारात्मक हिसाबले योगदान गर्छ।
2: सञ्जेलज्यू, यसपालि चाहिँ धानको उत्पादन बढ्ला कि नबढ्ला अथवा पोहोरभन्दा पनि घट्ला त?
1: यो यसका धेरै डाइमेन्सनहरू छन्, एउटा फ्याक्टर त रोपाई नै भयो, यदि हामीले अहिले अनुमान गरे जस्तो गत वर्षको हारारी वा त्योभन्दा केही बढी रोपाई हुन्छ भन्ने अनुमान जुन छ त्यस हिसाबले उत्पादकत्व हामी वृद्धि गर्यौँ किनभने त्यहाँ हाइब्रिडको इन्टरभेन्सन भएको छ र प्रविधिका अरू आयाममा हामीले काम गरेका छौँ र सिंचाईका केही नयाँ क्षेत्रहरू पहिचान गरेर सिंचाई विभागसँग समन्वयमा हाम्रो सतह आयोजनाहरूलाई पनि त्यसलाई त्यसको उपयोगमा बढी जोड गरेका छौँ भनेपछि रासायनिक मलको मिश्रित उपलब्ध छ र यसलाई चाहिँ हामी सुधार गर्ने क्रममा रहेका छौँ, नयाँ अब मलहरू प्राप्त भइरहेको छन्, जी2जीको क्रममा पनि भारतसँग प्रक्रिया अगाडि बढ़िरहेको छ, अब अहिले अब सुरु हुँदैछ, पछि टप ड्रेसिङको बेलासम्म हाम्रो रासायनिक मलको उपलब्धता र प्रविधिको अरू इन्टरभेन्सन पनि हामीले समयमै लिएको हुनाले केही अरू फ्याक्टरहरू अपवादको रूपमा केही त्यस्ता नेगेटिभ फ्याक्टरहरू आएनन् भने चाहिँ उत्पादन वृद्धि हुने नै अपेक्षा छ हाम्रो।
2: भनेको अर्थशास्त्रको चाहिँ एउटा सिद्धान्त, अरू कुरा चाहिँ यथावत रहेमा यसपालि पनि धानको उत्पादन हामी बढाउन सक्छौ भन्ने तपाईँको बुझाइ।
1: त्यसमा हाम्रो तर्क भनेको हामी उत्पादकत्व वृद्धि गर्छौँ, क्षेत्रफल धेरै हाम्रो कमान्ड बसमा छैन, हाम्रो मन्त्रालयको मात्रै बसमा छैन, किनभने मैले अघि भनेको कारणले गर्दाखेरि जमिन बाँझो रहने वा स्विफ्ट हुने पनि छ, धानबाट अरू कमर्सियलमा जाने पनि छ, त्यसलाई पनि हामीले रोक्न सक्दैन। त्यस कारण उत्पादकको त मैले भने पोइन्ट एक उत्पादकको त वृद्धि गर्न सक्यो भने यहाँले अघि भन्नुभयो 14 लाख करिब करिब जुन हेक्टर छ त्यसमा चाहिँ पोइन्ट एक गर्नुहोस् होइन, त्यसले चाहिँ हाम्रो 2-3 लाख टन त्यसैले आउँछ। भनेपछि उत्पादकको त वृद्धिमा यो मलको, सिंचाईको अनि बिउको मेन रोल छ। बिउमा हामी धेरै हदसम्म अगाडि हाम्रो आफ्नै हाइब्रिडको पनि स्थानीय तहसम्म पुर्याउन धेरै प्रयासहरू भएको छन्। हाइब्रिडको लगाइने दर बढेर गएको छ, रासायनिक मलको फेरि पनि दोहोऱ्याएँ मिश्रित किसिमको छ, त्यति भयावह किसिमको अभाव छैन यसलाई चाहिँ, र यसको चाहिँ वितरणमा हामी थप प्रयासहरू गरिरहेका छौँ। सिँचाइको हकमा पनि मौसमी सिँचाइ आफ्नो ठाउँमा छ, हाम्रो आफ्नो तर्फबाट अलरेडी भएको इयर राउन्ड सिँचाइका जुन छन् नि भूमिगतदेखि लिएर सतह सिँचाइ आयोजनाहरूलाई फुल फ्लेर चलाउन, त्यो फुल क्यापासिटीमा चलाउनको लागि पनि समानात्मक कामहरू भएको हुनाले उत्पादकको त वृद्धि हुने नै अपेक्षा हुन्छ।
3: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
4: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: प्राविधिक शिक्षा आजको आवश्यकता।
5: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
4: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
5: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
4: फोन 01-5121-12-21-00 97418-20-96,
5: वेबसाइट www.nec.edu.np।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। मुख्य बाली धान खेतीमा किसानले भोगिरहेका समस्या र सरकारले गरिरहेका कामबारे आजको कुराकानीमा हुनुहुन्छ कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल। वार्षिक झण्डै 70 लाख मेट्रिक टन धान उत्पादन गर्न सके आत्मनिर्भरको अवस्था हुन्छ। त्यस अनुसार अझै पनि 10-12 लाख मेट्रिक टन अपुग्छ, तर उत्पादन बढ़ाउने सरकारी प्रयास कमजोर छ। धानको यो तथ्य तथ्याङ्क सरकारले कसरी निर्धारण गर्छ? फेरि महानिर्देशक सञ्जेल,
2: यसको हिसाब चाहिँ अब हामी नेपालमा एउटा जुन जनसङ्ख्या छ त्यसलाई चाहिँ प्रति व्यक्ति प्रति वर्ष एउटा प्रयोग गर्ने एउटा एकजना व्यक्तिलाई एक वर्षमा 121 केजी होइन आवश्यक पर्छ भन्ने त्यो रेकमेन्डेसन छ। त्यसकै आधारमा हामीले प्रक्षेपण गर्ने हो। त्यस हिसाबले हामी जुन जनसङ्ख्यासँग मल्टिप्लाई गरेर करिब 70 लाखको हाराहारीमा आवश्यक पर्छ भन्ने हो। यद्यपि हाम्रो अहिले कन्जम्सनको प्याटर्न अथवा उपभोग गरिरहेको अवस्था हेर्ने हो भने त्योभन्दा बढी छ। हाम्रो अहिले केही अध्ययनहरूले देखाएको छ 132 केजी प्रति व्यक्ति प्रति वर्षसम्म रहेको भयो। एउटा कारण चाहिँ हामीले यो खाद्य सुरक्षाको सन्दर्भमा धानमा अलिक बढी धान चामलमा बढी निर्भरता भयो। अरू पनि वैकल्पिक छ, हामीले कोदोलाई जोड्ने हो, मकैलाई जोड्ने हो, फाइबर लगायतका अन्य हाम्रा खाद्यान्न बाली छन् नि, ती सबैको उचित समीकरण गरेर उपभोग गर्ने अवस्था हुने हो भने हामीलाई समग्रमा त हामी 10-15 लाख टन एक्सेसै हुन्छ। धान गहुँ मकै सबै जोड्ने हो भने, यद्यपि अब गहुँको इन्डस्ट्रियल युजको लागि इम्पोर्ट भएको पनि देखिन्छ। त्यस कारणले चाहिँ अब यो उपभोगको जुन प्याटर्न छ यो पनि एउटा इम्पोर्ट बढाउनको लागि अब जुन यहाँ अहिले अब सोध्नु भएको छैन, सोध्नु होला, यता उत्पादन पनि एक किसिमले बढ़िरहेको देखिन्छ होइन, आयात पनि बढेको देखिन्छ भन्ने कुरा, त्यो चाहिँ यहाँनिर पनि अलिकति मेल खान्छ। हाम्रो हामीलाई जुन जति चामल भए पुग्थ्यो त्योभन्दा बढी प्रति व्यक्ति युज गरिरहेछौँ कि भन्ने, त्यसलाई ब्यालेन्स्ड अन्य खाद्यान्नले जुन जस्तो धानको तुलनामा तपाईँले कोदो फापरको तुलना गर्नु भने त्यहाँ न्युट्रिसन भ्यालु पनि राम्रो छ होइन, त्यसमा दिने अरू धेरै न्युट्रिएन्ट त्यो तत्त्वहरू चाहिँ क्यालोरीको हिसाबले पनि र अरू रोगसँग जोडिएको विषयहरू समेतलाई हेर्दाखेरि न्युट्रिएन्ट ब्यालेन्सको हिसाबले अन्य बाली प्रयोग गर्दाखेरि राम्रो हुने हो। तर हाम्रो अलिकति सहजताको हिसाबले पकाउन सजिलो विभिन्न कारणले गर्दाखेरि यो खाने बानीमा जुन आएको परिवर्तन छ, अलि मसिनो बासनादारतिरको हाम्रो लगाव छ, त्यो सबैको कारणले गर्दाखेरि पनि अलिक इम्पोर्ट पनि बढेको अवस्था छ। तर हामीले यो अघि हामीले चर्चा गरे जस्तो धेरै कुराहरू सबका अलावा उत्पादकता वृद्धि गर्ने एउटा हो, र खाने बानीमा पनि अलिकति परिवर्तन ल्याउन सक्यौँ भने त्यसले पनि हाम्रो खाद्य सुरक्षामा चाहिँ योगदान गर्छ।
1: खाने बानीमा परिवर्तन ल्याउन उपभोक्ता आफै सचेत हुने हो कि निकायहरूले पनि त्यो एउटा पाटोमा चाहिँ काम गर्नु पर्थ्यो त?
2: एकदमै यो समग्रमा त सरकारको दायित्व हुँदै हो, त्यसबाट त सरकार पन्छिने भन्ने कुरै हुँदैन, त्यो गरेको पनि छ। हामीले विभिन्न निकायमा एक साग चाहिँ भात खाउँ, एक साग चाहिँ रोटी वा अन्य वैकल्पिक खाद्यान्न प्रयोग गरौँ भनेर क्याम्पेनिङ पनि विभिन्न समयमा गर्यौँ। अहिले पनि स्थानीय तह प्रदेशहरूले हाम्रा संघीय निकायहरूले गरिरहेका छौँ, यद्यपि त्यो प्रयास कतिको पर्याप्त हो भन्ने कुराहरू आफ्नो ठाउँमा छ। तर अब उपभोक्ता स्वयं आम नागरिक आफै पनि सचेत हुनुपर्ने अवस्था चाहिँ हो, तर राज्यले चाहिँ यो उहाँहरूको मात्र दायित्व हो, उपभोक्ता आफै बुझेर गर्नुपर्छ भन्ने होइन। हामीले प्रयास गरि पनि रहेछौँ, केही न केही अहिले चेन्ज पनि भइरहेछ। अहिले हेर्नु खाने बानी कमसे कम साँझको अलिक कम खाने, त्यसमा चाहिँ अलिकति चामलको हिस्सा कम गर्ने, अलिकति तरकारी र फलफूलको हिस्सा बढाउने भन्ने त त्यो देखेको पनि छ नि त। त्यस हिसाबले जस्तो केही फलफूलको आयात बढेको होइन, फलफूलतिर स्विफ्ट भएको अवस्थाहरू पनि देखिन्छ। यो चाहिँ अलि अब कम्प्लेक्स डाइनामिक्स छ होइन, त्यस हिसाबले अब तपाईँ फेरि के भन्नु सक्नु, अझ त्यो हो भने त धानको चामलको आयात कम हुनु पर्थ्यो भन्ने कुरा पनि छ। अब त्यो गैर खाद्यान्न प्रयोग हुने लगायतका विषयहरू पनि सँगसँगै छन्,
1: विषय जटिल छन् र जोडिएका पनि छन्। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल कुराकानीमा हुनुहुन्छ। समग्रमा खाद्य बचत खाद्य सुरक्षाका कुरा गर्ने हो भने खेर जान नदिने, धेरै नफ्याँक्ने, यस्ता कुराहरूको सचेतनाको पाटो त छँदैछ। हामी धानतर्फ नै केन्द्रित रहेर कुरा गर्दा पछिल्लो समय जलवायु परिवर्तनको निकै चर्चा हुने गर्छ। यो जलवायु परिवर्तन र हाम्रो धान उत्पादनसँग जोडेर चर्चा चाहिँ गर्नुपर्ने अवस्था किन आयो?
2: एकदमै यो महत्वपूर्ण सवाल हो होइन। अब धान उत्पादनमा अरू हाम्रा धेरै अघि हामीले चर्चा गरेको समस्याहरू छँदै थिए, रासायनिक मलको समस्या, सिँचाइ नहुने, रोग किराकादेखि यावत अरू समस्याहरू होइन, श्रमको अभाव कुराहरू त हामी गर्दै आएका थियौँ। तर अहिले पछिल्लो समय चाहिँ के भने यो जलवायु परिवर्तनको नकारात्मक प्रभावको कारणले गर्दाखेरि त्यसमा थप भयो, जसको कारणले गर्दाखेरि यो विषयलाई अब हामीले अन्य विषयहरू भन्दा पनि थप महत्व दिएर चर्चामा ल्याउनुपर्ने र यसलाई सम्बोधन गर्नुपर्ने विषयको रूपमा उठान गरेको, किनभने अब रासायनिक मलको त मल उपलब्ध गराएपछि समस्या समाधान भयो, सिंचाइको नयाँ आयोजना वा डिप ट्युबवेल गाडेपछि त्यसले तुरन्तै सम्बोधन गर्ने भयो, त्यसै गरी अन्य जुन हाम्रा बाली रोग किराहरूको भयो भने त्यसको विज्ञहरूबाट समाधान हुन सक्ने भयो, तर यो जलवायु परिवर्तन कारणले जुन नकारात्मक प्रभाव छ यो चाहिँ एउटा कम्प्लेक्स छ र एउटा सानो एउटा मात्रै प्रयासले हुँदैन, यसमा इन्टिग्रेटेड इफोर्ट चाहिन्छ, त्यस कारणले गर्दाखेरि पनि यसको महत्व बढेर गयो र यो धान बालीको हकमा झनै महत्वपूर्ण, किन हामीसँग एभिडेन्सै रह्यो विगतको तीन वर्ष हेर्ने हो भने बेमौसमी वर्ष हामीले असोज कार्तिकमा कहिले पनि त्यस्तो किसिमको वर्षाको अनुमानै गरे हुँदैन, जुन बेला हामी हार्भेस्टको बेलामा हुन्छौँ त्यो हामी 78 सालमा असोज कार्तिकोदेखि लिएर गत वर्ष पनि हामीसँग दुईपटक असोजमा कार्तिकमा दुईपटक भयो, जसको कारणले गर्दाखेरि धानमा मात्रै करिब 6-7 अरब रुपियाँ लस भयो, भनेपछि ठूलो सब्सटेन्सियल लस चाहिँ अब अरू बारीमा पनि छन् तर धानमा अझै बढी भयो, त्यस कारणले गर्दाखेरि त्यो एउटा जलवायु परिवर्तन नकारात्मक असरलाई चाहिँ न्यूनीकरण गर्न अलिक बढी चासोको रूपमा आयो, त्यसको लागि चाहिँ सचेतनाले पनि धेरै हदसम्म काम गर्छ, एउटा समयमै मौसमी सूचना दिनसक्यौँ भने उता एउटा चाहिँ अब यो लगाउने बेलामा दिने सूचना भयो, अर्को चाहिँ काट्ने बेलामा ठुलो लस भएको छ हाम्रो, त्यसलाई चाहिँ के भने मौसमी अवस्था हेरेर मात्रै कटानी गर्ने वा काटिसकेपछि त्यसलाई थन्काउने वा काट्दाखेरि पनि हार्भेस्ट गर्दाखेरि पनि के त्यसमा चाहिँ सावधानीहरू अप्नाउने भन्ने कुराहरूको पूर्व सूचनाले मात्रै पनि त्यसले ठूलो लसबाट बचाउन सकिने रहेछ, त्यस कारणले गर्दाखेरि पनि यो जलवायु अनुकूलन अथवा जलवायु यो होइन जुन जलवायु सङ्कट जुन छ नि यसको चाहिँ नकारात्मक प्रभावबाट बचाउनको लागि चाहिँ यसलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता चाहिँ अन्य बालीमा पनि छ, धानमा चाहिँ अब यो महत्वपूर्ण बाली भएको हुनाले थप यसमा चाहिँ यसको औचित्य पुष्टि गर्ने भयो।
3: हो, तपाईँले अघि चर्चा गर्न खोज्दै हुनुहुन्थ्यो जलवायु अनुकूलनको एउटा परियोजना, मैले त्यसलाई एउटा कार्यक्रमका रूपमा चाहिँ बुझेँ, अबका दिनमा चाहिँ त्यस्तो अनुकूलन कार्यक्रम के हुँदैछ?
2: एउटा चाहिँ अब यो अनुकूलन कार्यक्रम चाहिँ छुट्टै एउटा आयोजना अथवा कार्यक्रमको रूपमा भन्दा पनि यसलाई अब हामीले नियमित यो हाम्रो होइन हाम्रो मूल कार्यक्रममै समाहित गर्नुपर्ने
3: हो, धानबालीसँग सम्बन्धित हो कि अरू पनि सँगसँगै जोडिएको,
2: यो एउटा प्रोजेक्ट चाहिँ अहिले क्राफ्ट भन्छौँ हामी, धानबालीमा आधारित यो जलवायु अनुकूलन सम्बन्धी एउटा आयोजना, यो त निश्चित 8-9 वटा स्थानीय तह मात्रै कार्यक्रम कार्यान्वयनमा हुन्छ, तर यसले चाहिँ एउटा के भने एउटा मोडल जस्तो निर्धारण गर्ने हो, तर यसलाई चाहिँ हामीले विभागले अब हाम्रा विभाग मात्रै होइन सबै तिनै तहका सरकारले जलवायु अनुकूलनलाई आफ्नो नियमित अभियानमा नै समावेश गर्नुपर्छ, कुनै एउटा प्रोजेक्ट एक वर्ष वा निश्चित स्थानीय तहमा मात्रै गरेर हुँदैन, यसले हामीले हाम्रो नियमित कार्यक्रम नियमित नीति कार्यक्रम हाम्रो संरचनाहरूमा नै यसलाई इनबिल्ट गरेर लानुपर्छ भन्ने कुरामा हामी एग्री गर्छौँ। अहिले यो आयोजनाको सन्दर्भ चाहिँ जेफ भन्छौँ होइन ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटीबाट प्राप्त अनुदानलाई कार्यान्वयन गर्ने सन्दर्भमा 8 स्थानीय तहमा कार्यान्वयन हुने हो, यसले चाहिँ त्यहाँ जलवायु अनुकूलनका केही नयाँ मोडलहरू त्यसले इस्टाब्लिस गर्छ जसलाई चाहिँ हामी अरू ठाउँमा पनि रेप्लिकेट गर्ने
3: कस्तो प्रविधि चाहिँ विस्तार हुन्छ भनेर बुझौँ।
2: अब जलवायु अनुकूलनमा धेरै त्यसका उपायहरू छन् होइन विकल्पहरू छन्, अब एउटा भनौँ त्यस्तो अनुकूल जातहरूकै विकासको कुरा हो, त्यसको लागि पनि हामी यसमा नार्कलाई अनबोर्ड गर्छौँ, सम्भव भयो भने यो अघि मैले भने जस्तो इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युटबाट त्यस्ता किसिमको इलाइट जर्मप्लाज्मको लागि ल्याउनको लागि पनि इरीलाई पनि अनबोर्ड गर्ने एउटा हुनसक्छ, अर्को हामीसँग मैले अघि भने डाइरेक्ट सिडेट जमिनको तयारी डाइरेक्ट पिउ नै छरिदिने छरुवा प्रविधि छ, अर्को अल्टरनेट ड्राइङ एन्ड वेटिङ भन्छौँ होइन त्यसलाई सुक्खा गर्ने र पानी दिने त्यो अल्टरनेटली गर्ने प्रविधिहरू लगायतको अन्य धेरै अब ढैँचा खेतीको प्रवर्धनदेखि लिएर समग्र एउटा प्याकेजमै त्यसका विकल्पहरूको बारेमा हामी त्यसमा एउटा पाइलोटिङ जस्तो गर्छौँ, त्यहाँबाट कुन चाहिँ ठाउँ कुन ठाउँको लागि त्यो हिमाल पहाड तराको लागि फरक फरक हुनसक्छ, कुन विधि चाहिँ जलवायु अनुकूलित प्रविधिको रूपमा सिफारिसै गर्न सकिन्छ भन्ने कुरामा यसले एउटा पाइलोटिङको रूपमा काम गर्छ, त्यसको आधारमा यसले सिफारिस गरेपछि यसलाई चाहिँ हामी देशैभर यसको अब सफलता असफलता होइन कस्तो रह्यो यसको रिजल्ट यो 2-3 वर्ष हेरेपछि त्यसको आधारमा चाहिँ हाम्रा कार्यक्रमहरूमा यसलाई इन्भल्ट गर्ने हो।
3: सञ्जेलज्यू, मैले यहाँनिर एउटा चासो राखेँ, जुन अहिले चाहिँ एसिया क्षेत्रको चर्चा गर्ने हो भने एलनिनो प्रभाव चाहिँ भनिएको छ, यसको चुनौती पनि देखिँदैछ, यो हाम्रो यस्तो परियोजना कार्यक्रमहरूसँग यो विषय जोडिन्छ कि जोडिँदैन?
2: यसमा जोडिन्छ, यो मौसमको मौसममा हुने उतार चढावका विषयहरूलाई पनि यो आयोजनाले सम्बोधन गर्छ, जस्तो अहिले तपाईँले भन्नुभयो एलनिनोको प्रभावको आधारमा एकदमै सुक्खा हुन पनि सक्छ वा कुनै ठाउँमा फ्ल्यास फास्ट फ्लडिङ भनेको एकदमै धेरै वर्षा हुने किसिमको अवस्था पनि हुनसक्छ. भनेपछि त्यस्तो अवस्थामा कस्तो किसिमको प्रविधिहरू चाहिँ त्यो निश्चित ठाउँको लागि ठिक हुन्छ त भनेर यसले यस्तो सानो एडाप्टिभ ट्रायलहरू गर्छ.
3: भनेपछि यी सबै विषयहरूलाई चाहिँ कारक मान्ने हो भने मैले एउटा जोड्न खोजेँ, चैते धान जुन किसानले चाहिँ हालै धेरै जसो क्षेत्रमा चाहिँ भित्राएर बर्खे धान बालीको चाहिँ तयारीमा हुनुहुन्छ, अघिल्लो महिना चाहिँ मरुवा रोगले चैते धान चाहिँ धेरै क्षेत्र जुन हाम्रो धादिङ चितवन तनहुँ गोर्खाको उदाहरण लिने हो भने नेक ब्लास्ट अथवा घाँटी मरुवा रोग अकस्मात चाहिँ देखिएको अवस्था थियो. अब यस्ता चुनौतीहरू हाम्रो बर्खे धान बालीमा पनि आउन सक्छ, यी कुराहरू जोडिएका छन्, विभागले काम गर्दैछ भनेर पनि भन्नुभयो, किसानलाई जोखिम पनि उत्तिकै छन्, अलिकति केही देखिने गरी गर्न सकिने विषय छ त यहाँ.
2: यहाँले के रोग क्रिया होइन प्रकोपसँग जोडिएको विषयहरू उठान गर्नुभयो. अब यो जलवायु परिवर्तनकै कारणले गर्दाखेरि केही नयाँ रोगहरू पनि आयो, हुन त यो नेक ब्लास्ट हाम्रो अलरेडी भइरहेको हो, तर के हुन्छ
3: नि चैते धानमा चाहिँ त्यसरी विगतमा देखिएको थिएन भनेर मैसँगको कुराकानीमा भन्नुभएको छ.
2: ठिक हो, त्यसैले त यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि कुनै वर्षहरू नदेखिने, कुनै वर्ष नयाँ लक्षणका साथ देखा पर्ने, त्यसैले त यो जलवायु परिवर्तनको सन्दर्भमा थप अध्ययन आवश्यक छ भनेको. नयाँ झार, नयाँ रोग, नयाँ किराहरूको प्रकोप भइरहेछ र त्यो प्याटर्न पनि सिफ्ट भइरहेछ. जुन बेलामा त्यो बाली लगाउनु पर्ने त्यो बेलाको वेदर प्याटर्न हेरेर मात्र लगाउनु पर्छ भनेर हामीले भन्न खोजेको. अब हामीले अब महिना हेरेर भएन, जेठको अन्तिम वा असारको पहिलो हप्ता धान लगाउने भनेर भएन बर्खे धान, त्यो चाहिँ मौसमको अध्ययन गरेर त्यो हुनसक्छ सात दिन अगाडि नै सिफ्ट हुनु पनि सक्छ. त्यो हामीले अब आम किसानहरूलाई त्यो मेसेज दिनुपर्नेछ कि दिन हेरेर होइन कि मौसमको प्याटर्न हेरेर गर्नुपर्ने. भने अब यहाँले भन्नुभएको जस्तो रोग किरादेखि लिएर अरू समग्र जुन समस्याहरू छन् कि सबैलाई एकीकृत सम्बोधनको लागि चाहिँ विभाग नै यसको चाहिँ संयोजनको हिसाबले जिम्मेवार रहन्छ. तिनै तहको सरकारसँग बढी जिम्मेवार, अब खास गरी उत्पादनसँग जोडिएकोमा चाहिँ स्थानीय तह बढी जिम्मेवार हुन्छ, तर स्थानीय तहमा त्यो विज्ञताहरूको जस्तो नयाँ नयाँ रोगहरू देखिँदाखेरि त्यसको परीक्षण
3: स्थानीय तहको अवस्थाबारे तपाईँ जानकार पनि हुनुहुन्छ.
2: स्थानीय तहलाई नै अब उहाँहरूको क्षमता विकास गर्ने, त्यहाँ प्राविधिकहरूको व्यवस्था गर्ने र त्यहाँ आवश्यक बजेटको व्यवस्थापन गर्नेमा हाम्रो मुख्य भूमिका रहन्छ. र केही नयाँ रोग नयाँ प्रवृत्तिहरू देखियो भने त्यसको अध्ययन अनुसन्धान गर्नेमा पनि विभागले नार्कसँग मिलेर सहयोग गर्ने हो, त्यो हामीले गरिरहेका छौँ. यहाँले उदाहरण दिनुभएको छ नेक ब्लास्टको हकमा चाहिँ केही गुनासोहरू आयो, हामीले यो प्लान्ट क्वारेन्टाइनसँग केन्द्रीय कृषि प्रयोगशाला नार्कको टिमहरूले हामीलाई जहाँ जहाँबाट समस्या अनुगम गरेर यो यसरी चाहिँ यसको समाधान गर्नुहोला भनेर रिकमेन्ड गरेका छौँ. त्योभन्दा पनि त्यसले पनि समाधान भएन भने चाहिँ हामी अलिकति अलि फरक किसिमको व्यवस्था पनि गर्छौँ, तर मलाई लाग्छ अहिले त्यो लेभलको पुगेको छैन. अहिले हामीलाई रोग किराको प्रकोप अरू भन्दा पनि मेन चाहिँ चैते धानमा तोकिएको न्यूनतम समर्थन मूल्य पाउन सकिएन भन्ने गुनासो बढिरहेको छ.
3: उसो भए चैते धानमा चाहिँ किसानले समस्या भोग्नुभयो, बर्खे धानको पनि मौसमी अनुकूलता त्यति साह्रो गजब देखिएको छैन, सरकारको लक्ष्य चाहिँ धानमा चाहिँ उत्पादन बढाउने र आत्मनिर्भरताको चाहिँ नजिक पुग्ने पनि भनिएको छ, अलिकति यो कुराकानी हामीले जुन चर्चाहरू जोडिरहेका छौँ नि यस वर्ष उत्पादन पर्याप्त होला त अघि हामीले भने जस्तै
2: एक्ज्याक्टली होइन सर, अब योजनाको हिसाबले त हामीले भन्यो चैते धानमा क्षेत्रफल विस्तार गर्ने हो, बर्खे धानमा उत्पादकत्व वृद्धि गर्ने हो. बर्खे धानमा हामीसँग क्षेत्रफल विस्तार गर्ने स्कोपै छैन, हामी चाहन्छौँ कमसेकम गत साल जति थियो त्यति क्षेत्रफल नघटोस् वा भएको क्षेत्रफलमा रोपाई कम नहोस्, त्यसको लागि हाम्रो प्रयास अरू हामीले उत्पादनका विभिन्न आयामहरूमा विभाग र अन्य निकायको समन्वयको हकमा गर्ने प्रयास गरिरहेका छौँ. चैते धानको हकमा केही क्षेत्रफलको विस्तारको कार्यक्रमहरू भएको पनि छ, केही समस्याहरू न्यूनतम समर्थन मूल्य लगायतको कारणले गर्दा कहीँ कहीँ समस्याहरू आएको छ.
3: मैले भन्नुभयो चैते धानको उत्पादनै घट्यो भने यस वर्ष हाम्रो समग्र धान उत्पादन चाहिँ बढ्ला कि नबढ्ला?
2: चैते धान हो, अनि चैते धानमा चाहिँ अहिले उत्पादन हामी अब यसको डाटा त बिस्तारै आउँछ, तर चैते धानको उत्पादकको त हाम्रो बर्खे धानको भन्दा बढी नै हुन्छ, त्यो छ पनि त्योभन्दा गत वर्षभन्दा यो वर्ष त्यो बढी नै हुन्छ. अरू हाम्रो त्यस्तो रोग किराको प्रकोपहरू आएन, मात्र हामीलाई डर चाहिँ के हो भने हामीले न्यूनतम समर्थन मूल्य जुन तोक्यौँ त्यो चाहिँ किसानहरूले सबै ठाउँमा पाउनु भएन कि भन्ने केही ठाउँबाट गुनासो पनि आएको छ, त्यसले गर्दाखेरि चाहिँ क्षेत्रफल विस्तारको अभियानै प्रभावित हुन्छ कि भन्ने मात्रै हाम्रो बढी चासोको विषय भयो. किनकि हामी क्षेत्रफल विस्तार भनेको चैते धानमा मात्रै सम्भव छ अहिले, अहिले 1 लाख समथिङ 1 लाख हेक्टरको हारिमा छ, त्यसलाई 2 लाखसम्म पुर्याउन सक्ने सम्भाव्यता छ, त त्यसलाई चाहिँ के भने केही पूर्वाधार ड्राइङ लगायतको पूर्वाधार विकास गर्नुपर्नेछ हामीले, र यो तोकिएको समर्थन मूल्यको कार्यान्वयनमा विशेष जोड दिनुपर्नेछ. अब यहाँले भनेको सन्दर्भमा चाहिँ एउटा चैते धानमा पनि पर्याप्त यहाँ हामीले भने चाहिँ क्षेत्रफल विस्तार भएको छ नि, क्षेत्रफल विस्तार भएको छ तर हामीले जुन डबलै गर्नुपर्ने भनेको छौँ अहिले डबलै गर्ने गरी त त्यो त्यस्तो किसिमको हामीले कार्यक्रमहरू लान सक्ने अवस्था भएको छैन। भर्खे धानको हकमा पनि यहाँले अब आशंका व्यक्त गर्नुभयो जस्तो अब मौसमी इन्डिकेटरहरू त्यति धेरै पोजिटिभ छैन, अरू हाम्रो उत्पादनका आयामहरूको पनि मिश्रित किसिमको छ भने सरकारले चाहिँ उत्पादन वृद्धि गर्ने भनिरहेछ, यसको तादम्य त कसरी होला भन्ने सन्दर्भमा चाहिँ सरकारले प्लान गर्दाखेरि त हामी होइन उत्पादन वृद्धि गर्ने भन्ने गरी नै गरेका छौँ। त्यसका च्यालेन्जेसहरू छन्, जोखिमहरू पनि छन्, त्यसलाई न्यूनीकरण गर्दै जानेर त्यसको सम्बोधन गर्दै गएर समग्र उत्पादन बढाउनुपर्छ भन्नेमा हाम्रो सरकारी इफोर्टहरू केन्द्रित छन्। तर अब त्यही फेरि तपाईँले भन्नुभएको सेटिरस प्यारिबस भन्छौँ, अन्य सबै चिज कन्स्ट्यान्ट रह्यो भन्ने कुराहरू छ, तथापि सरकारको तर्फबाट इफोर्टहरू चाहिँ पर्याप्त भएको छ, अहिले स्थानीय तहमा पनि जनशक्तिको पर्याप्त उपलब्ध भएको छ, प्राविधिक समस्याहरू कम छ अहिले हामीसँग रोकिरहेको कारण।
3: तपाईँले भने जस्तै मैले यहीँनिर जोडेँ, अलिकति तपाईँले बोल्दै गर्दा रोके जस्तो लाग्यो। अब किसानहरूले सधैँ गुनासो गर्ने अवस्था आउने, विभाग मातहतका निकाय मन्त्रालयले काम गरेका छौं भन्ने पनि अवस्था आउने, रोग देखियो खेतमा जानेर धान थियो समयमा चाहिँ त्यसको निराकरण किसानले पाउँदैनन्, मल गुनासो सधैँभरि रहिरहने एउटा अवस्था नै छ, मौसमले साथ दिँदैन, किसानले अर्को वर्ष मैले खेती गरूला भनेर आश राख्ने ठाउँ चाहिँ के हो त?
2: यो अब अलि रणनीतिक किसिमको प्रश्न भयो होइन। हामीले किसानहरूलाई भन्दाखेरि सरकारको तर्फबाट इफोर्टहरू प्रयासहरू भएका छन्, केही विगतको अनुभवको आधारमा सुधारोन्मुख पनि छन्, तर अपेक्षाको तुलनामा हुन नसकेको कुरा त यथार्थ हो। र आगामी दिनहरूमा अलिकति अब अहिले सुशासनको सन्दर्भ यहाँले हेर्नु भएको छ, अलिकति सरकार चाहिँ मोर एकाउन्टेबल भएको छ, बढी जवाबदेही भएको छ, रासायनिक मलकै सन्दर्भमा यहाँले हेर्नुभयो भने विगतको तुलनामा भएको कमसेकम मल वितरणमा चाहिँ आएको समस्या इन्स्ट्यान्टली समाधान हुन्छ, हरेक प्रदेश स्थानीय तहका फोकल पोइन्टहरू तोकिएका छन्। सिँचाइको लागि पनि हामीले अब अनगोइङ सिँचाइ आयोजना छिटो कम्प्लिट गर्नलाई प्रयास भइरहेछ सिँचाइ विभागबाट, अनि भएका आयोजनाहरूको पूर्ण क्यापासिटीमा चलाउनको लागि विभागले समन्वय गरिरहेको छ। कतिपय चाहिँ विभाग अथवा मन्त्रालय वा समग्र सरकारकै डोमेनभन्दा बाहिर भएका विषयहरू पनि छन्, जस्तो रासायनिक मलको उपलब्धता भनेको चाहिँ अलिकति इन्टरनेसनल कन्टेक्स्ट पनि जोडियो, त्यसमा सरकारको प्रयासहरू भएको छन्, तर सरकारले के भने यसको कृषि समग्र कृषि क्षेत्रलाई कृषिमा पनि धान वस क्षेत्रलाई प्राथमिकतामा राखेको, यसको मूल्यसँग जोडिएको विषय अहिले सय कार्यसूचीमा पनि 90 ख हेर्नुभयो भने समयमै मूल्य तोक्ने, बजार सञ्जाल विकास गर्ने, त्यस कारण अब नयाँ सुशासनको परिवेशमा यहाँ किसानको समस्याहरू अलिक छिटो गरी समस्या समाधान हुन्छन्, त्यसको लागि सरकारका सबै निकायहरू र तिनै तहका सरकारहरू यसमा लागि परेका छन्। त्यसकारण अब हाम्रो सन्देश चाहिँ के हुन्छ भने आगामी दिनहरू बेटर नै हुन्छन् भन्ने हो।
3: उसो भए जहाँनिर जुन बेला चाहिँ किसानहरूले खेती बेहोर्नुपर्छ त्यति बेला त्यो क्षतिको परिपूरण भरण अब विगतमा अवस्था जस्तो होला कि नहोला? विगतमा त तपाईँहरूले धेरै 3-4 महिनासम्म पनि किसानलाई समयमा राहत पुर्याउन नसकेको अवस्था पक्कै हो।
2: अब यो क्षतिपूर्ति र राहत सम्बन्धी चाहिँ अब सरकारको हिसाबले त अब हामी पनि जोडियौँ, तर यसको लागि छुट्टै एउटा निकाय होइन विपद प्राधिकरण छुट्टै निकायको रूपमा रहेको हामीले, हामी विभागको हिसाबले त विगतमा पनि त्यो 78 सालको कार्तिकमा भएको लस होस् वा 80 जुन गत वर्ष हाम्रो असोजर कार्तिकमा भएको, हामीले तथ्याङ्कहरू सबै प्रदेशको समन्वयमा कम्पाइल गर्यौँ अनि यति क्षति भएको रहेछ भनेर भन्यो पनि, तर त्यो राहत वितरण गर्ने अथवा त्यो क्षतिपूर्तिको व्यवस्था निकाय चाहिँ अर्को फरक निकाय हुँदाखेरि त्यहाँनिर चाहिँ अलिकति थप समन्वय आवश्यक देखिया छ, र यसमा चाहिँ अलिक यो राहत र क्षतिपूर्तिको जिम्मा जिल्लाको हाम्रो प्रमुख जिल्ला अधिकारी रहने समिति नै छ, र स्थानीय तहहरूले आफ्नो स्रोतको उपलब्ध अनुसार गर्न सक्ने छँदैछ। त्यसमा हामीले एकरूपताको लागि तथ्याङ्कहरू कम्पाइल गर्ने र एउटा आवश्यक पर्यो भने विधि मापदण्डहरू बनाउने काममा सहयोग गरे पनि छौँ, तर अब राहतै वितरण गर्ने संघीय निकायबाट भन्ने चाहिँ हामीले गत वर्ष पनि तथ्याङ्कहरू सार्वजनिक गर्यौँ, त्यसको सम्बन्धित निकायमा त्यसको विवरणहरू पनि दियौँ, प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने नीति नियम मापदण्डमा सहजीकरण गरेका छौँ। त्यस अब यो चाहिँ तुरुन्तै खेती भइहाल्यो भने तुरुन्तै त्यसको राहत आइहाल्छ भनेर यो संघीय निकायले कमिट गर्दैन, तर एउटा के भने बिमाको प्रावधान हुन्छ नि यसको चाहिँ कार्यान्वयनमा अलि बढी जोड गरेका छ हामीले, क्षति हुनु छ त्यसकै क्षतिको विभिन्न अरू जोखिमहरूको रक्षावरण गर्नकै लागि भनेर सरकारले
3: व्यवसायिक किसानसँग अलि बढी जोडिने कुरा
2: व्यवसायिक 80%सम्म सरकारले त्यो लगभग सबै बालीमा छ, धान गहुँ मकैदेखि लिएर 26-27 वटा बालीहरूमा हामीले गरिरहेका छौँ भने त्यो बिमामा आबद्ध हुनको लागि चाहिँ हाम्रो बढी जोड जोड़ रहन्छ किसानहरुलाई हाम्रो अनुरोध चाहिँ के हो भने क्षति भइसकेपछिको क्षतिपूर्ति वा राहत भन्दा त्यो क्षति अब विभिन्न कारण सबै कारणले भएको क्षतिको लागि चाहिँ बीमा मार्फत हामी 100% उहाँहरुले चाहिँ त्यो दाबी पाउने अवस्था बन्छ र त्यसको चाहिँ प्रिमियम बाबतको 80% त सरकारले दिएको छ 1 लाखको तपाईको कुनै बालीको बीमा गर्नुभयो भने त्यसको 5% 5000 हुन्छ त्यसको 80% त सरकारले 4000 त सरकारले बिहोरिरहेको छ भने चाहिँ 1 लाखको तपाई 1000 मात्रै बर्डन भइराछ किसानलाई भने त्यसमा चाहिँ अलि बढी जोड दियो भने त्यसले 1000 को कन्ट्रिब्युसनले 1 लाख सम्म भोलि क्षति भइहाल्यो भने पनि दाबी भुक्तानी पनि अवस्था बन्छ भने त्यसमा बढी जोड दिनु पर्यो बीमाको दायरा विस्तार गर्ने मानि सरकारको जोड छ नकि भोलि क्षति भएपछि त्यसको चाहिँ राहत र क्षतिको त्यो बढी अब राज्यले हामीसँग स्रोत सीमित छ नि त्यो राज्यले धेरै ठूलो राहत र क्षतिपूर्तिमा धान्न पनि सक्दैन यद्यपि क्षति भइसकेपछि त्यसको परिपूर्ण गर्नको लागि त विभिन्न प्रयासहरू सरकारले आफ्नो नाम गर्छ तर त्यो अवस्था आउन नदिनुको लागि बीमालाई प्रभावकारी रूपमा लैजाउँ भन्ने नै संघीय सरकारको जोड छ अहिले हामी अर्को सालदेखि प्रदेश स्तरबाट यो बीमा कार्यक्रम कारण हुँदैछ थप नजिक हुँदैछ यसको चाहिँ भोलि बीमा लेख जारी गर्नेदेखि लिएर बीमा भुक्तानीसम्मको प्रक्रिया चाहिँ प्रदेशमा जाँदा सहजगण हुन्छ त्यसकारणले चाहिँ यो क्षतिको हकमा अलिकति त्यो क्षति न्यूनीकरण गर्नको लागि रक्षावरण गर्नको लागि बीमामा नै जोड गर्नुपर्छ भन्ने हाम्रो नीति रहेको छ
3: कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल यो कुराकानीमा हामीसँग हुनुहुन्छ हामी कार्यक्रमको अन्तिमतिर पनि छौं मनसून देशका धेरै ठाउँमा सबैतिर लगभग सक्रिय भएको अवस्था छ र यस वर्ष कमजोर रहला भन्ने एउटा पूर्वानुमान पनि छ धान खेतीमा किसान व्यस्त हुँदै गर्दा अहिले खेती गर्ने किसानहरूले धानको चाहिँ बीमा गर्न सक्नुभयो उसो भए
2: सक्नुहुन्छ एकदमै सक्नुहुन्छ धानको धान मात्र होइन अधिकांश तरकारी फलफूल बालीहरूको अहिले हामी नयाँ नयाँ आएको ड्रागन फ्रुट किवी लगायतका बालीहरूको पनि बीमा गर्न गरिरहेछौँ बीमा गर्न प्रेरित गरिरहेछौँ र बीमामा सरकारले 80%सम्म कसैको बीमा लेख जारी गर्दाखेरि 50 लाखसम्म बन्द खास गरी साना मध्यम किसानहरूलाई नै हितमा राखेर हामी 50 लाखसम्म जम्मै बीमाङ्क कायम भएको हकमा 80%सम्म दिइरहेछौँ अलि व्यावसायिक बढी बीमाङ्क आउने 50 लाखभन्दा माथिको हकमा चाहिँ हामी 50%सम्म जान सकिन्छ भनेपछि करिब 80% सरकारले बिहोर्ने त्यो भार सरकारले बिहोर्ने भएको हुनाले भोलि सम्भावित जोखिमलाई न्यूनीकरण गर्नको लागि पनि बाली बीमामा आकर्षित हुनलाई नै विभाग र समग्र मन्त्रालय अथवा संघीय निकायको त्यो अनुरोध रहेको छ
3: भनेको किसान पालिकामा पुग्नुपर्ने हो
2: यसको यसमा चाहिँ सहजीकरण स्थानीय तहले गर्न सक्छ तर के 14 निर्जीवन बीमा कम्पनीहरू छन् उहाँहरूले अभिकर्ताहरू राख्नु भएको छ कृषि प्राविधिकहरू पनि त्यसमा जोडिन्छन् उहाँहरूले चाहिँ आफू बीमा गर्न इच्छुक भएको जानकारी सम्बन्धित स्थानीय तहमा दिनुभयो भने ती बीमा कम्पनीका प्राविधिकहरू वा बीमा अभिकर्ताहरू उहाँहरूकोमा पुगेर यद्यपि अब यहाँ केही बीमा कम्पनीहरू चाहिँ अलि भौगोलिक लगायतका कारणले गर्दाखेरि पुग्न त्यति इन्ट्रेस्ट गर्नु भएन भने गुनासो हामीसँग आएको छ तर हामीले त्यसलाई सम्बोधन गर्दै गइरहेका छौँ उहाँहरूको दायित्व हो त्यो जानुपर्छ उहाँहरूले कोही किसान बीमा गर्न इच्छुक हुनुहुन्छ भने सम्बन्धित बीमा कम्पनीलाई खबर गरेपछि उहाँको आधिकारिक एजेन्ट वा प्राविधिकले गएर बीमा गरिदिन्छ त्यसको चाहिँ सरकारले दिनुपर्ने प्रिमियम बाबतको भुक्तानी सरकारले गर्छ त्यसकारणले यसमा 14 निर्जीवन बीमा कम्पनीहरू अहिले छन् उहाँहरूले गरि पनि रहनु भएको छ यद्यपि हामीले अपेक्षा गरे जस्तो हुन सकेको छैन र धानमा पनि बीमा गर्न सकिन्छ
3: भनेको फेरि पनि जोडे मैले अहिले धान खेती गर्दै गरेका किसानले ढुक्कसँग पछि क्षति हुने अवस्थामा चाहिँ क्षति भइहाल्यो भने पनि परिपूर्ण पाउने गरी अहिले बीमा गर्दा हुन्छ
2: एकदमै त्यसको एउटा कार्यविधिले व्यवस्था गरेको छ निर्देशिकाले व्यवस्था गरेको छ त्यसको लगाएको 15 दिनभित्र चाहिँ त्यो गरिसक्नु पर्ने प्रावधान छ जे होस् त्यो बीमा गर्ने जुन नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले जारी गर्ने निर्देशिकामा उल्लेख भएको प्रावधान अनुसार तोकिएको समयभित्र बीमा गर्नुभयो भने 100% त्यो भोलि क्षति भयो भने दाबी भुक्तानी सकिन्छ त्यसमा विभागले सहजीकरण गर्ने गरेको पनि छ दाबी भुक्तानीमा कहीँ कतै समस्या भयो भने त्यसकारण भोलि अब यो मौसमजन्य कारण जलवायुजन्य कारणले गर्दाखेरि भोलि क्षति हुन सक्छ त्यसकारणले गर्दाखेरि अहिले नै हामी आम किसानहरूलाई अनुरोध के भने धानमा चाहिँ अलि यो खास गरी तरकारीमा फलफूलमा बीमा गर्ने प्रवृत्ति छ र धानमा चाहिँ अलि त्यति धेरै अब यो यसमा किन के क्षति हुन्छ र अथवा यसको धेरै अब धेरै रिटर्न पनि नहुने यो अलि सामाजिक र सांस्कृतिक कारणले गर्दा धान लगाउने अलिक कमर्सियल्ली कम छ त्यो हिसाबले पनि होला विगतको तुलनामा बढ्दै त छ तर स्टिल धेरै किसानहरूले धान लगाउनुहुन्छ अब 14 लाख हेक्टरमा हुन्छ तर त्यो चाहिँ अलि उल्लेख्य मात्रामा धान बालीमा बीमा हुन सकेको छैन यो दुर्भाग्यपूर्ण भएको छ त्यसकारण हाम्रो आम किसानहरूलाई अनुरोध चाहिँ के हो भने बीमामा आउनुहोस् त्यो भयो भने भोलि सम्भावित जोखिमलाई यसले रक्षावरण गर्छ र 80% यसको दायी भुक्तानी पाइन्छ र 80% सरकारले बिमा प्रिमियममा अनुदान दिने गरेको छ।
3: उसो भए अब अहिले धान बालीलाई चाहिँ चरणबद्ध रूपमा चाहिँ रासायनिक मल चाहिने हुन्छ तर भनेको बेला किसानले पाउँदिन भनेर गुनासो गर्नुहोला, त्यस्तो गुनासो गर्नै नपर्ने गरी रासायनिक मलकै विकल्पमा पनि जान सकिने अवस्था छ कि केही गर्ने हो कि?
2: रासायनिक मलको अहिले तत्काल चाहिँ अब यो ट्रेड अफ जस्तो भन्छौ नि, यो रासायनिक मल जिरो अर्को कुनै प्राङ्गारिक वा जैविक वा भर्मी कम्पोस्ट मल चाहिँ 100 गर्ने सिचुएसन त्यो बन्दैन। त्यो टेक्निकल्ली पनि हामीले कृषक दाजुभाइ दिदीबहिनीहरूलाई सही सन्देश प्रवाह गर्ने गर्दाखेरि त्यो विकल्पको रूपमा होइन सँगसँगै लानुपर्छ। रासायनिक मलको मात्रालाई क्रमशः कम गर्दै लान सकिन्छ, त्यही जैविक अथवा प्राङ्गारिक मलहरूको मात्रालाई बढाउँदै लगेर त्यो अध्ययनहरूले के देखाएको छ भने दुईटाको उचित सम्मिश्र मा प्रयोग गर्न सक्यो भने त्यसले बढी
3: उत्पादकता
2: ब्यालेन्स्ड युज अफ केमिकल फर्टिलाइजर समग्र भएको सन्तुलित प्रयोग।
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी।

0: री खई बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो चमई न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे ब्योरन री विषया बैंग दे नील पर दिमो न्यो तने सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
1: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी शहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099
5: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
1: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
0: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
1: ए हो र?
0: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
1: बाप्रे, यति धेरै जोखिम?
0: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो।
2: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 9 बजेको छ।
3: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हिजो कर्णाली नदीमा खसेको गाड़ी अझै भेटिएन, धमिलो पानी र सतह बढ़ेकाले खोजी कार्यमा समस्या। 100 दिनमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको सरकारको दावी, निशुल्क उपचारदेखि डिजिटल प्रणालीको विस्तार मुख्य काम। पेट्रोल पम्प बन्द गरे 3-10 लाख रूपियाँसम्म जरिमाना हुने व्यवस्था, 15 दिनसम्म पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न नपाइने। भेनेजुएलामा भूकम्पमा परि भग्नावशेषमा फँसेका एक व्यक्तिको 8 दिनपछि जीवितै उद्धार, अहिलेसम्म ज्यान गुमाउनेको संख्या झण्डै 2600 पुग्यो। र क्रोएसिया र स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश, स्विजरल्याण्ड र अल्जेरिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। दैलेखमा हिजो गाड़ी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। ज्यान गुमाउनेमा कालीकोटको पचाल झरना गाउँपालिका 9 का 35 वर्षीय जोखे तिरुवा रहेको प्रहरले जनाएको छ। भीरमा अचेत अवस्थामा फेला परेका उहाँलाई दैलेखको दुल्लो अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषणा गरेका हुन्। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी अहिलेसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतको 6 जना गोताखोरको टोलीले गाड़ीको खोजी गरिरहेको छ। पानीको सतह बढ़ेको र वर्षापछि आएको बाढ़ीले पानी धमिलो हुँदा गाड़ी खोज्न नसकेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी जयराम सापकोटाले जानकारी दिनुभयो। हिजो राति भएकाले खोज तथा उद्धारको काम हुन नसकेको र आज बिहानैदेखि पुनः खोजी तथा उद्धारको काम शुरू गरिएको छ। सुर्खेत बस पार्कबाट बिहान छुट्दा गाड़ीमा 5 जना रहेको भनिए पनि संख्या यकिन नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाड़ी कर्णाली नदीमा डुबेको ठाउँ प्रहरी चौकी पालतडाबाट 3 किलो

0: किलोमिटर उत्तरतर्फ र जिप्राका दैलेखबाट 50 किलोमिटर पश्चिमतर्फ पर्छ। आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै दिउँसो देशका हिमाली पहाड़ी र तराईका धेरै ठाउँमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने छ, तर राति भने हिमाली र पहाड़ी भूभागमा वर्षाको सम्भावना धेरै छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले नदी नाला आसपास पहिरो जाने क्षेत्र तथा सड़क यात्रामा निस्कदा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव छ। सरकारले 100 दिनको अवधिमा सार्वजनिक स्वास्थ्य सेवामा सुधार गर्दै अस्पतालको सेवा, सरसफाई, डिजिटल स्वास्थ्य अभिलेख र स्वास्थ्य बीमालाई प्रभावकारी बनाएको जनाएको छ। सरकारले 213 अस्पतालमा 10% निशुल्क शैय्या व्यवस्था लागू गरेको छ। यसबाट अहिलेसम्म 2262 जनाले निशुल्क उपचार सेवा लिएका छन्। 5 ठूला संघीय अस्पतालमा डिजिटल स्वास्थ्य अभिलेख प्रणालीको परीक्षण शुरू गरिएको छ भने अस्पतालको सेवा र सरसफाईको नियमित अनुगमन पनि थालिएको छ। जलन उपचार सुदृढ गर्न कृतिपुर अस्पताललाई 2 करोड़ रूपियाँ अनुदान तथा आउँदो आर्थिक वर्षका लागि 20 करोड़ रूपियाँको जलन उपचार कोष व्यवस्था गरिएको छ। यस्तै दुर्गम क्षेत्रमा आकस्मिक उपचार सेवा सहज बनाउन एयर एम्बुलेन्स सेवा संचालन निर्देशिका पनि तयार पारिएको छ। सरकारले स्वास्थ्य बीमा बाबत झण्डै 4 अर्ब रूपियाँ भुक्तानी गरिसकेको तथा हेलो हेल्थ प्लेटफर्म मार्फत प्राप्त सबै गुनासा सम्बोधन गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई जरिवाना र 15 दिन पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्का गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम संचालक समितिले पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गरी यो प्रावधान थप गरेको हो। पेट्रोल पम्पका कारण अस्ति बुधबार देशभर इन्धन बिक्री वितरण असहज भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्री वितरण रोक्का गर्ने कानूनी प्रबन्ध गरेको हो। संशोधित विनियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3-10 लाख रूपियाँसम्म जरिवाना र 5-15 दिनसम्म पेट्रोल डिजल बिक्री वितरण रोक्का हुने उद्योग मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। विक्रेता नियमावलीको दफा 29(1)मा विक्रेताले नोजल सुक्खा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सृजना गर्न नहुने भन्ने वाक्य थप गरिएको छ। यो कसुरमा पहिलो पटकलाई 3 लाख जरिवाना र 5 दिनसम्म इन्धन आपूर्ति रोक्का, दोस्रो पटकलाई 6 लाख जरिवाना लिए 10 दिन आपूर्ति तथा तेस्रो पटकमा 10 लाख रूपियाँ जरिवाना र 15 दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पशु सेवा विभागले बर्ड फ्लू संक्रमण भएका हाँस कुखुरा बटाई लगायत पंक्षी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायीलाई कार्यवाही गर्ने जनाएको छ। आम नागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिनुभयो। गएको चैतदेखि देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अपनाउन विभागले निर्देशन दिएको छ। रोगको संक्रमण नियन्त्रण गर्न प्राविधिकहरूको टोली संक्रमित क्षेत्र काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे प्लाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा सक्रिय रहेको बताउँदै वहाँले रोग अन्यत्र फैलन नदिन उच्च सतर्कता अप्नाइएको जानकारी दिनुभयो। सम्बन्धित जिल्लामा ऱ्यापिड रिस्पोन्स टीम परिचालन गरिएको, केही जिल्लामा नियन्त्रणमा आउने क्रममा रहेको उहाँको भनाई छ। मरेको कुखुरा जथाभावी फाल्दा संक्रमित पंक्षी नष्ट गर्दा मान्छेमा सर्न सक्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। काठमाडौँ उपत्यका लगायत ठाउँमा बर्ड फ्लू पुष्टि भएका 11 जिल्ला सहित झण्डै 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। प्रवक्ता डाक्टर उपाध्यायका अनुसार बर्ड फ्लूको खोप प्रभावकारी रूपमा विकास नभएकाले संक्रमण देखिना साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत नष्ट गरिएका पंक्षीको मूल्यांकन गरी मुचुल्का उठाउने र सम्बन्धित जिल्लाका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन विवरण संकलन कार्य भइरहेको समेत विभागले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्ने गरी पल्स आरएसपी डिजिटल प्लेटफर्म विकास गरेको छ। पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रिया अन्तर्गत यो प्रणाली निर्माण गरिएको रासोपाले जनाएको छ। रासोपाले प्रतिनिधि सभा सदस्यलाई यो प्रणाली र साइबर सुरक्षा सम्बन्धी सचेतना गराउने उद्देश्यले आज बिहान सिंहदरबारमा रहेको दलको कार्यालयमा बैठक आयोजना गरेको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। प्रणाली सञ्चालनमा आएसँगै संसद बैठक लगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य सिस्टममा अपलोड गर्नुपर्ने उहाँले बताउनुभयो। सिस्टमबाट एकअर्कासँग भेटघाटका लागि समय माग गर्न सकिने, संसदमा बोल्ने विषयवस्तु समेत त्यही सिस्टममा अपडेट गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट जस्ता कार्यक्रमको जानकारी प्रणालीमा राख्नुपर्ने भएको छ। अब विदेशको खबर। भेनेजुएलामा भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा 8 दिनसम्म फँसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। सुरक्षा गार्डका रूपमा कार्यरत हर्नान गिललाई उद्धार टोलीले झण्डै 100 घण्टा भन्दा बढ़ी समयसम्म निरन्तर प्रयास गरेपछि सुरक्षित रूपमा बाहिर निकालेको बीबीसीले जनाएको छ। ती व्यक्ति भूकम्पका बेला पार्किङ क्षेत्रमा रहेको सानो कंक्रीटको संरचनाभित्र रहेकाले ठूलो परिमाणको भग्नावशेषबाट जोगिन सफल भएका खबरमा उल्लेख छ। भग्नावशेषबाट उनको मधुरो आवाज सुनेपछि उद्धारको काम शुरू भएको थियो। उद्धार टोलीले भग्नावशेषभित्र सानो क्यामेरा पठाएर गिलसँग प्रत्यक्ष सम्पर्क समेत गरेका थिए। उद्धारकर्मीका अनुसार उनी मानसिक रूपमा निकै बलियो देखिएका र उद्धार टोलीलाई निरन्तर हौसला दिइरहेका थिए। उद्धारका क्रममा उनलाई पानी, अक्सिजन र स्लाइन उपलब्ध गराइएको थियो। भूकम्पमा अहिलेसम्म झण्डै 2600 ज्यान गइसकेको पुष्टि भएको छ। 10,000 मानिस अझै बेपत्ता रहेका अधिकारीहरूले जनाएका छन्। उद्धार तथा खोजीको काम भइरहेको छ। अब खेल खबर। विश्वकप फुटबलमा क्रोएसिया र स्पेन प्री क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। बिहान भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम 16मा पुगेको छ। आजको खेलमा पोर्चुगलले 2-1 गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्यो। खेलको 52 मिनटमा क्रोएसियाका इभान पेरिसिसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 66औं मिनटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। इन्जुरी समयको 92औं मिनटमा गोन्सालो रामोसले निर्णायक गोल गरेपछि पोर्चुगल 2-1 विजयी भयो। खेलको अन्तिम केही मिनट बाँकी रहँदा क्रोएसियाले गरेको गोल भीएआर परीक्षणपछि अफसाइड ठहरिएपछि त्यसले मान्यता पाएन। यससँगै पोर्चुगल विजयी बन्दै विश्वकपको अन्तिम 16मा प्रवेश गरेको छ। अब पोर्चुगलले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। गैराती अस्ट्रियालाई 3-0 पराजित गर्दै स्पेनले अन्तिम 16मा स्थान बनाएको छ। स्पेनले 16 वर्षपछि नकआउट चरणमा जीत हात पारेको हो। यस्तै विश्वकप फुटबलमा अहिले क्यानाडाको भ्यानकुभरमा स्विजरल्याण्ड र अल्जेरिया बीचको खेल चलिरहेको छ। खेलको 26औं मिनट चलिरहँदा स्विजरल्याण्डले अल्जेरियालाई 1 गोल गरेको अवस्था छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हिजो कर्णाली नदीमा खसेको गाड़ी अझै भेटिएन। धमिलो पानी र सतह बढेकाले खोजी कार्यमा समस्या। 100 दिनमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको सरकारको दावी। निशुल्क उपचारदेखि डिजिटल प्रणालीको विस्तार मुख्य काम। पेट्रोल पम्प बन्द गरे 3-10 लाख रूपियाँसम्म जरिमाना हुने व्यवस्था। 15 दिनसम्म पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न नपाइने। भेनेजुएलामा भूकम्पमा पनि भग्नावशेषमा फँसेका एक व्यक्तिको 8 दिनपछि जीवितै उद्धार। अहिलेसम्म ज्यान गुमाउनेको संख्या 2600 पुग्यो। र क्रोएसिया र स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। स्विजरल्याण्ड र अल्जेरिया बीचको खेल चल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: ताली नदीको शिर,
6: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943334955।
0: यसअघिको खेल खबरमा पोर्चुगल र स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईंलाई स्वागत छ। वर्षायामसँगै मनसून सक्रिय भई विपदको जोखिम बढ़ेपछि कान्ति लोकपथमा रातिको समयमा गाड़ी चलाउन पूर्ण रूपमा रोक लगाइएको छ। कान्ति लोकपथ हुँदै मकवानपुर सिन्धुली आउजाउत गर्ने सार्वजनिक निजी र यात्रुवाहक गाड़ीलाई अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल खनालले वर्षायाममा पहिरो जाने, ढुंगा खस्ने तथा सड़क अवरूद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु र गाड़ीको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जानकारी दिनुभयो। गएका वर्षहरूमा पनि यो राजमार्गमा वर्षातको समयमा धेरै जनधनको क्षति भएकाले रातिको समयमा यात्रामा रोक लगाउने निर्णय गरेको उहाँको भनाइ छ। राजमार्गमा हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले मकवानपुर सिन्धुलीको जिल्ला प्रशासन कार्यालयको समन्वयमा यो निर्णय लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ढुंगेलले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले गएको वर्षको तुलनामा चालू आर्थिक वर्षमा विपदका घटनामा कमी आएको जनाएको छ। अघिल्लो वर्ष महानगरमा जम्मा 425 विभिन्न शीर्षकमा विपदका घटना घटेका थिए भने चालू आर्थिक वर्षको जेठसम्ममा 347 मात्र विपदका घटना भएका विपद व्यवस्थापन विभागका प्रमुख अनिरूद्ध नेपालले जानकारी दिनुभयो। प्रमुख नेपालका अनुसार विपदका घटनामध्ये सबैभन्दा बढ़ी आगलागीका घटना हुने गरेका छन् र पछिल्लो समय महानगरले हरेक दिन तार व्यवस्थापनको काम गरिरहेकाले आगलागीजन्य विपदका घटनामा कमी आएको छ। गएको 24 घण्टामा 2042 गाड़ी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 13,33,000 राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। नेपाल प्रहरीले 881 थान इलेक्ट्रोनिक चुरोट भेब र 6,00,000 नगद सहित 5 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँको टोलीले कागेश्वरी मनोहरा नगरपालिका 8 बागमती करिडोरमा गाड़ी जाँच गर्दा 881 थान भेब र 6,00,000 नगद सहित 5 जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। र ट्राफिक प्रहरीले गंगबुको नयाँ बस पार्कमा यात्रुलाई दुःख हैरानी दिने 23 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नयाँ बस पार्क क्षेत्रमा सार्वजनिक गाड़ीमा चढ़ने यात्रुलाई दुःख हैरानी दिने 23 जनालाई पक्राउ गरेको जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कान्ति लोकपथमा रातको समयमा गाड़ी चलाउन नपाइने, वर्षाको बेला हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्य, पेट्रोल पम्प बन्द गरे 3-10 लाख रूपियाँसम्म जरिमाना हुने, 15 दिनसम्म पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न नपाइने र यस वर्ष काठमाडौँ महानगरमा विपदका घटनामा कमी। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ़ेर सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अमूल्य जीवन को हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा एसडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 98-13-09-49-32।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 06625209।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेसर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसिसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209973, मोबाइल 97463061।
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
11: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
12: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
13: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
9: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोप्राइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: डाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
10: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
9: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
10: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
9: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
10: ल म तपाईँलाई औषधी दिन्छु, ठिक हुन्छ है?
9: हजुर।
10: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
9: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
13: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्छ।

0: लमजुङ एजुकेशन सेन्टर अब तपाईको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-2900।

0: Mania?
1: Extreme energy drink.
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: नमस्कार, रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org मा बिहान 10 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक:
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: पेट्रोल पम्प बन्द गरे 3-10 लाख रूपियाँसम्म जरिवाना। आज दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना। लमजुङमा मासु पसल, एग्रोभेट तथा दाना पसलको अनुगमन, सरसफाईमा सुधार गर्न निर्देशन र सुन्दर बजारको पर्यटन प्रवर्धन, भिजुअल सामग्री प्रतिस्पर्धाका उत्कृष्ट 3 जना पुरस्कृत।
3: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर:
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान: सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।
6: मैया देवी कन्या कलेजको स्नातक तह

0: प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
0: छात्रवृत्तिको व्यवस्था,
1: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
0: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656-93-495।
2: अब समाचार विस्तारमा। सरकारले पेट्रोलियम पदार्थको निर्वर्त बिक्री वितरणमा व्यवस्थापन गर्ने पेट्रोल पम्पलाई जरिवाना र 15 दिन पेट्रोलियम पदार्थको वितरण रोका गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम संचालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी यो प्रावधान राखेको हो। पेट्रोल पम्पका कारण बुधबारदेखि देशभर इन्धन बिक्री वितरणमा असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्री वितरणमा रोकका गर्ने कानूनी प्रावधान गरेको हो। संशोधित विनियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3-10 लाख जरिवाना रूपियाँसम्म र 5-15 दिनसम्म पेट्रोल डिजेल वितरण रोकका हुने उद्योग मन्त्रीको स्वकीय सचिवले जनाएको छ। विक्रेता विनियमावलीको दफा 21(1)मा विक्रेताले नोजल सुक्खा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सृजना गर्न नहुने भनी वाक्य थप गरिएको छ। यो कसुरमा पहिलो पटकलाई 3 लाख रूपियाँ जरिवाना र 5 दिनसम्म इन्धन आपूर्ति रोका, दोस्रो पटकलाई 6 लाख रूपियाँ जरिवाना लिए 10 दिन आपूर्ति बन्द तथा तेस्रो पटकमा 10 लाख रूपियाँ जरिवाना र 15 दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ। आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी, गण्डकी, बागमती र पहाड़ी भूभागका रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै दिउँसो देशका हिमाली पहाड़ी र तराईको धेरै ठाउँमा मेघ गर्जन, चट्याङसहित हल्का सहितको मध्यम वर्षाको सम्भावना रहेको छ। तर राति भने हिमाली र पहाड़ी भूभागमा वर्षाको सम्भावना धेरै छ। विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले नदी नाला आसपासमा पहिरो जाने क्षेत्र तथा सड़क यात्रामा निस्कँदा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव छ। लमजुङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने भएको छ। जिल्ला पूर्णखोप समन्वय समितिको बैठकले आगामी आइतबार जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने तयारी गरेको हो। जिल्ला समन्वय समिति प्रमुख पूर्ण बहादुर गुरूङको अध्यक्षतामा बुधबार बसेको बैठकले घोषणा मिति तय गरेको हो। हाल जिल्लाका स्थानीय तहहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेकोले जिल्लालाई घोषणा गर्न प्रक्रिया शुरू गरेको समितिले जनाएको छ। पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि सबै मापदण्ड पुगिसकेकोले औपचारिक कार्यक्रम गरी जिल्लालाई घोषणा गर्ने तयारी भएको प्रदेश स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ। पूर्णखोप सुनिश्चितता र दिगोपनाको रणनीति अनुरूप खोज र खोप कार्यक्रम अन्तर्गत वर्षमा एकपटक घरदुरी सर्वेक्षण गर्ने प्रावधान छ। सोही अनुसार चालु आर्थिक वर्षको पूर्णखोप सुनिश्चितता प्रमाणीकरण गरी जिल्लाका सबै स्थानीय तहहरूको पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेका छन्। यसअघि 2073 पुस 16 गते लमजुङलाई पहिलो पटक पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो। खोप पाउने उमेर समूहका सम्पूर्ण बाल बालिकाले नियमित खोप पाइरहेको सुनिश्चितता भएसँगै जिल्लालाई पूर्णखोप युक्त जिल्ला घोषणा भएको थियो। पूर्णखोप सुनिश्चितता र दिगोपनाका लागि प्रत्येक वर्ष सर्वेक्षण र घोषणा गर्ने प्रावधान छ, जस अनुसार यस वर्ष पनि प्रत्येक ओडा र पालिकालाई घोषणा पश्चात जिल्लालाई दिगोपना घोषणाको तयारी भएको हो। लमजुङको सदरमुकाम विस्तार तथा सुन्दरबजार नगरपालिका क्षेत्रका र मध्य नेपाल क्षेत्रका मासु पसल एग्रोफेड र दाना पसलमा अनुगमन गरिएको छ। बिहिबार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश र भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको समन्वयमा संयुक्त अनुगमन गरिएको हो। खाद्य सुरक्षाको सुनिश्चित तथा पशुजन्य वस्तुको गुणस्तर कायम राख्ने तथा उपभोक्तालाई स्वच्छ र सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले गरिएको अनुगमनका क्रम अधिकांश मासु पसल र सरसफाईका मापदण्ड पूर्ण रूपमा पालना नभएको पाइएको छ। अनुगमनका क्रममा मासु काट्ने तथा राख्ने स्थान पर्याप्त सरसफाई नभएको, मासु काट्दा मास्क वा ग्लोभ्स प्रयोग नगरेको, मासुलाई फ्रिजमा सुरक्षित रूपमा भण्डारण गरी नगरी खुल्ला रूपमा राखिएको तथा दैनिक धेरै मात्रामा मासु बिक्री हुने फ्रेस हाउसहरू विद्युत आपूर्ति अवरूद्ध हुँदा मासु सुरक्षित राख्न आवश्यक ब्याकअप ब्याट्री वा वैकल्पिक विद्युत प्रणालीको व्यवस्था नभएको भेटिएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका पशु अधिकृत डाक्टर विनिता कुमारले जानकारी दिनुभयो। कुमारका अनुसार अनुगमनका क्रममा व्यवसायीहरूलाई तत्काल सरसफाईमा सुधार गर्न, मासु प्रशोधन तथा भण्डारणका न्यूनतम मापदण्ड पालन गर्न, व्यक्तिगत सुरक्षाका सामग्री अनिवार्य रूपमा प्रयोग गर्न तथा उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ। तोकिएका मापदण्ड पालना नगर्ने व्यवसायमाथि आवश्यक कानूनी कार्यवाही गरिने चेतावनी समेत दिएको कुमारले बताउनुभयो। अनुगमनको क्रममा विस्तार क्षेत्रका पाँचवटा फ्रेस हाउस, एक एकवटा एग्रोफेड र दाना पसलको निरीक्षण गरिएको थियो। त्यसै गरी सुन्दरबजारमा चारवटा मासु पसल र एकवटा एग्रोफेड र मध्य नेपालमा चारवटा मासु पसलको अनुगमन गरिएकोमा एक पसल दर्ता बिना नै सञ्चालन गरिएको फेला परेको जिल्ला प्रशासन कार्यालय लमसुङका खरिदार दिनानाथ अधिकारीले बताउनुभयो। संयुक्त अनुगमन टोलीमा भेटरिनरी अस्पताल तथा पशु कार्यालयका पशु चिकित्सक विकल चन्द्र श्रेष्ठ, मन्त्रालयका पशु विकास अधिकृत डाक्टर सुजन थापा मगर, अधिकृत छैटौं ऋषिराम पौडेल, विशिष्ट नगरपालिकाको पशु सेवा शाखा कि डाक्टर अञ्जली पुनामी मगर, पत्रकार तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सुन्दरबजार नगरपालिकाले आयोजना गरेको पर्यटन प्रवर्धन भिजुअल सामग्री प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ। नगरपालिकाको आर्थिक वर्ष 82-83 स्वीकृत कार्यक्रम अन्तर्गत नगरभित्र रहेका पर्यटकीय गन्तव्यहरूको प्रवर्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रारम्भिक मूल्यांकन, मौलिकता समर्थनात्मक भिडियोको सन्देश, प्राविधिक तथा पक नगरपालिकाको सामाजिक सञ्जाल मार्फत प्राप्त पहुँच प्रतिक्रिया र सकारात्मक टिप्पणीका आधारमा गरिएको प्रमुख प्रशासकीय अधिकारी रमेश खर्तीले बताउनुभयो। सार्वजनिक नतिजा अनुसार निश्चल ढकाल 72.34 अंक प्राप्त गर्दै प्रथम भएका छन्। पूजन ढकाल 66.63 अंक सहित द्वितीय र शंकर बसौला 50.18 अंक सहित तृतीय स्थान हासिल गर्न सफल भएका छन्। उत्कृष्ट तीनै जनालाई एक कार्यक्रमका बीच नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले पुरस्कृत गर्नुभएको हो। प्रथम स्थान हासिल गरेका सुन्दरबजार नगरपालिका आदिवासी निश्चल ढकाललाई नगद 25,000 सहित प्रमाणपत्र प्रदान गरिएको छ। यसै गरी द्वितीय स्थान हासिल गरेका पूजन ढकालले 15,000 र तृतीय हुन सफल शंकर बसौलाले 10,000 नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन्। रंजुङको प्रवेशद्वार पाउँदी बजारमा रहेको कर्मद सृजना मञ्चको 59 प्रविधि मैत्री कविगोष्ठी सम्पन्न भएको छ। मञ्चका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ कवि डाक्टर बम बहादुर थापा जितालीको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा विभिन्न साहित्यकारहरूले आफ्नो सृजना वाचन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाक्टर बम बहादुर थापा जितालीले रंजुङको माटो सहित सृजनाका लागि अत्यन्त उर्वर रहेको बताउनुभयो। आफू लमजुङको जितामा जन्मिएकोमा गर्व महसुस गर्ने उल्लेख गर्दै जितालीले जन्मथलो प्रतिको मायाको कारण आफ्नो साहित्यिक नाम समेत जिताली राखेको बताउनुभयो। जितालीले लमजुङमा साहित्यिक गतिविधि निरन्तर सञ्चालन भइरहनु सुखद पक्ष रहेको उल्लेख गर्दै मञ्चको सफलताको शुभकामना व्यक्त गर्नुभयो। गोष्ठीमा पुरूषोत्तम सिग्देल, कलानिधि दहाल, जगदीश्वर पोखरेल, मञ्चका वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्र, रामकृष्ण अधिकारी, दुर्गा अधिकारी, भमर कोटे, दुर्गा रिमाल, रामचन्द्र नेउपानी लगायत 20 बढ़ी साहित्यकारहरूको सहभागिता रहेको थियो भने सहभागीहरूले कविता, गजल तथा अन्य साहित्यिक सिर्जनाहरू वाचन गरेका थिए। सरकारले साउन 1 गतेदेखि काठमाडौँ उपत्यकामा 8 ब्लू बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ। शासकीय सुधार सम्बन्धी सहकार्य सूची मा सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न साथै प्रदेशमा निशुल्क ब्लू बस सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो। पहिलो 100 दिनमा 25 बस सञ्चालन गर्ने र त्यही अन्तर्गत पहिलो चरणमा उपत्यकामा 8 बस सञ्चालन गर्न लागेको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिनुभयो। बस सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय सुझावका लागि पत्रचार गरेको छ। शुरूमा लगनखेल बुढानीलकण्ठ रूटमा दुईवटा र थानकोट नागढुङ्का विमानस्थल रूटमा दुईवटा बस सञ्चालन हुनेछ। चक्रपथ क्षेत्रमा 4 बस सञ्चालन हुनेछ। सन् 2026 जून महिनामा 91,363 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गएको वर्षको जून महिनाको तुलनामा 19.5% धेरै हो। गएको वर्षको जून महिनामा 76,425 जनाको नेपाल पर्यटक आएका थिए। त्यस्तै कोविड 19 महामारी अघि सर्वाधिक पर्यटन गतिविधि भएको सन् 2019 जूनमा 74,883 जना पर्यटक आएका थिए। यस वर्षको जून महिनामा सन् 19 तुलनामा 22.01% पर्यटक बढ़ेका छन्। मध्य पूर्वमा चलेको युद्धका कारण हवाई टिकटमा समस्या मूल्यवृद्धि लगायतका समस्या बीच पनि पर्यटक बढ़ेका हुन्। नेपाल आएका पर्यटक मध्ये 40,809 जना भारतीय रहेका छन्। यस्तै अर्को छिमेकी देश चीनबाट 8,875 जना आएका छन्। बोर्डका अनुसार युरोपबाट 13,119 र अमेरिकी महादेशबाट 6,954 जना पर्यटक नेपाल आएका छन्। मर्सेङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
3: मुख्य समाचारका प्रायोजक
4: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी विशिसर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: पेट्रोल पम्प बन्द गरे 3-10 लाख रूपियाँसम्म जरिवाना हुने। आज दिउँसो भन्दा राति ठूलो पानी पर्ने। लमजुङमा मासु पसल एग्रोभेट र दाना पसलको अनुगमन। सरसफाईमा सुधार गर्न निर्देशन। र सुन्दर बजारको पर्यटन प्रवर्धन भिजुअल सामग्री प्रतिस्पर्धाका उत्कृष्ट 3 पुरस्कृत। बिहान 10 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिवेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी बिदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
1: यो ब्लाउज न्यू रिचो लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ, अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
6: तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ?
7: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउँछु।
5: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरिया दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछ? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाक हो।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य।
6: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
6: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909909, मोबाइल 98477969।
0: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाय बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: आया मरे नि आमा, आया नि आए।
7: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो कि?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 9849068924, 9850683780।
6: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
10: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
12: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउन्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउन्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
13: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
12: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9560046257 र 9840067787।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
0: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
3: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौ।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9856-602-299।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Mania Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन

0: र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
1: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
2: नमस्कार, अहिले दिउँसोको एक बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: Extreme energy drink.
1: मर्स्याङ्गी समय
2: अहिले बिहानको ठिक 11 बजेको छ।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटु को भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
3: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
4: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
5: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका 7 युनिभर्सल चोक लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
6: जय श्री राम, जय श्री राम।
7: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
6: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
7: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
6: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
7: हो नि भाउजू।
8: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
9: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
9: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
8: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
9: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
10: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।
11: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
12: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
11: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
12: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058160।

0: Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
3: बेसीसहर नगरपालिकाको जरुरी सूचना।
1: बेसीसहर नगरपालिकाको सहकारी ऐन 2074 को दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 को प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 को मासिक चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
2: बुझाउनु पर्ने कागजातहरू: कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना, संचालकको नाम तथा बाँकी कार्यविधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पूँजी, संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
1: मनोज सिंह बोरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत, बेसीसहर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बेसीसहर लमजुङ।
4: नेपाल ऋण खप्पै बिमगाछ क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्कु तिल दमाइसे।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार, विज्ञापन हो।
8: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
9: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
10: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
9: हुलासले बनाउँदैछ परिवार एक साथ।
11: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
12: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
11: थप जानकारीको लागि सम्पर्क 0665909999 98477269229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसिसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
10: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
11: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
10: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
11: मलाई त एकदमै मन पर्यो।
10: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
12: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
10: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो।
6: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
13: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
6: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
13: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
14: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
13: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 4 2 4 4।

0: तिम्रो नाम
1: बहादुर जित बहादुर
2: नेपाली कथानक चलचित्र आई एम जित बहादुर बहादुर
0: त एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ
3: एक दिन यसरी बोल्छु मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउँछ
2: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरी यहाँ दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछु? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाको
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य।
6: शुभ प्रभात गुरुआमा।
7: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
7: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
15: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
14: कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन,
15: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
14: छात्रवृत्तिको व्यवस्था,
15: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
14: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0564-93-495।
16: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
17: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
16: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
17: ए हो र?
16: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
17: बाप्रे, यति धेरै जोखिम?
16: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
18: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौ, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरू

0: यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
0: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: Zirconia.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? यो विकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841-23284 र 9291-80746।
6: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
7: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
8: हाम्रो वन, हाम्रो धन, डडेलो बाट जोगाउन गरौ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
11: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
12: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
11: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लम्सुङ। सम्पर्क 9841-26-344, 9841-26-344।
13: आधार मजबूत।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: हेलो, मर्सङ्गदी FM 95 MHz

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गल एकनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
1: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औँठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801677246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
1: कृषि ज्ञान केन्द्र लमजुङको अनुरोध
7: अमेरिकन फौजी किरा मकै बालीमा लाग्ने पुतली वर्गको रात्रिचर किरा हो यो किरा नेपालमा 2076 सालबाट देखिन थालेको हो यो किराको वयस्का लार्वाको निधारमा दुईवटा आँखाको बीच भागमा अंग्रेजी अक्षरको उल्टो वाई अक्षरको चिन्ह र पेटको आठौं खण्डको माथितिर वर्गका रूपमा मिलेर रहेका चारवटा काला थोप्ला देखिन्छ र वयस्क भाले पुतलीको अघिल्लो पखेटाहरूको टुप्पोतिर ठूलो सेतो धब्बा र बीचतिर अण्डाकार हल्का खैरो धब्बा देखिन्छ
8: यस किराको नियन्त्रणको लागि बिरुवालाई स्वस्थ र किराको क्षति सहन सक्ने बनाउन सिफारिस अनुसार सन्तुलित मलखादको प्रयोग गर्ने मकै रोप्नु अघि इमी डाक्लोफेट 48% विषारी प्रति किलोग्राम बिउमा 4 मिलिलिटरका दरले बिउ उपचार गरेर रोप्दा शुरूको 3 हप्तासम्मको बिरुवाहरूलाई क्षति हुनबाट बचाउन सकिन्छ निरीक्षणको क्रममा पातको तल्लो सतहमा झुण्डमा पारिएका अण्डाहरू संकलन गरी नष्ट गर्न सकिन्छ
1: सार्वजनिक हितका लागि कृषि ज्ञान केन्द्र लमजुङ
9: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
10: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
11: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
9: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463061
12: तपाईँको सन्तुष्टि हाम्रो चाहना
13: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
14: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
15: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
16: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लमजुङ
17: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीबीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
16: थप जानकारी लागि सम्पर्क 0665909799 9947 69 2 29 सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि
18: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला।
19: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
18: ल भइहाल्छ नि नानी।
20: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
21: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
20: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
22: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: Ayah, modern ya ma. Ayah ni,
1: ये भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियन द्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9845506780
4: डेन्जी खैमज बिले चौधरी एटीएम मोबाइल डे इन्टरनेट बैंकिङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषया न्यो कल परिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्योदे प्रे विवरण री विषया बैंक जी नील परिमो न्यो तानी सतर तना ठजर क्या बचेना सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
0: यो मोबाइलले पनि तनावै दियो भन्या
6: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
7: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
8: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
9: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
10: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेटार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
11: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ
10: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसहर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: ओए साथी हेर न के खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
3: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
3: तिमीलाई थाहा थिएन
2: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
2: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: अय्या मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
8: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
7: जान त जाने बरु कहाँ जाने होला खै
8: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
9: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी शहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
10: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
10: अब जापान ट्राई होइन स्योर गरौं
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
10: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
11: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
10: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी शहर आठ नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार छ मिलन चोक
11: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
12: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है

हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सङ दि कल टाइममा कार्यक्रम प्रस्तुता म लक्ष्मी छोभनी टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी शुक्रबारे बसाईमा छौं शुक्रबारे बसाईमा हामीले आठवटा गीतको ट्र्याक लिएर आएको छौं भने तपाईँले कुनै पनि एउटा नम्बर रोज्न सक्नुहुनेछ तपाईँले रोज्नु भएको नम्बरको ट्र्याक हामी बजाउनेछौं तपाईँले चाहिँ कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ साथै एकदमै गर्मी पनि बढ़िरहेको छ जुन अवस्थामा हुनुहुन्छ जे काम गर्दै हुनुहुन्छ प्रशस्त मात्रामा पानी चाहिँ पिउनुहोला भन्न चाहन्छु काममा व्यस्त हुनुभए तपाईँ पानी पिउन चाहिँ नबिर्सिनुहोला र फुर्सदमा हुनुहुन्छ कार्यक्रम सुन्दै पनि हुनुहुन्छ भने 0665020020 डायल गरेर आजको कार्यक्रममा जोड़िन सक्नुहुनेछ साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट पनि सुनेर तपाईँले हामीलाई प्रतिक्रिया दिन सक्नुहुनेछ कार्यक्रम कस्तो लाग्छ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ र तपाईँ कसले सम्झिन चाहनुहुन्छ त्यो तपाईँले लेखेर कमेन्टको थ्रूबाट चाहिँ पठाउन सक्नुहुनेछ प्रत्येक दिन फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं कार्यक्रममा तपाईँले आफूलाई मन परेको बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ बसाईमा तपाईँले गीत रोज्नुपर्ने हुन्छ सरी ट्र्याक रोज्नुपर्ने हुन्छ हामी बजाउनेछौँ तपाईँले चाहिँ कुन गीतको ट्र्याक हो त भनेर चाहिँ पत्ता लगाउनुपर्ने हुन्छ यदि हजुरले पत्ता लगाउनुभयो भने पूरै गीत बजाउनेछौ पत्ता लगाउन सक्नु भएन भने अर्को साथीको लागि चाहिँ खुल्ला हुनेछ र यति बेला हामी सुरुवाती चरणमै छौं तपाईँको सामु एउटा सांगीतिक कोशी राख्न चाहन्छौ स्वीकार दिनुहोला

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। र शुक्रबार बसाइमा छौं, आज तपाईँले एकदेखि आठसम्म कुनै पनि एउटा अंकको ट्र्याक चाहिँ रोज्न सक्नुहुनेछ। हामी तपाईँले रोज्नु भएको ट्र्याकलाई बजाउनेछौं र तपाईँले पत्ता लगाउनु पर्ने हुन्छ कुन गीतको ट्र्याक हो भनेर। तपाईँले पत्ता लगाउन सक्नुभयो भने पूरै गीत बजाइदिनेछौ भने, यहाँले पत्ता लगाउन सक्नु भएन भने अर्को को लागि पास हुनेछ। मौसम अत्याधिक मात्रामा गर्मी छ, प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनुहोला। एकदमै उमालेर चिसो गरेको पानी चाहिँ पिउनुहोला। र गर्मी एकदमै बढ़िरहँदाखेरि यहाँले चिसो पेय पदार्थहरू, यो फेन्टा, स्प्राइट, कोका कोला भन्दा पनि पानी नै बढ़ी पिउनुहोला भन्न चाहन्छु। र सक्नुहुन्छ भने घरबाट बाहिर ननिस्किनुहोला, जुन चाहिँ हामी नेपालीको लागि एकदमै पोसिबल नै छैन, निस्किनु नै पर्छ जसरी पनि कामको लागि। र निस्किनु परेको अवस्थामा चाहिँ तपाईँले सक्नुहुन्छ भने छाता ओर्नुहोला र एकदमै लामबाउले कपड़ा, पातालो लामबाउले कपड़ाहरू चाहिँ युज गर्नुहोला, लगाउनुहोला। र यो गर्मीमा कालो कपड़ा चाहिँ घामले छिट्टै सोच्ने र हामीलाई चाहिँ अत्याधिक गर्मी बनाउने हुने कारणले गर्दाखेरि चाहिँ सक्नुहुन्छ भने कालो कपड़ाको सट्टा चाहिँ अर्को कलरको कपड़ाहरू मिल्छ भने सेतो र अन्य अन्य कलरको कपड़ाहरू चाहिँ यहाँले लाउन सक्नुहुनेछ। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा फोन पनि गर्नुहोला 0665200020 डायल गरेर। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं। सात दिनको सातै बार फरक फरक बसाएको साथमा तपाईँले आफूले मन परेको बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्सेङ्गतीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। फेसबुक लाइभ मार्फत पनि तपाईँले हामीलाई कमेन्टहरू पठाउन सक्नुहुनेछ। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, नमस्कार, म पाउन्दीबाट रेडियो सुन्दैछु, जय रेडियो भन्नुभएको छ। हजुर लक्ष्मीजी, एकदमै धेरै खुशी लाग्यो, कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ र फोन पनि गर्न सक्नुहुनेछ लक्ष्मीजी। यहाँले ट्राई गर्न सक्नुहुनेछ, तपाईँले कतिको गीतहरू सुन्नुभएको रहेछ भन्ने जानकारी पाउनुको लागि पनि यहाँले फोन गर्नुहोला र कुनै पनि एकदेखि आठसम्मको एउटा ट्र्याक चाहिँ रोज्नुहोला भन्न चाहन्छु। र प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाईको साथमा। आइतबारको दिनमा एउटा शीर्षकमा छलफल गर्छौं हामी। सोमबारको बसाईमा तपाईँले जुनसुकै गीतहरू रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबारको दिनमा तपाईँले लोकगीत गाउनुपर्ने हुन्छ। बुधबारको बसाईमा फेरि पनि चारवटा गीतबाट तपाईँले गीत रोज्न पाउनुहुनेछ भने, बिहिबारको बसाईमा कथा, कविता, गजल, मुक्तक, चारु र जीवनमा घटेका घटनाहरू, एकदमै अविस्मरणीय क्षणहरू, पलहरू, त्यो पनि तपाईँले मजाले सुनाउन सक्नुहुनेछ। र शुक्रबारको बसाईमा तपाईँले कुन गीतको ट्र्याक हो त्यो चाहिँ पत्ता लगाउनु पर्ने हुन्छ। र हप्ताको अन्तिम दिन शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउनु पर्ने हुन्छ। यो हाम्रो सात दिनको बसाई, यो बसाई अनुसार हामी कार्यक्रममा उपस्थित हुने गर्छौं। तपाईँले पनि आफूलाई मन परेको बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ। र आज चाहिँ कुनै पनि साथीले फोन गर्नुभएको छैन, असारको महिना पनि छ, एकदमै कामको चटारो परेको कारणले गर्दाखेरि पनि यहाँले फोन नगर्नु भएको हो भन्ने चाहिँ हामीले बुझिरहेको छौं। र कतिपय साथीहरूले चाहिँ फोन नगर्नु भए तापनि कार्यक्रम चाहिँ पक्कै पनि सुनिरहनु भएको छ होला। कार्यक्रम सुन्नु पनि एकदमै ठूलो कुरा हो, काम पनि गर्नुपर्छ सँगसँगै। र यो काम गरिरहँदाखेरि तपाईँले आफ्नो स्वास्थ्यको पनि एकदमै धेरै ख्याल गर्नुहोला, काम मात्रै भनेर पनि नलाग्नुहोला। र विशेष गरी प्रशस्त मात्रामा पानी पिउन चाहिँ तपाईँले नछोड्नुहोला, नबिर्सिनुहोला। र यति बेला आजको पहिलो कलर हामीसँग जोडिनु भएको छ। हेलो, नमस्ते।
1: नमस्ते, गुड आफ्टरनुन। हेलो,
0: नमस्ते, गुड आफ्टरनुन। कृष्णजी सन्चै हुनुहुन्छ?
1: हजुर, तपाईँ सन्चै हुनुहुन्छ?
0: हजुर, ठिकै छु भन्नुपर्छ है कृष्णजी। हजुर, मेरो आँखा ठिक ठाकै छ भन्नुपर्छ है।
1: तिर्सिखा हुनु पर्यो नि त।
0: हो नि,
1: भएन भने म दबाई लिएर दौडेर आउँछु।
0: हस् हुन्छ, भोलिसम्म पनि एकदमै राम्रोसँग निको भएन भने चाहिँ पक्कै पनि म तपाईँहरूलाई चाहिँ भन्नेछु, यहाँ चाहिँ आउनुहोला।
1: ल, म भगवान्सँग प्रार्थना गर्छु, अब आजै दिन भरि नै छु गर्छु भनेर।
0: हजुर हुन्छ, यहाँको प्रार्थना पक्कै पनि सुन्नुहुनेछ भगवान्ले, र म चाहिँ भोलि छिटो नै निको हुन्छु होला, भोलि भरि नै सन्चो हुन्छु होला। अनि कृष्णजी के गर्दै हुनुहुन्छ?
1: हजुर, बसी बसाइ हो, साथीहरू कुरेको, कसैले फोन गर्दैन, तपाईँ मात्रै कति बोल्ने भनेर। अब ट्र्याक रोजौँ भन्ने, अब मैले अब पत्ता लगाउन सक्ने, त्यही पनि अब पैसा लाग्दैन, के हो र अब रोजिहालौँला नि है।
0: हजुर हो नि, कस्तो जान्नु भएको यतिको जान्ने मान्छे चाहिँ हुनुपर्छ के
1: हो र
0: हजुर हो नि कार्यक्रममा जोडिनु भएको छ कुरा पनि बसाई पनि सबै बुझ्नु भएको छ आजको बसाईमा कति नम्बरको ट्र्याक तपाईँ रोज्न चाहनुहुन्छ कृष्णजी
1: ल ल तपाईँले मलाई के अरे सानाको रूपमा चढाउनु भयो के अरे म अब पत्ता लाउनु त सक्दैन के अरे एक नम्बरको बजाइदिनुहोस् के हो र
0: हजुर हुन्छ हामी ट्र्याक नम्बर एक बजाउनेछौ तपाईँले चाहिँ मजाले सुन्नुहोला र सक्नुहुन्छ भने पत्ता लगाउनु होला है
1: ओके

0: कृष्णजी एकदमै मिठो धुन बजेको छ कुन गीतको धुन होला त यो
1: अब भन्ने नभने अब के हो ठ्याक्कै अब आउँदैन त नि अब आफूले सुनिरहेकै हो के अरे
0: ओहो सुनिरहनु भएको गीत पनि तपाईँलाई याद भएन है
1: अन्त के अरे
0: के भन्न चाहनुहुन्छ त अन्य साथीले पास भन्न चाहनुहुन्छ
1: साथीहरूले अब हाम्रो के अरे कामानीजीले सुनिरहेछ भने ठ्याक्कै पटलमा मैले यही भन्नु मनमा आएछ मुखमा फकाइ आएन के
0: हजुर हजुर ओहो भनेपछि कामनाजीले चाहिँ पत्ता लगाइदिनु पर्यो अब यो ट्र्याक नम्बर एक चाहिँ
1: सुनिरहेछ भने
0: हजुर हुन्छ कार्यक्रममा जोडिनु भयो एकदमै धेरै खुसी लाग्यो कसलाई सम्झिन चाहनुहुन्छ आजको बसाइबाट
1: हजुर सम्झिनु पर्दो सबभन्दा पहिला तपाईँलाई अनि प्राविधिकमा साथ दिने बिलुजीलाई
0: हजुर
1: अनि के अरे हाम्रो मच्याङ्गी होल टिमलाई
0: हजुर
1: अनि रेडियो सुनिरहनु नि सबै कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई भन्दै अब बिदा हुन्छ आजलाई पालो दिनु पर्यो हस् त बाबाई मुखमा आएन
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै हामीसँग कृष्णजी जोडिनु भएको थियो उहाँले ट्र्याक नम्बर वन रोज्नु भएको थियो भने उहाँले पत्ता चाहिँ लगाउन सक्नु भएको छैन यदि तपाईँले पत्ता लगाउन सक्छु जस्तो लाग्छ भने फोन गर्नुहोला र ट्र्याक नम्बर पत्ता लगाउन नसक्नु भए तापनि अर्को एकदमै धेरै अप्सनहरू छ हामीसँग तपाईँले फोन गरेर चाहिँ रोज्न सक्नुहुनेछ यति बेला फेरि पनि कोही साथी जोडिसक्नु भएको छ कलमा हेलो नमस्ते
2: नमस्ते सेवा सेवा
0: ओहो नमस्ते मिनजी सन्चै हुनुहुन्छ मिनजी
2: एकदम सन्चै भन्नुपर्छ है
0: अनि के गर्दै हुनुहुन्छ
2: अहिले ड्युटीमा व्यस्त व्यस्तै भन्नुपर्छ
0: ड्युटीमा व्यस्त हुनुहुन्छ है
2: हजुर
0: को को हुनुहुन्छ मिनजी
2: ए साथीहरू थुप्रै हुनुहुन्छ
0: थुप्रै हुनुहुन्छ भनेपछि आज मिठो हाँस्नुहुन्छ होला मिनजी पक्कै पनि अनि के यो आज एकदमै गर्मी मौसम छ पानी चाहिँ पिउनु भएको छ किसैन तपाईँले
2: पानी त पिइरहेको छ दिदी
0: पिइराख्नु भएको छ भने एकदमै राम्रो अनि कार्यक्रममा जोडिनु भएको छ बसाईको बारेमा यहाँलाई कतिको जानकारी छ
2: जानकारी छ आज ट्र्याक रोज्ने ताल होइन
0: हजुर एकदमै हो कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ तपाईँले
2: कति कति नम्बरको गयो होला
0: एकदेखि आठसम्मको आठैवटा बाँकी छ यहाँले जुनसुकै पनि रोज्न सक्नुहुनेछ
2: भनेपछि नम्बर एकै बजाइदिनु नि त है
0: हुन्छ हामी एक नम्बरको ट्र्याक बजाउनेछौँ तपाईँले पत्ता लगाउनु होला है त
2: खै मिलाउन सक्छु कि सक्दिनँ
0: सक्नुहुन्छ पक्कै पनि
2: हुन्छ

0: हजुर मेनजी
1: हजुर कस्तो कन्फ्युज भयो त
0: किन हो र यति मिठो धुनमा पनि कन्फ्युज हुनु भएको
1: सिम्पल सिम्पल कान्छीको टिम्पल पर्ने गाला भन्ने जस्तो लाग्यो है
0: हो है यो जस्तो लाग्छ है हन्ड्रेडमा हन्ड्रेड प्लस टेन पनि जोडौँ है ठ्याक्कै पत्ता लगाउनु भएको छ बधाई छ यहाँलाई यो गीत बजाउने छौ कसले सम्झिन चाहनुहुन्छ मिनजी
1: सम्झिनु पर्दा विशेष गरी हजुरको लागि
0: हजुर धन्यवाद
1: र हजुरलाई टेक्निसियन बसेर साथ दिनु अनि दिल्ली दिदीको लागि र मभन्दा अगाडि आउनु भएको छ छैन होला
0: हजुरभन्दा अगाडि एकजना साथी आउनु भएको छ है कृष्णजी
1: उहाँको लागि र मभन्दा पछाडि आउनुहुने सम्पूर्णको लागि साथीहरूको नाम वाचन नगरे पनि सम्पूर्ण साथीहरूलाई अल मिस यु भन्न चाहन्छु र मसँग एकदम सुनेर सम्पूर्ण श्रोताहरूको लागि भन्ने सिकिन्छु बाई दिदी
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्र मिनजी जोडिनु भएको थियो कार्यक्रममा उहाँले ट्र्याक नम्बर वान रोज्नु भएको थियो भने ठ्याक्कै पत्ता पनि लगाउनु भएको छ र सम्पूर्ण साथीहरूले सुनाउन चाहन्छु भनेर उहाँ चाहिँ विदा भइसक्नु भएको छ तपाईँले पनि कल ट्राई गर्दै गर्नुहोला यति बेला हामी तपाईँको सामु मिनजीले रोज्नु भएको पत्ता लगाउनु भएको ट्र्याक नम्बर वान सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला भन्ने गीत राख्नेछौ स्वीकार दिनुहोला

0: nou ja, we hebben liquid maatkager, die kunt wat kiezen. Dit is die ik dat daarin.
1: हजुर यो मिठो सांगीतिक सुनेपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर र कार्यक्रम रेडियो मर्सङ्गतिको फेसबुक पेजबाट सुन्दै हुनुहुन्छ भने त्यहाँबाट पनि कमेन्ट गर्न सक्नुहुनेछ नृत्य प्रेमी राई अनुसाजीले लेख्नु भएको छ मिस यु अल माई फ्रेण्ड्स फ्रम मी भोजपुरबाट मिडिया प्रेमी राई अनिसा म पनि प्रोग्राम मजाले सुन्दैछु है भन्नुभएको छ हजुर अनिसाजी एकदमै धेरै खुसी लाग्यो कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ फोन पनि गर्न सक्नुहुनेछ फोन पनि गर्नुहोला है अनिसाजी मनप्रसाद गुरूङजीले लेख्नु भएको छ गुड आफ्टरनून एण्ड नमस्ते सुन्दैछु मलेसियाबाट भन्नुभएको छ गुड आफ्टरनून मनप्रसादजी एकदमै धेरै खुसी लाग्यो कार्यक्रममा रेगुलर बेसमा कमेन्ट गर्नुहुन्छ कति धेरै खुसी लाग्छ र टेकु छेत्रीजीले लेख्नु भएको छ हजुर नानी नमस्ते नमस्कार गुड आफ्टरनून हजुरलाई सञ्चयको कामना गर्दै सुन्दैछु म तनहुँबाट मौसमी अवस्था राति ठूलो पानी पर्यो अहिले घाम चर्किएको अवस्था छ पानी पर्याप्त पिउनुहोला अब बस्ने मन छुने मिठो भाका हजुरलाई रेडियो होल युनिटलाई सुनेर साथ दिनुहुने सबै सबैलाई भन्दै सम्झिँदै नमस्कार भन्नुभएको छ हजुर नमस्कार गुड आफ्टरनून एकदमै धेरै धन्यवाद छ टेकुजी यहाँ पनि एकदमै आरामै स्वस्थ हुनुहुन्छ होला भन्ने चाहिँ कामना गरिरहेको छौं र फोन पनि गर्न सक्नुहुनेछ यदि यहाँ चाहिँ फ्री हुनुहुन्छ भने फोन पनि मिलाउनु होला भन्न चाहन्छु है त र सौरभजीले लेख्नु भएको छ हेलो सिस्टर गुड आफ्टरनून म बागसोर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु मेरो घरमा हुने बुढी र छोरालाई सम्झिन चाहन्छु भनेर लेख्नु भएको छ यहाँलाई पनि एकदमै धेरै सम्झना छ सौरभजी नेपाल आउनु भएको बेला पक्कै पनि तपाईँले फोन गर्न सक्नुहुनेछ धर्मराजजीले लेख्नु भएको छ दर्शन नमस्ते कार्यक्रम प्रस्तुतज्यू म ढकाल धर्मराज वीरतमोर झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु आज मलाई प्रमोद खरेलको कस्तो थिए कस्तो भए हेर मलाई बोलको गीत बजाइदिनुहोस् ल यस कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नुपर्दा आज असार 19 गते जन्मदिन मनाउने इलामका ट्विन्स बहिनीहरू गंगा जमुना कार्की इलामका साथीहरू आरजे सरोज निरोला अविनाश पौडेल दमक झापाका साथी न्यू लाइफ देवी बहादुर बस्नेत र मोरङ इटहरीका सागर विष्टीलाई जन्मदिनको शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार र साथीहरू लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो माया र सम्झनाको साथमा शुभ दिनको कामना गर्न चाहन्छु भनेर छुटिनु भएको छ यहाँलाई एकदमै धेरै धन्यवाद छ धर्मजी कमेन्ट गर्नुहुन्छ सधैँ नै यसरी नै नियमित रूपमा जोडिनुहोला भन्न चाहन्छु र आज चाहिँ एकदमै क्षमा प्रार्थी छौं यहाँले गीतको बोल लिनुभएको छ अन्तिमसम्म सके भने चाहिँ प्रयास गर्नेछौ आज चाहिँ ट्र्याक रोज्ने पालो रहेको छ सो यहाँको गीत नबजेको खण्डमा चाहिँ यहाँले चाहिँ हामीलाई माफ गर्नुहोला भन्न चाहन्छु र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि फोन गर्नुहोला 0665520020 आज फ्राइडे ट्राई गर्ने दिन रहेको छ यहाँले कुन गीतको यो ट्र्याक हो त भनेर चाहिँ तपाईँले ट्र्याक गर्ने दिन रहेको छ ट्राई गर्ने दिन रहेको छ र प्रशस्त मात्रामा पानी पिउन चाहिँ नबिर्सनुहोला यो गर्मी सिजन छ अनि विभिन्न किसिमका बिरामीहरू रोगहरू बिमारहरू चाहिँ देखा पर्छ हामीलाई यो कामको चटरोमा आफ्नो स्वास्थ्यको ख्याल गर्न चाहिँ तपाईँले नबिर्सिनुहोला स्वास्थ्यको पनि सँगसँगै ख्याल गर्नुहोला कामको सँगसँगै आफ्नो स्वास्थ्यलाई पनि प्राथमिकता दिनुहोला भन्न चाहन्छु र यति बेला हामी कार्यक्रमको आधा आधीमा आइसकेको छौं तपाईँको सामु सांगीतिक कोशीले सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ स्वीकार दिनुहोला
2: भाइसाग महिना गयो जे

0: पी पा दो तो पी पा दो ला पानी बन जरा करो या पानी चिर खाए
1: उनके निधा।

जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

0: पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी। जिल्ला प्रशासन कार्यालय लमजुङ। सूचना बेसी शहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको लागि सहायक स्तरको 5 तहको लेखापल आवश्यकता परेकोले निम्न बमोजिमको कागजात पत्र सहित दरखास्त दिनुहुन अनुरोध गरिन्छ। तपसिल आवश्यक पद संख्या सहायक स्तर लेखापल 1 जना दरखास्त दस्तुर ₹1,000 नियुक्तिको प्रकार अस्थायी योग्यता स्नातक तह उत्तीर्ण लेखा वाणिज्य शास्त्र व्यवस्थापन संकाय उमेर 21 वर्ष पूरा भई 35 वर्ष ननागेको दरखास्त दिने अन्तिम मिति 2083 साल असार 20 गतेसम्म सम्पर्क मिति 2083 साल असार 21 गते परीक्षाको किसिम लिखित मौखिक र प्रयोगात्मक तलब स्केल आपसी सहमतिमा हुने आवश्यक कागजातहरू नेपाली नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्र शैक्षिक योग्यताको प्रमाणपत्र कम्प्युटर ज्ञान सम्बन्धी सर्टिफिकेट सवारी चालक अनुमति पत्र र 3 प्रति पासपोर्ट साइजको फोटो। दरखास्त दिने स्थान बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय। थप जानकारीका लागि सम्पर्क नम्बर 0665020073 र 0665020104।
1: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
2: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
5: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729929।

0: यो मिठो साहित्य कोसेली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्सङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट सुन्दै हुनुहुन्छ भने त्यहाँबाट पनि तपाईँले कार्यक्रम कस्तो लाग्छ प्रतिक्रिया दिन सक्नुहुनेछ। कुन ठाउँबाट सुन्दै हुनुहुन्छ साथै तपाईँको ठाउँमा वेदर कस्तो छ त्यो पनि तपाईँले जानकारी गराउन सक्नुहुनेछ। र फोन गर्नको लागि 0665220020 तपाईँले डायल गर्न सक्नुहुनेछ। हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा कार्यक्रममा उपस्थित हुने गर्छौं। तपाईँले पनि आफूलाई मन पर्ने बसाईमा हामीलाई डेफिनेटली कल गर्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
1: हजुर नमस्ते।
0: हेलो
1: हजुर
0: सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छु। हजुरहरू सन्चै हुनुहुन्छ सबैजना?
0: हजुर हामी पनि एकदमै सन्चै छौ। हजुर चाहिँ कहाँबाट बोल्दै हुनुहुन्छ?
1: म ठुलो धिमिरेबाट।
0: ठुलो धिमिरेबाट को बोल्दै हुनुहुन्छ?
1: म रामकुमारी दिक।
0: रामकुमारीजी बोल्दै हुनुहुन्छ है? सन्चै हुनुहुन्छ रामकुमारीजी?
1: हजुर सन्चै छु। हजुरहरू सबै सन्चै हुनुभयो होला?
0: हजुर हामी पनि एकदमै धेरै सन्चै छौँ। अनि रामकुमारीजीले पहिले पनि फोन गर्नुहुन्थ्यो कि आज पहिलो पटक जोडिनु भएको हो?
1: ए पहिला त धेरै गा गर्थे, अचेल त धेरै भयो होला, वर्षै पुगिसक्यो होला फोन नगरेको।
0: ओहो किन यसरी माया मार्नुभयो रामकुमारीजीले?
1: खै अब त्यस्तै त्यस्तै भयो। हजुरहरू फेरिनु भयो होला? को बोल्नु भयो हजुर?
0: हजुर म लक्ष्मी बोल्दैछु है रामकुमारीजी। अब चाहिँ बेला बखतमा जोडिनु होला है, अब वर्षमा एकचोटि होइन कम से कम महिनामा एकचोटि चाहिँ जोडिने प्रयास गर्नु होला। हुन्छ
1: आज सम्झेर फोन हाने, फोन गर्छु भने कहिले के हुने कहिले के हुने त्यस्तै हुने, आज चाहिँ सम्झेर फोन लाएको। अनि विज्ञापनको टाइम भएर जस्तो लाग्थ्यो।
0: हजुर अब एक वर्षपछि जोडिनु भएको छ भनेपछि रामकुमारीजीले आजको बसाई पनि त्यति धेरै जानकारी चाहिँ छैन होला है?
1: हजुर छैन छैन।
0: हुन्छ हामी भन्नेछौँ यहाँलाई, आज शुक्रबारे बसाईमा छौँ। शुक्रबारे बसाईमा हामीले गीतको ट्र्याक लिएर आएको छौँ, हामी धुन बजाउनेछौँ। तपाईँले कुन गीतको धुन हो भनेर चाहिँ पत्ता लगाउनु पर्ने हुन्छ।
1: ए ल हुन्छ, अब कार्यक्रम अब जान्छु कि जान्दिनँ, चिन्छु कि चिन्दिनँ।
0: हजुर कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ? 2 देखि 8 सम्मको चाहिँ बाँकी रहेको छ।
1: एउटा मात्रै गयो?
0: हजुर एउटा मात्रै पत्ता लगाउनु भएको छ, अर्को 7 वटा चाहिँ बाँकी रहेको छ।
1: मैले त अब खै सक्दिनँ होला के रे है, नसके पनि 7 नम्बरको राखिदिनु।
0: हजुर हुन्छ हामी 7 नम्बरको ट्र्याक बजाउनेछौँ, तपाईँले चाहिँ मजाले सुन्नु होला है त।
1: हजुर

0: राम कुमारी जी
1: हजुर
0: कुन गीतको ट्र्याक होला यो
1: खै म चिन्न सक्दिनँ जस्तो छ खै भन्छु है त अब नमिले नि
0: हजुर
1: खै त्यो मै फकाउने भन्छ नि त्यो गीत हो त
0: ओहो अलिकति मिलेन भन्नुपर्छ है
1: हजुर
0: के भन्न चाहनुहुन्छ फेरि सुन्न चाहनुहुन्छ कि अर्को साथीलाई पास गर्न चाहनुहुन्छ
1: भयो पुग्यो मलाई
0: पास भन्न चाहनुहुन्छ है
1: हजुर
0: हुन्छ अब अर्को बसाइमा चाहिँ पक्कै पनि पत्ता लगाउन सक्नुहुन्छ होला आजको बसाइबाट चाहिँ तपाईँले कसलाई सम्झिन चाहनुहुन्छ
1: हजुर विशेष त हजुर लगायत मर्स्याङदी होल टिमलाई
0: हजुर धन्यवाद
1: त्यसपछि मलाई अब चिन्ने नचिन्ने सम्पूर्ण रेडियो सुनेर बस्नुहुने अनि त्यसपछि यता गाउँ सरको सुषमा दिदी अनि चिसपानीको शङ्कर दाई अनि यता के तनुको हुनुहुन्छ एकजना दाई नाम बिर्से उहाँ दाईलाई अनि नयाँ गाउँको रामप्रसाद दाई अनि यता माथि के अरे भाकचोक बेसीको सरस्वती दिदी हुनुहुन्छ उहाँहरूलाई र मलाई चिन्ने नचिन्ने भन्दा पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण र मेरो घर परिवारको लागि
0: हजुर हुन्छ जोडिनु होला है अर्को बसाइमा पनि
1: हस् हुन्छ
0: हजुर भर्खरै मात्रै राम कुमारीजी जोडिनु भएको थियो करिब करिब एक वर्षपछि नै जोडिनु भएको थियो उहाँले ट्र्याक नम्बर 7 रोज्नु भएको थियो भने उहाँले पत्ता चाहिँ लगाउन सक्नु भएको छैन यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले पनि फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर लक्ष्मी प्रसाद मिश्रजीले कमेन्ट लेख्नु भएको छ नेपाली लेख्न र पढ्न जान्ने नेपालीमा र नेपाली नजान्ने मातृ अंग्रेजीमा प्रतिक्रिया दिँदा कसो होला त्यसो भयो भने सबैले बुझ्ने थिए सुझाव कस्तो लाग्यो भन्नुभएको छ एकदमै राम्रो सुझाव दिनुभएको छ यहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु कमल रसाइलीजीले लेख्नु भएको छ हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन के छ कार्यक्रम संचालक संचालिका र प्राविधिक मित्र र सम्पूर्ण रेडियो परिवारको खबर सन्चै हुनुहुन्छ होला नि है अनि चिया खाजा भइसक्यो होला नि म पाँचथर हिलाहाङ साथबाट मीडिया प्रेमी साथी शुक्रराज रसाइली निर्दोषको साथी हो निर्दोष हो र यस प्रोग्राम मार्फत अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झिनु पर्दा यस प्रकार छन् भनेर साथीहरू लेख्नु भएको छ जीवन सहयात्री कमल रसाइली डिकेन्द्र साम्बा हाम्फे प्रेमकला आचार्य गोपाल भाई चटपटे मनिषा शेर्पा तारा शंकर सञ्चमाया केरू राज घले अरूणा साम्बा हाम्फे मुना मनमाया गगन तेराथुमे विनिता दहाल भूपाल दुलाल हरिमाया चमलगाई कविता घतानी लगायत लगायत सम्पूर्ण साथी मीडिया प्रेमी साथीहरू नाम छुटेका मलाई चिन्ने नचिन्ने ए टू जेडलाई सम्झिँदै छुटिन्छु बाई बाई भनेर लेख्नु भएको छ शुक्रजीले हिजोतिर आफ्नै आइडीबाट कमेन्ट गर्नुहुन्थ्यो आज चाहिँ कमला रसाइलीबाट गर्नुभएको छ एकदमै खुशी लाग्यो शुक्रजी फोन पनि गर्न सक्नुहुनेछ यहाँको मिठो आवाज चाहिँ सम्पूर्णले सुन्न एकदमै चाहनु भएको छ फोन गरेर पनि यहाँले सम्पूर्ण साथीहरूलाई सम्झिन सक्नुहुनेछ कार्यक्रममा नियमको पालना पनि गर्न सक्नुहुनेछ उही अभागी प्रवीण घरतीजीले लेख्नु भएको छ म पनि सुन्दैछु दाङ तुलसीपुरबाट भन्नुभएको छ एकदमै खुशी लाग्यो प्रवीणजी फोन पनि गर्न सक्नुहुनेछ है तपाईँले कृष्ण मगरजीले लेख्नु भएको छ दिवाकालीन नमस्ते म सुन्दैछुलाई म सुन्दैछु ल मजाले कार्यक्रम हाल गोर्खाबाट ल भन्नुभएको छ हजुर नमस्कार कृष्णजी गोर्खाको मौसम हाल खबर के कस्तो छ सुनाउन सक्नुहुनेछ है र हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौ एक बजेदेखि दुई बजेसम्म फरक फरक बसाईको साथमा तपाईँले एकदमै आफूलाई मन परेको बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ आइतबारको दिनमा हामी एउटा टपिकमा डिस्कस गर्छौ सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ हामी बजाइदिनेछौ मंगलबार लोकगीत गाउनुपर्ने हुन्छ बुधबारको बसाईमा चारवटा विधाबाट तपाईँले गीत रोज्न पाउनुहुन्छ बिहिबार कथा कविता गजल मुक्तक शायरी र एकदमै अविस्मरणीय पलहरूको बारेमा पनि जानकारी गराउन सक्नुहुनेछ भने यति बेला कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: नमस्ते नमस्ते दिदी
0: नमस्ते रिनाजी
2: हजुर
0: रिनाजीले आज कार्यक्रम सुन्नुभएको थियो कि थिएन रिनाजी
2: सुनेको थिएन अहिले फुर्सदको समय मिलाएर कल गरेको
0: ओहो रिनाजी मौसम कस्तो छ त्यताको
2: ए आज त अब यसरी घाम चर्केको छ हो किन होला
0: घाम चर्किएको छ है आज हिजो एकदम ठुलो पानी परेको कारणले पनि होला
2: खै त्यस्तै होला सायद
0: अनि एकदमै चर्को घाम लागिरहेको छ तपाईँ चाहिँ के गर्दै हुनुहुन्छ
2: हो
0: अनि धान रोप्न हिँडिरहनु भएको छ प्रशस्त पानी पिउन चाहिँ बिर्सिनु भएको छ कि छैन
2: छैन पानी त भर्खरै पानी खेर बसेको भन्नुपर्छ
0: है हजुर एकदमै धेरै खुसी लाग्यो यसरी नै पिउनुपर्छ पानी अनि कार्यक्रममा जोडिनु भएको छ आजको बसाईको बारेमा यहाँलाई कतिको जानकारी छ रिनाजी
2: बसाईको बारेमा त थाहा छ तर फेरि ट्र्याकको नम्बर सिद्धिए कि भन्ने जस्तो नि लाग्छ
0: ट्र्याकको नम्बर त मजाले बाँकी रहेको छ है रिनाजी आज चाहिँ एक नम्बर ट्र्याक मात्रै गएको छ अरू बाँकी दुईदेखि आठसम्मको सबै ट्र्याक बाँकी छ दुई तीन चार पाँच छ सात आठ कुनै पनि तपाईँले रोज्न पाउनुहुनेछ हजुर हुन्छ हामी पाँच नम्बरको ट्र्याक बजाउनेछौ तपाईँले चाहिँ मजाले सुन्नुहोला र सक्नुहुन्छ भने पत्ता पनि लगाउनु होला है त
2: हुन्छ

0: हजुर रीना जी
1: हजुर यो गीत चाहिँ सुनेर जस्तो लाग्यो मलाई यही गीत हो भनेर थाहा भयो है
0: हजुर हुन्छ अर्को बसाइमा पत्ता लगाउनु होला आज पत्ता लगाउन नसक्नु भए तापनि अनि रीनाजीले आजको बसाइबाट कसलाई सम्झिन चाहनुहुन्छ
1: सर्वप्रथम त हजुरलाई
0: हजुर
1: मर्स्याङ्गे हो लिमिटलाई र जुन स्नेहरणे मर्स्याङ्गे सुनेर बसिरहनुहुन्छ घर सम्पूर्ण साथीलाई र आगे आउने पछि आउनेलाई श्यामप्रसाद दाईलाई भन्दै छोड्छु
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै रीनाजी जोडेर भएको थियो उहाँले ट्र्याक नम्बर 5 रोज्नु भएको थियो भने उहाँले पत्ता लगाउन सक्नु भएको थिएन छैन राई दिभुजा सनिसाजीले लेख्नु भएको छ नमस्ते म पनि सुन्दैछु है दिदी घर बाराह पोखरी खोटाङ भई हाल कुवेतबाट मिस यु अल भन्नुभएको छ हजुर नमस्ते एकदमै खुशी लाग्यो भोलि आगामी बसाइमा पनि यसरी नै सुनेर प्रतिक्रिया दिनुहोला है र अब चाहिँ हामी कार्यक्रमबाट छुटिने बेला भइसकेको छ आजको कार्यक्रममा प्रत्यक्ष फोन गरेर हामीसँग चारजना साथी जोडिनु भएको थियो कृष्ण लामाजी हुनुहुन्थ्यो मिन राईजी हुनुहुन्थ्यो राम कुमारीजी हुनुहुन्थ्यो र रीना गुरूङजी हुनुहुन्थ्यो उहाँहरू चारैजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु आजको कार्यक्रममा एकदमै मिठो कमेन्ट पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिँदै कार्यक्रममा जुनसुकै स्थान र माध्यमबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङले पनि धन्यवाद दिँदै कार्यक्रम संचालिका म लक्ष्मी घले पनि छुट्टिन चाहन्छु रेडियो मर्स्याङ्गदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्डी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201152
2: मोबाइल 97460000454
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
4: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी शहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
6: समिचौं चौदा क्या मैं बोधे लोटी पर दीरो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो
7: खै खै बहु कोई लोटर भर दिलवा
8: आंगी समिचौं लोटी पर दियो छापताई गुदी
7: भर दी आ भर दी बल लोटर खले पर दिम बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खने बने खै बिसा खै मई विश्वास आलन फोने खले पनी आफै विवरण खै मई आपिन खबै बने वित्तीय संस्था कोई पासवर्ड पिन खै मई आरी सुमी बैंक आफै बने आरी
9: सतर्क
8: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई

0: Mania.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर

नमस्कार, दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। प्रतिनिधि सभाले पारित गरेका 4 अध्यादेश प्रतिस्थापन विधेयकहरू राष्ट्रिय सभामा पुगेका छन्। अब यी विधेयकहरू राष्ट्रपतिविहीन रहेको राष्ट्र सभाले कसरी पारित गर्छ भन्ने चासो देखिएको छ। बिहिबार बसेको मन्त्रीसभा प्रतिनिधि सभाको बैठकले 4 अध्यादेश प्रतिस्थापन विधेयक, सार्वजनिक खरीद विधेयक, सम्पत्ति शुद्धिकरण निवारण विधेयक, सहकारी विधेयक, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पास गरेको पठाइएको थियो। संयुक्त राष्ट्र संघको कार्यक्रममा अमेरिका जाने तयारीमा रहेका 4 प्रहरी अधिकारीको नाम सरकारले काटेको छ। संयुक्त राष्ट्र संघको आयोजनामा हरेक वर्ष हुने चीफ अफ पुलिस समिटमा अमेरिका जान लागेका नेपाल प्रहरीका 2 अधिकृत र सशस्त्र प्रहरी बलका 2 अधिकृतको नाम सरकारले काटेको हो। सरकारी खर्चको मित व्यय त भन्दै 4 प्रहरी अधिकृतको नाम काटिएको छ। 2 अधिकृतको नाम काटिएसँगै अब नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायण दत्त पौडेल मात्रै अमेरिका जाने भएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो 100 दिनमा जनताले महसुस हुने गरी काम गर्न नसकेको टिप्पणी गरेका छन्। दार्चुलाको दुर्गम गाउँमा झुलुङ्गे पुल उद्घाटन गरी शुक्रबार काठमाडौँ फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ उक्त प्रतिक्रिया दिनुभएको हो। कपिलवस्तुमा पंखको तार जोड्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मायादेवी गाउँपालिका 7 स्थान रतनपुर बस्ने 32 वर्षीय रमेश यादवको करेन्ट लागेर बिहिबार राति मृत्यु भएको हो। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार आफ्नै घरमा पंखको तार जोड्ने क्रममा करेन्ट लागेर यादव गम्भीर घाइते भएका थिए। जिल्ला अस्पताल तौलीहवामा उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 7,200 रूपियाँले बढ़ेर 2,90,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। सुनको भाव हिजो पनि बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 6,200 रूपियाँले बढ़ेर 2,83,500 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 165 रूपियाँले बढ़ेर 4,625 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 180 रूपियाँले बढ़ेर 4,450 रूपियाँमा कारोबार भएको थियो। हिजो पनि चाँदी एकै दिन तोलामा 180 रूपियाँले बढ़ेर 4,450 रूपियाँमा कारोबार भएको थियो। आज कास्की पर्वत म्याग्दी बर्दिया कैलाली तथा आसपासका जिल्लामा बहने ससाना नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्र तथा आसपासका नदी तथा खोलामा पानीको सतह बढ़न सक्ने र आकस्मिक बाढ़ीको जोखिम रहने महाशाखाले जनाएको छ। नदी किनारा खोल्सी तथा डुबान हुन सक्ने क्षेत्रका स्थानीय बासिन्दाले सतर्क रहन तथा अनावश्यक रूपमा नदी तर्ने वा नदी आसपास जोखिमयुक्त गतिविधि नगर्न महाशाखाको आग्रह रहस। सन् 2026 को जून महीनामा 80,253 विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसुमका अनुसार सन् 2026 को जून महीनामा 78,670 जना सार्क राष्ट्रबाट र 1,583 जना अन्य राष्ट्रका पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन्। कुल भित्रिएका विदेशी पर्यटक मध्ये 98.02% सार्क राष्ट्र तथा 1.97% अन्य राष्ट्रका पर्यटक रहेको एक्याप जोमसोङका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो। जून महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटक मध्ये 95% भन्दा बढ़ी भारतीय पर्यटक रहेको उहाँले बताउनुभयो। नेपाल चीन सीमावर्ती लप्ची

क्षेत्रमा सीमा पार गरी ड्रोन उड़ाएको आरोपमा सीनियर सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुईजना नेपाली युवा आज रिहा भएका छन्। सीनियर सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई सिन्धुपाल्चोकको तातो पानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमिलसिना र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट तातो पानीका प्रहरी निरीक्षक लीलाराम फुन्जेल सहित अन्य प्रशासनका प्रतिनिधिलाई मितिरे पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। दिउँसो दुई बजेको मर्सेन्टी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेन्टी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेन्टी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665204297।

0: Sonia. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीसार आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: बेसी सहरी खोलिब रेडियो मर्सिङ दु क्याले यो भाषाले कत्ते छामा कुए खैमु खोइन तिङ अल्छ्यो
9: ए 26 नर तिसे गरी बालोटी र रेडियो मर्सिङ दिङेन ओ अल्छ्यो
10: क्यों यो आफै रेडियो मर्साङ्गी एफएम 95।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा आया नि आए।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
8: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9845086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
11: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेचेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लामजुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 9964651901
4: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
4: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन
5: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा
4: छात्रवृत्तिको व्यवस्था
5: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने
4: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
6: हेलो कान्छी घर बनाउने काम शुरू भयो
0: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
6: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
0: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9956046662
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
8: जय श्री राम जय श्री राम
9: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
8: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
9: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
8: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
9: हो नि भाउजू
10: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
11: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
10: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
11: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने
10: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
11: प्रोप्राइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ
0: सम्पर्क मोबाइल नम्बर 9864595 0074 र 9805648574

0: you.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यस्तो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845913236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209973, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: डिभिजन वन कार्यालय लम्सुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लम्सुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड, जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लम्सुङ।
2: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
2: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
2: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लम्सुङ। सम्पर्क फोन 0664021234, मोबाइल 98415414848। कक्षा 11 भर्ना सम्बन्धी सूचना:
5: लम्जुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
5: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
2: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने।
5: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
6: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
5: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
6: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
5: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
6: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
5: मासिक एकाइ परीक्षाको व्यवस्था,
6: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
5: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
6: जीपीए 3.604 सम्म 100% छात्रवृत्ति,
5: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
6: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
5: थप जानकारीका लागि
6: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860074553, 9560445875, 9460857091 र 9460838062।

0: र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै अर्जेन्टिना र के भडे बीचको खेल भोलि बिहान पाउने 4 बजे। नेपाल खबरमा अब पूरा खबर। स्वास्थ्य बीमा बोर्डले गएको मंगिरसम्मको दावी बक्यौता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई 7 महिना अर्थात पुस यताको रकम भुक्तानी गर्न बाँकी रहेकोले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुसदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23,44,02,98,000 रकम भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी रकम भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढ़ी परीक्षण वा उपचारका लागि दवाब नदिन बोर्डले आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले 100 दिनमा गरेका कामहरू उपलब्धि भोलि सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ। वर्तमान सरकार गठन भएको भोलि शनिबार 100 दिन पुग्छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको चैत 13 शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो। त्यसैता कार्यसूचीमा समेटेका कामलाई कार्यान्वयन गर्ने गरी प्रयास थालिएको सचिवालय जनाएको छ। सुशासन र समृद्धिलाई केन्द्रमा राखेको सरकारले अरू विभिन्न क्षेत्र सँगसँगै देशको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र कूटनैतिक सञ्चालनमा पनि नयाँ प्रयासको प्रारम्भ गरेको छ। यसबीचमा परराष्ट्र मन्त्री शिशिर खनालले दुवै देशको औपचारिक भ्रमण गर्नुभयो। उहाँले विकासका पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम र प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा दुई देशका उच्च अधिकारीसँग छलफल पनि गर्नुभएको थियो। यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष अर्कराज राईले सरकारले आफ्नो 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगी धेरै बढ़ेकोले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्ता नरहेको बताउनुभयो। नियन्त्रण गर्नुपर्ने आफ्नो पार्टीले उठाउँदै आएको माग रहेको राईको भनाई छ। अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाव घटाएको भन्दै सरकारको यो निर्णयको समर्थन पनि गर्नुभयो। नेपाल चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उड़ाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा आज रिहा भएका छन्। चिनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमिल सिन्हा र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट बीओपी तातोपानीका प्रहरी निरीक्षक लीलाराम फुन्जेल सहित अन्य प्रशासनका प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चिनिया पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ। काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले गएको असार 12 गते लप्ची घुम्न पुगेका बेला सीमा क्षेत्रबाट ड्रोन उड़ाएका थिए। ड्रोन चिनिया भागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए। नेपाल चीन सीमा क्षेत्रमा आवत जावत बढ़न थालेसँगै चिनिया पक्षले सुरक्षा निगरानी पनि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बेलुका 5 बजे बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति सिफारिश सम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड

0: शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। हिजो बिहान कर्णाली नदीमा खसेको मिनी बस र यात्रुको खोजी कार्य आज दोस्रो दिन पनि भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतका 6 गोताखोरको टोलीले आज पनि खोजी कार्य गरिरहेका छन्। सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश 02001 10 55 नम्बरको मिनी बस हिजो बिहान 11:30 बजे दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ सांगे तडाबाट कर्णाली नदीमा खसेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज चापकोटाका अनुसार नदीमा उच्च जलसतह र वेग तथा पानी धमिलो हुँदा खोजीमा समस्या भइरहेको छ। खोजीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकसित, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना पनि परिचालन गरिएको छ। चालक र सहचालक गरी 2, गाड़ी छुट्दा चढ़ेका 3 र दैलेखको डुंगेश्वरबाट 2 गरी मिनी बसमा 7 रहेको पछिल्लो विवरण छ। यात्रु कति संख्यामा थिए भन्ने पूर्ण विवरण अहिले खुल्न सकिरहेको छैन। यसअघि हिजो भीरमा अड्किएको अवस्थामा फेला परेका एकजनाको उद्धारपछि ज्यान गएको थियो। यसैबीच कर्णालीको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले खोज तथा उद्धार कार्यका लागि थप सहयोग र समन्वय गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई थप सुदृढ़ बनाउन लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ। लुम्बिनी प्रदेश सभाबाट पारित भएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन 2082 प्रदेश राजपत्रमा प्रकाशित भएसँगै यसको स्थापना र संचालनका लागि कानूनी बाटो खुलेको हो। प्रतिष्ठानले मुख्य गरी प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनित पदाधिकारी, सरकारी निकाय र सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको कार्यक्षमता बढ़ाउने उद्देश्यले प्रतिष्ठान स्थापना गर्न लागि प्रदेशसभा सदस्य यमबहादुर नेपालीले बताउनुभयो। प्रतिष्ठानको सर्वोच्च निकायका रूपमा एक परिषद रहनेछ, जसको अध्यक्ष मुख्यमन्त्री हुने तथा परिषदमा प्रदेश सरकारका मुख्य सचिव, लोकसेवा आयोगका अध्यक्ष, योजना आयोगका उपाध्यक्ष र स्थानीय तहका प्रतिनिधि सदस्य रहने व्यवस्था ऐनले गरेको छ। त्यसैगरी प्रतिष्ठानको प्रशासनिक प्रमुखका रूपमा खुल्ला प्रतिस्पर्धा र योग्यताको आधारमा 3 वर्षका लागि 1 कार्यकारी निर्देशकको नियुक्त गरिने व्यवस्था छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले एल निनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ। डब्ल्यूएमओले विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ़ने बताएको समाचार संस्था एएफपीले जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह गरेको छ। डब्ल्यूएमओको मासिक विश्व मौसमी जलवायु अध्यावधिक अनुसार एलनिनो अवस्था अहिले नै शुरू भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो बलियो स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ। एलनिनो समुद्रको पानी सामान्यभन्दा बढ़ी तातेको अवस्था हो। प्रशान्त महासागरको सतहमाथिको तापक्रममा 0.5 डिग्री सेल्सियस भन्दा धेरै तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ। यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै एलनिनो प्रभाव हो। यसपटक जुलाईदेखि सेप्टेम्बरको अवधिमा यो तेस्रो अर्थात बलियो श्रेणीमा पुग्ने अनुमान छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति पाउने 12 बजे अमेरिकाको डाला सुरंगशालामा शुरू हुनेछ। विश्वकपमा अस्ट्रेलिया र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 4 बजे साबिक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भडेले खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। केप भडे समूह चरणको खेलमा सन् 2010 विजेता स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 7:15 बजे कोलम्बिया र घाना खेल्दैछन्। यो खेल अमेरिकाको कन्सास सिटी रंगशालामा हुनेछ। यो राउण्ड अफ 32 अन्तिम खेल हो। अहिलेसम्म 13 टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्। अब 3 टोलीको टुंगो लाग्न बाँकी छ। प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्डले एकअर्कासँग खेल्ने पक्का भइसकेको छ। यस्तै स्विजरल्याण्डले कोलम्बिया र घानाबीचको विजेतासँग खेल्नेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बीमा बोर्डबाट गएको मंगिरसम्मको दावी बकेउता भुक्तानी, अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बीमितलाई आग्रह। वर्तमान सरकारको 100 दिने उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी, नागरिकले महसुस गर्ने गरी काम नगरेको श्रम संस्कृति पार्टीका अध्यक्ष राईको टिप्पणी। ड्रोन उड़ाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा, कर्णालीमा हिजो खसेको मिनीबस र यात्रुको आज पनि खोजी चल्दै। एलनिनो केही महिनाभित्र बलियो स्तरमा पुग्ने विश्व मौसम विज्ञान संगठनको चेतावनी, सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह। र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै अर्जेन्टिना र केप भडे बीचको खेल भोलि बिहान पाउने 4 बजे।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणि चूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भेटभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढ़ी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रियामा समस्या आउँदा मेलम्चीबाट सुन्दरी जलको प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो। वर्षाले मुहानमा पानी अत्याधिक धमिलो भएको छ। गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्व निर्धारित वितरण तालिका अनुसार नै पानीको आपूर्ति सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो। तर लगातार वर्षा भइरहेमा भने पानी आपूर्ति गर्न केही समय लाग्ने भएको छ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक विद्यालयका विद्यार्थी शिक्षक र विद्यालयलाई सम्मान गरेको छ। शैक्षिक सत्र 2082 प्राप्त नतिजाका आधारमा काठमाडौँको राष्ट्रिय सभागृहमा हिजो भएको कार्यक्रममा महानगरका कार्यवाहक मेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनी काजी महर्जन सहितका अधिकारीहरूले सम्मान प्रदान गर्नुभयो। कार्यक्रममा कार्यवाहक मेयर डंगोलले सामुदायिक शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधार विकास, जनशक्ति तथा मानव स्रोत व्यवस्थापन लगानी बढ़ाइरहेको बताउनुभयो। सम्मान कार्यक्रम 2079 सालदेखि रोकिएकोमा यस वर्षदेखि निरन्तरता दिएको शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो। आउँदो वर्षदेखि कक्षा 12 सम्मका विद्यार्थी शिक्षक र विद्यालयलाई पुरस्कार र सम्मानमा जोड्ने पनि उहाँको भनाई छ। काठमाडौँ महानगरपालिकाले बन्चरे डाँडामा लैजाने फोहोरको मात्रा घटाउन 10 वटा वडाबाट स्रोतमै वर्गीकरण र व्यवस्थापन थालेको छ। महानगरको वातावरण विभागका प्रमुख सरिता राईले बन्चरे डाँडामा फोहोर व्यवस्थापनको आयु बढ़ाउन स्रोतमै फोहोरको वर्गीकरण र व्यवस्थापन थालनी गरेको बताउनुभयो। महानगरपालिकाले वडा नम्बर 12, 18, 19, 20, 21, 22, 23, 24, 25 र 27 स्रोतमै फोहोर वर्गीकरण व्यवस्थापन अघि बढ़ाएको हो। प्रमुख राईका अनुसार स्रोतमै फोहोर व्यवस्थापनपछि अहिले महानगरबाट दैनिक 1500 ट्रक फोहोर बन्चरे डाँडा दैनिक 15 ट्रक फोहोर बन्चरे डाँडा पुग्ने गरेको छ। यसअघि वर्गीकरण नगर्दा दैनिक 20 ट्रकसम्म फोहोर पुग्ने गरेको थियो। घरेलु फोहोरसँगै उत्पादन हुने सुक्खा फोहोर बिक्री गर्न पनि महानगरपालिकाले 7 वटा क्षेत्र वर्गीकरण गरी वैज्ञानिक विधि अपनाउने जनाएको छ। महानगरले फोहोर मैला संकलन र ढुवानी सम्बन्धी कार्यविधि 2081 कार्यान्वयनमा ल्याई वर्गीकरणबाट फोहोरको मात्रा घटाउने, पुनः प्रयोग गर्ने र विसर्जन गर्न क्षेत्रगत आधारमा व्यवस्थापन गर्ने कार्य अघि बढ़ाएको हो। भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले वडा नम्बर 7 रहेको मुनि विहारलाई शारीरिक व्यायाम सम्बन्धी सामग्री हस्तान्तरण गर्नुभएको छ। एक कार्यक्रमका बीच मेयर प्रजापतिले ती सामग्री हस्तान्तरण गर्नुभएको हो। उहाँले स्वास्थ्य प्रवर्धन र नियमित व्यायाम संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले व्यायाम सामग्री सहयोग स्वरूप उपलब्ध गराएको बताउनुभयो। यस्तै महाविहार परिवारका बिच्छु विपस्पी महास्थिविरले शारीरिक व्यायाम सामग्री सहयोग प्रदान गरेकोमा भक्तपुर नगरपालिकाप्रति धन्यवाद एवं आभार व्यक्त गर्नुभयो। यो सहयोग समुदायका सदस्यको स्वास्थ्य प्रवर्धन र नियमित व्यायाम संस्कृतिको विकासमा महत्वपूर्ण योगदानका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो। र वैदेशिक रोजगारीमा न्यूजील्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा भारतीय नागरिक संजय कुमारलाई प्रहरीले पक्राउ गरेको छ। संजयले न्यूजील्याण्ड पठाइदिने भन्दै एकजनाबाट 9,80,000 रूपियाँ लिएर सम्पर्कहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाडौँ महानगरपालिका 16 पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको कार्यालयका प्रहरी उपरीक्षक शरद कुमार थापा छेत्रीले बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र चारभञ्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बीमा बोर्डबाट गएको मंगिरसम्मको दावी बक्यौता भुक्तानी, अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बीमितलाई आग्रह। उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी शिक्षक र विद्यालयलाई काठमाडौँ महानगरबाट सम्मान। सामुदायिक शैक्षिक गुणस्तर सुधारका लागि लगानी बढ़ाएको कार्यवाहक मेयर डंगोलको भनाई। र काठमाडौँ उपत्यकामा मेलम्चीको पानीको आपूर्ति अस्थायी रूपमा बन्द। अहिलेलाई चारभञ्जाङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495 94046 र 98139

0: Mania?
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै लु बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएको महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लम्जुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लम्जुङ
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लम्जुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535 4475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729629।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
6: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-87।
7: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: सूचना बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको लागि सहायक स्तरको पाँचौ तहको लेखापल आवश्यकता परेकोले निम्न बमोजिमको कागजात पत्र सहित दरखास्त दिनुहुन अनुरोध गरिन्छ। तपसिल आवश्यक पद संख्या सहायक स्तर लेखापल एकजना दरखास्त दस्तुर ₹1,000 नियुक्तिको प्रकार अस्थायी योग्यता स्नातक तह उत्तीर्ण लेखा वाणिज्य शास्त्र व्यवस्थापन संकाय उमेर 21 वर्ष पूरा भई 35 वर्ष ननागेको दरखास्त दिने अन्तिम मिति 2083 साल असार 20 गते सम्म सम्पर्क मिति 2083 साल असार 21 गते परीक्षाको किसिम लिखित मौखिक र प्रयोगात्मक तलब स्केल आपसी सहमतिमा हुने आवश्यक कागजातहरू नेपाली नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्र शैक्षिक योग्यताको प्रमाणपत्र कम्प्युटर ज्ञान सम्बन्धी सर्टिफिकेट सवारी चालक अनुमति पत्र र 3 प्रति पासपोर्ट साइजको फोटो दरखास्त दिने स्थान बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय थप जानकारीका लागि सम्पर्क नम्बर 0665202073 र 0665202104
3: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुम प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665202093 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: California.
1: Extreme energy drink.
2: 아니, 쿠시, 게 칸죠? 아스컬다 전에이 푸르디로 라스워스터 데크추다.
3: 칸이다 카스테 게이 호이나 디디. 람중 에그로비 컨선 두아라 우트파딕 수드다 람중 모하 비하나 벨루카 다이닉 에킥 삼차 칸이 가리고추.
2: 아니 모하사이 수드다라 어가닉 네 홀아라?
3: 호니 디디. 람중 모하다 1350 미터 우사이마 아프네이 펌마 정갈이 스로드 바타 우트파딕 카티키 어가닉 모하 호.
2: 모하 바이크 어루 키키 파인차 데 해?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसिसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461 26 344, 98461 26 344।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
5: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
6: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
5: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरा गर्नु पर्यो
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
8: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
9: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
10: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट
8: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909900 मोबाइल 9847769229
11: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
12: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
11: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन
12: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा
11: छात्रवृत्तिको व्यवस्था
12: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने
11: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495

0: Mania Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारीको लागि सम्पर्क 0665909999 9847729 सेवा मोडल हस्पिटल प्राली विशेषर साथ।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किसन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856074486।
5: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
7: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा ब्याङ्क अगाडि, बेसी सर साथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909909, मोबाइल 9847769229।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204097।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिने
1: अहा म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665211083
5: सम्पर्क मोबाइल नम्बर 9573375
4: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
7: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
6: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
7: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008261

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ खुल्दिउ भन्दा उहिसु सुखन क्या खलो सुजित बिमिलो खनयामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परि म न्युए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
0: नसा स्नायु मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
4: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्
0: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्र नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने फयमा काम्ने छोप्ने ढल्ने वा बेला बेलामा बेहोस हुने शारीरिक फयमा
4: डर लाग्ने जसङ्ग हुने अतालिने मुटु ढुकढुक हुने मुटु हल्लिएको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाहट हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा
0: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
4: उदास भइरहने जिउमा फूर्ति नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
5: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट
4: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ
0: मोडल सिटी हस्पिटल प्राली पुरानो मोडल हस्पिटल बेसी शहर सम्पर्क नम्बर 0665204 मोबाइल नम्बर 9840506063 97694887777
6: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
8: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
6: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका 7 युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Siphonia.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
5: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज।

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, ऋषि शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: नेपाली कथानक चलचित्र आयम जित बहादुर
3: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउँछ।
2: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरी यहाँ दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछ? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाक हो।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
5: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
6: सर, म आफ्नो भाग्य।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
11: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
12: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
12: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
12: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
12: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
13: ए, माइलाले ट्र्याक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
14: कहाँ हुनु दाइ, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
15: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
16: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7, लमजुङ।
17: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
16: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460074065।
18: नोट, फल सिलिङ, कार्य बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
19: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउराकरण, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: शान्सी घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: अनि तयो कागज के मे छिँ वा
9: झिल्काई
8: के पर्सनल नम्बर ब्लक लैबी?
9: पर्सनल मोबाइल नम्बर मे उनी टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
8: अनि ब्याङ्करी
9: ब्याङ्करी चढ चाहिँ तले लल पर्दी
8: समलल पति न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाई भिसा आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
9: सतर्क तन ठगी तब्द क्या जोगिना
10: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
12: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

बजेसम्म दुई पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी छौ।

0: Mania
1: Extreme Energy Drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98139943।
3: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
9: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
10: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
9: थप जानकारी लागि सम्पर्क 066-590-999 9847-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानी

0: सन्तोष जी तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
1: धन्यवाद संजय जी हेर्नुस् न घर ठडाउने काम मात्रै भएको छ अझै यसमा फलामको झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि
2: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टेप भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टील रेलिङ स्टील भर्याङ ट्रस फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
3: नोट हामी कहाँ अल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ
5: नारायण ढकाल थप जानकारीको लागि सम्पर्क 9843638518

0: sip on ya.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845132636 र 9840098261
7: हेलो मर्संग एफएम 95 मेगाहर्ज
8: माया त नसोची लगाइयो अब यो निर्णय चाहिँ सोचेर गर्दैछु
9: म पनि यो बन्धनमा बस्न चाहन्न जहाँ मेरो मायाको सम्मान र कदर नै छैन

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
1: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
2: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक्स सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्जुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099932
4: नसा स्नायु मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
2: मोडल सिटी हस्पिटल प्राली बेसी सहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्
4: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्र नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने फयमा काम्ने छोप्ने ढल्ने वा बेला बेलामा बेहोस हुने शारीरिक फयमा
2: डर लाग्ने जसङ्ग हुने अतालिने मुटु ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाहट हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा
4: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
2: उदास भइरहने जिउमा फूर्ति नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
5: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट
2: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ
4: मोडल सिटी हस्पिटल प्राली पुरानो मोडल हस्पिटल बेसी सहर सम्पर्क नम्बर 0665204 मोबाइल नम्बर 9840506063 97694887
6: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई
7: वाउ कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो कहाँ बनाएको नि डार्लिङ
6: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि
7: मलाई त एकदमै मन पर्यो
6: तिमी हेर्दै मात्र जाऊ न अझ हाम्रो विवाहमा त सुनको हार मंगलसूत्र सिक्री टप जन्तर चन्द्रमा छड्की तिलहरी चुरी बिन्दिया चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि
8: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना राशि अनुसारका पत्थर चाँदीका सामानका साथै पुराना गरगहना सारफेट तथा सुनसादी खरिद बिक्रीका लागि
9: जय बुद्ध ज्वेलरी बेसी सहर लमजुङ एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा फोन नम्बर 0665204735 5204775 विश्वास तपाईँको सेवा हाम्रो
10: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
10: अब जापान ट्राई होइन स्योर गरौं
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
10: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
11: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
10: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बिसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
11: सम्पर्क नम्बर 06695920 मोबाइल नम्बर 98560602।
12: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
13: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
12: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
13: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
12: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 06652019 06652370 वा 593370 जानकारी गराउनुहोस्।
13: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
14: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
15: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
14: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
16: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, बिर मह, गर मह, सुकेको न्युरो, सिसो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
17: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 066-5204-97।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: चौधरी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्क दे नेल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 066-5220-209।
8: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
9: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
8: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन,
9: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
8: छात्रवृत्तिको व्यवस्था,
9: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
8: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-93-495।

0: Mania Extreme Energy Drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tan...?
1: लगातार दुई दिन बढेको शेयर बजार आज घट्यो। फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2000 जना भन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक। जलवायु परिवर्तनसँग जुझ्न प्रभावकारी तयारी नगरेको भन्दै सरकारको आलोचना।
2: र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै अर्जेन्टिना र केप भर्डे बीचको खेल भोलि बिहान 4:15 हुने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग

0: कैंसर इंस्टीट्यूट
1: फोन 0556493333 4395555।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा वर्तमान सरकारको भोलि 100 दिन पुग्न लागेको विषय। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले 100 दिनमा गरेका कामहरू सहित उपलब्धि भोलि सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ। वर्तमान सरकार गठन भएको भोलि शनिबार 100 दिन पुग्छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको चैत 13 शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो। त्यस यता कार्यसूचीमा समेटिएका कामलाई कार्यान्वयन गर्ने गरी प्रयास थालिएको सचिवालयले जनाएको छ। सुशासन र समृद्धिलाई केन्द्रमा राखेको सरकारले अरू विभिन्न क्षेत्र सँगसँगै देशको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र कूटनीति सञ्चालनमा पनि नयाँ प्रयासको प्रारम्भ गरेको छ। यसबीचमा परराष्ट्र मन्त्री शिशिर खनालले दुवै देशको औपचारिक भ्रमण गर्नुभयो। उहाँले विकासका पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा दुई देशका उच्च अधिकारीसँग छलफल पनि गर्नुभएको थियो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको दावी गर्नुभएको छ। आज सिंहदरबारमा संचारकर्मीसँग सरकारको 100 दिनको समीक्षा गर्दै उहाँले शुरूआती चरण सफल भएको दावी गर्नुभएको हो। आउँदा दिनमा सरकार अझै परिपक्व ढंगले अगाडि बढ़ने रासोपाका सभापति लामिछानेको भनाई छ।
3: यसैबीच नेकपा एमाले बालेन्द्र शाह बालेन नेतृत्वको सरकारको समीक्षा 6 बुदामा गरेको छ। उसले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले असफल देखिएको टिप्पणी गरेको छ। 100 बुदे वाचापत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रूचि सस्तो चर्चा र विवादास्पद निर्णयमा देखिएको उल्लेख छ। वर्तमान सरकारको 100 दिने कार्यकालमा राष्ट्रियता र कूटनीतिक रूपमा असफल, उल्टो आर्थिक नीति, सामाजिक न्याय, आर्थिक र पूर्वाधार क्षेत्रको दुरावस्था, प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल, स्वेच्छाचारिता, शान्ति सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगी धेरै बढ़ेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्तो नरहेको बताउनुभयो। अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाव घटाएको भन्दै सरकारको यो निर्णयको समर्थन पनि गर्नुभयो।
2: गएको भदौमा भएको नवयुवाको आन्दोलन, त्यसपछि फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनाव र त्यही जनादेशबाट वर्तमान सरकार बनेको हो। यसबीचमा सरकारले मन्त्रालयको संख्या घटाउने, पुराना तथा अव्यवहारिक कानूनहरू खारेज गर्ने, बलियो अर्थतन्त्र बनाउने लगायतका काम, योजना र लक्ष्यका साथ अघि बढ़ेको दावी गर्दै आएको छ। तर महँगी नियन्त्रण, नागरिकका न्यूनतम आवश्यकताको सम्बोधन र रोजगारी जस्ता दैनिक जनजीवनसँग जोड़िएका विषयमा ठोस कामको शुरूआत हुन नसकेको अहिले पनि गुनासो छ। सरकारको 100 दिने कार्यकालका उपलब्धि र कमी कमजोरी बारे हामीले काठमाडौँमा भेटिएका केही युवालाई सोधेका छौं।
4: सोनी अधिकारी, धनुषा जिल्ला, मध्य प्रदेश। हाम्रो देशले पालना गर्ने पार्लियामेन्टरी सिस्टम हो, जहाँ प्रधानमन्त्रीज्यू समय समयमा आएर संसदमा उत्तर दिनुपर्छ र उहाँले कुनै पनि विधेयक ल्याउनुभयो, किन ल्याउनुभयो त्यसको स्पष्टीकरण दिनुपर्छ, सब जनतालाई बुझाउनु पर्छ। स्ट्याटस लेख्नुहुन्छ, किन लेख्दैनुहुन्छ, सबै जनता एकनाश छैनन्। कसैलाई सामान्य अर्थमा बुझाउनु पर्ला भने कसैलाई त्यो स्ट्याटसले पनि पुग्छ, तर सब जनतालाई हेरेर तपाईँले काम गर्नुपर्छ भन्ने कुरा मलाई लाग्छ।
5: प्रमेश पोखरेल, प्युठानै पालिका। हरेक कामहरूमा हरेक सरकारी मान्छेहरूले नि आफ्नो काम राम्रोसँग गरिरह, पहिला त्यही 2-3 घण्टा लाग्ने कामलाई अहिले 15-20 मिनटमै सकिन्छ। अहिलेको त्यो डरको बाहले अलिक करप्सन पनि कम भए, त्यसको लागि धेरै पोइन्ट दिन्छु। बल्ल 100 दिन भएको छ, अझै छ समय गरिराख्नुहुन्छ।
6: दीपिका पौडेल, ओखलढुङ्गा। पहिलाको गभर्मेन्ट भन्दा चाहिँ उहाँहरूले अलि राम्रो राम्रो अब रुलहरू ल्याउनु भएको छ, सबै कामहरू पनि गर्नु भएको छ. तर के भयो भन्दाखेरि इम्प्लोइमेन्ट सेक्टरमा चाहिँ उहाँहरूको धेरै त्यस्तो एफोर्ट देखिएको छैन. जस्तै अब हामी ब्याचलर्स पढ्ने स्टुडेन्टहरूलाई अब पार्ट टाइम जबहरूको व्यवस्था छैन है, एउटा त्यसमा चाहिँ अझै एफोर्ट लगाउनु भयो भने उहाँहरूले बेटर हुन्छ.
7: जेनिस पौडेल, मकवानपुरको.

0: पाएको भनेको चाहिँ 10 र 12 को रिजल्ट चाँडै आएको छ, त्यही हो। धेरै कुरा परिवर्तन भएको छ, जस्तै अब राजनीतिक नियुक्ति त्यो जम्मै खारेज भएको छ, अनि क्वालिफाइड मान्छे नै राख्नु खोजिएको छ, त्यो पनि राम्रै काम हो। लाइसेन्स दिने ठाउँमा पनि जस्तै पहिला त अब यत्रो लामो लाइन हुन्थ्यो नि त, लाइनहरूलाई ठिक गर्नुको लागि सेवा प्रवाह राम्रै हो। स्थानीय तह होइन प्रोभिन्सियल लेभल सबै छ, अनि त्यो मेन कुरा तिनीहरूको समन्वय हुनुपर्छ कि, सानो तिनो रोडको विकासदेखि लिएर होइन सबै ठाउँ खाने पानी इत्यादि सबै कुरा, अनि राम्रोसँग विकास हुन्छ।
1: शिवाङ्गी शाह, सर्लाही जिल्ला। पहिला के थियो भन्दाखेरि जवाबदेहिता, दण्डहीनता, कुनै ठुलो नेताहरू कुनै मुद्दामा पर्यो भने निस्किहाल्थ्यो, त्यही भएर जनताहरूलाई न्यायपालिका प्रति पनि विश्वास थिएन। अहिले के छ भन्दाखेरि धेरै दिन पनि भएको जस्तो सिमाना मिचेको कुरा आएको थियो नि, हुन सक्छ उहाँले अर्कै सेन्समा भन्नुभयो होला, तर उहाँले जसरी भन्नुभयो नि उहाँले लिगल पर्सन भएरै बोल्नुपर्छ कि, उहाँ एउटा बडी हो के, त्यही भएर उहाँले त्यो कुराको स्पष्टीकरण दिनु पर्थ्यो जस्तो लाग्छ मलाई।
2: सन्देश कटवाल, पूर्व मोरङ। ठिकै नै लागिरह, अब यसो हेर्दाखेरि त अब सुकुम्बासी हटाए, नयाँ नयाँ कानून पनि निस्किँदैछ, धेरै फिल्डमा जस्तो लाग्छ राम्रो एउटा केही एक्सन लिएको छ, त्यस्तो चेन्ज अब त दुरुस्ती त देखिँदैन नै है।
3: स्नेहा चौधरी, घर महत्तरी। जस्तै नर्सहरूले उहाँहरूको तलब डबल गरिदिनु भयो, निशुल्क शिक्षाहरू त पहिला नै दिन्छु भनेर त गर्नु भएको थियो, तर खासै हाम्रो प्राप्तै भएको थिएन, अब चाहिँ निशुल्क शिक्षाहरू चाहिँ दिने भनेर त्यो छ। अनि अरू ट्रेड युनियनहरू खारेज गर्नुभयो, खेलकुद क्षेत्रहरूमा पनि प्लानहरू गर्नु भएको छ नि त, अहिले त्यस्तो वेमा अब गर्न खोज्नु भएको, त्यो नै राम्रो पक्ष हो।
4: आदेश लिम्बू, बारा जिल्लाबाट। कमी कमजोरी नै छ, सकारात्मक त छ पहिला भन्दा त, जसम्म मलाई लाग्छ यो अध्यादेशहरू नि एकदम राम्रो छ, बजेट भाषणहरूदेखि लिएर सबै राम्रो छ, तर यो राष्ट्र संकलन पनि हल्का नेगेटिभ वेमा भइरहेको छ भनौँ न, यो ट्राफिक फाइनहरू भयो समस्या छ त्यस्तोमा चाहिँ, अरू त सब ठिकै लागिरहेको छ मलाई।
5: जाराया खान, म यही गोपनडोलमा बस्छु। सुकुम्बासी हटाउनु भयो, तिनीहरूलाई धेरै जस्तोलाई न्याय चाहिँ पाएको छैन, कतै कतै मान्छेहरूले चाहिँ अब जमिनहरू पाइरहेछ, घरहरू बस्न पाइरहेको, कतै कतैले पाएको छैन। स्कुल सेक्टरहरूमा यही एजुकेसनहरूमा चाहिँ यो पोलिटिक्सहरू हटाउनु भयो, त्यो चाहिँ राम्रो हो।
6: त्यस्तो खासै त परिवर्तन अझै पाएको छैनन्, विकास कार्य सुरु गर्नको लागि यताउता भत्काइएको छ होइन, पुरै अब ठाउँ ठाउँमा अब त्यो भत्किने क्रम जारी छ, अब त्यो भत्किएपछि अब केही दिनमा अब त्यहाँ राम्रो राम्रो कामहरू सुरु होला भन्ने आशा छ, सुरुवात चाहिँ भएको छैन, विकास चाहिँ भएको छैन, मलाई त्यो लाग्छ है।
7: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा, खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वर्तमान सरकारका 100 दिने उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी, सुशासनको सवालमा सरकार सफल भएको, रासोपा सभापति रवि लामिछानेको दावी, विभिन्न 6 बुदासहित सरकार असफल देखिएको एमालेको टिप्पणी, सुशासन र सेवा प्रवाहमा सुधार भए पनि रोजगारीतर्फ ध्यान पुग्न नसकेको युवावर्गको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
11: नेपाल दर्पणमा अब बाँकी खबर। स्वास्थ्य सीमा बोर्डले गएको मंगिरसम्मको दावी बकेउता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई 7 महिना अर्थात पुस यताको रकममा भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकममा विनियोजन भएपछि मात्रै पुसदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23,44,02,98,000 रकम भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी रकम भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्य कर्मीलाई अनावश्यक भन्दा बढ़ी परीक्षण वा उपचारका लागि दबाव नदिन बोर्डले आग्रह गरेको छ।
7: फेरि पनि स्वास्थ्यकै खबर, निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सिंहदरबारभित्र संचालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको तल्लो तलामा आजदेखि सेवा इकाई संचालनमा ल्याइएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। निजामती कर्मचारी अस्पतालमा बढ़दो सेवा गराएको चाप व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा इकाई राखिएको भूमि व्यवस्था तथा सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। त्यहाँ कर्मचारीलाई स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायत स्वास्थ्य सेवाहरू उपलब्ध हुनेछ।
11: कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाण्डु, ललितपुर, भक्तपुर, काभ्रे पलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितुवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसपट 70 करोड़ बराबरको क्षति भएको थियो। बर्ड फ्लू रोग नियन्त्रण चौथो संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ।
7: नेपाल चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उड़ाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुईजना नेपाली युवा आज रिहा भएका छन्। चिनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमिल सिन्हा र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट बीओपी तातोपानीका प्रहरी निरीक्षक लीलाराम पुञ्जेल सहित अन्य प्रशासनका प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चिनिया पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ। काठमाण्डुका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले गएको असार 12 गते लप्ची घुम्न पुगेका बेला सीमा क्षेत्रबाट ड्रोन उड़ाएका थिए। ड्रोन चिनिया भागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए। नेपाल चीन सीमा क्षेत्रमा आवत जावत बढ़न थालेसँगै चिनिया पक्षले सुरक्षा निगरानी पनि बढ़ाएको छ।
11: नेपालमा विदेशी पर्यटकको आगमन संख्या बढ़दै जाँदा तारे होटल तथा रिसोर्टमा लगानी पनि उल्लेख्य रूपमा विस्तार भएको छ। पर्यटन विभागका अनुसार अहिले देशभर 350 तारे स्तरका होटल तथा रिसोर्ट संचालनमा छन्, जुन गएको वर्षको 335 को तुलनामा वृद्धि हो। तीमध्ये 29 वटा 5 तारे होटल रहेका छन्। हाल संचालनमा रहेका तारे होटल तथा रिसोर्टमा 16,613 कोठा र 26,285 सैया उपलब्ध छन्। काठमाण्डु, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगंज, भद्रपुर लगायत प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट खुल्ने क्रम बढ़िरहेको विभागले जनाएको छ। पर्यटन विभागले समयानुकूल अन्तर्राष्ट्रिय मापदण्ड र इको टुरिज्मलाई समेट्ने गरी होटल वर्गीकरण मापदण्ड परिमार्जन गरिएको जनाएको छ। परिमार्जित मस्यौदा यही असार मसान्तभित्र मन्त्रालयमा बुझाइने तयारी छ। संघ नेपाल हानका अध्यक्ष विनायक शाहले तारे होटलको संख्या बढ़नु नेपालप्रति विदेशी पर्यटकको आकर्षण र लगानीकर्ताको विश्वास बढ़ेको संकेत भएको बताउनुभयो। भारतीय पर्यटकको आगमन, पर्यटन मैत्री वातावरण र अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी संचालनले पर्यटन उद्योग अझै विस्तार हुने उहाँको विश्वास छ। होटल व्यवसायीहरूका अनुसार होटल क्षेत्रमा बढ़दो लगानीले रोजगारी सृजना, स्थानीय अर्थतन्त्रको चलायमान तथा पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्याएको छ। अन्तर्राष्ट्रिय होटल ब्राण्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि सुदृढ बन्दै गएको उनीहरूको भनाइ छ। कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र पुनः लयमा फर्किएको छ। सन् 2024मा 11,47,567 र सन् 2025मा 11,58,000 विदेशी पर्यटक नेपाल आएका थिए। चालू वर्षको जूनसम्म 5,00,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिसकेका छन्।
7: लगातार दुई दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 8.30 अंकले घटेर 2,653.40 बिन्दुमा झरेको छ। आज विकास बैंक, फाइनान्स, जलविद्युत, माइक्रो फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 159 कम्पनीको शेयर घटेकोमा 104 बढ़ेको छ। यस्तै 14 कम्पनीको शेयर भने गड़बड़ भएको छैन। आज अपर लोहरी खोला हाइड्रो पावरको शेयर 13.5% घटेको छ। समग्रमा बजार घटेको दिन सानीगढ़ हाइड्रो, स्नो रिभर्स, कलंगा हाइड्रोसिकको शेयर 15% बढ़ेको छ। आज निफ्टी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4,11,00,000 करोड़को कारोबार भएकोमा आज 345 कम्पनीका 85,84,000 किता शेयर 4,41,00,000 करोड़ रूपियाँमा किनबेच भएको छ।
11: आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 7,200 रूपियाँले बढ़ेर 2,90,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाव हिजो पनि बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 6,200 रूपियाँले बढ़ेर 2,83,500 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 165 रूपियाँले बढ़ेर 4,625 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 180 रूपियाँले बढ़ेर 4,450 रूपियाँमा कारोबार भएको थियो।
7: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
13: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
14: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
7: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
11: अब बाँकी खबर। बैतडीमा बस दुर्घटना हुँदा 17 यात्रु घाइते भएका छन्। धनगढ़ीबाट बैतडीका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01-001-39-63 नम्बरको बस आज दिउँसो बैतडीको पाटन नगरपालिका 8 गैराखानमा दुर्घटना भएको हो। घाइतेलाई उद्धार गरी उपचारका लागि परेलधुरा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बस दुर्घटनाको कारण खुल्न सकेको छैन। यसैबीच हिजो बिहान कर्णाली नदीमा खसेको मिनी बस र यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन। छजना गोताखोरको टोलीले आज दोस्रो दिन पनि खोजी कार्य गरिरहेका छन्। सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश 02001X1055 नम्बरको मिनी बस हिजो बिहान 11:30 बजे दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ साङ्केतडाबाट कर्णाली नदीमा खसेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीमा उच्च जलसतह र वेग तथा पानी धमिलो हुँदा खोजीमा समस्या भइरहेको छ। कर्णालीको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले खोज तथा उद्धार कार्यका लागि थप सहयोग र समन्वय गरिदिन गृह मन्त्रालयले पत्रचार गरेको छ।
7: आज दिउँसो लुम्बिनी गण्डकी र बागमती प्रदेशका विभिन्न ठाउँमा पानी परेको छ। दिउँसोको तुलनामा आज राति थोरै ठाउँमा तर ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो वर्षाको सम्भावना रहेको क्षेत्रमा विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
11: मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गरिएको जनाएको छ। मेलम्चीले आज विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो गेग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुंगा र लेदो प्रवेश गर्ने जोखिममा बढ़ेकाले मनसून अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागिएको जानकारी दिएको हो।
7: लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई थप सुदृढ़ बनाउन लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ। लुम्बिनी प्रदेश सभाबाट पारित भएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन 2082 प्रदेश राजपत्रमा प्रकाशित भएसँगै यसको स्थापना र संचालनका लागि कानूनी बाटो खुलेको हो। प्रतिष्ठानले मुख्य गरी प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनित पदाधिकारी सरकारी निकाय र सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको कार्यक्षमता बढ़ाउने उद्देश्यले प्रतिष्ठान स्थापना गर्न लागि प्रदेश सभा सदस्य यम बहादुर नेपालीले बताउनुभयो। प्रतिष्ठानको सर्वोच्च निकायका रूपमा एक परिषद रहनेछ जसको अध्यक्ष मुख्यमन्त्री हुने तथा परिषद प्रदेश सरकारका मुख्य सचिव लोकसेवा आयोगका अध्यक्ष योजना आयोगका उपाध्यक्ष र स्थानीय तहका प्रतिनिधिहरू सदस्य रहने व्यवस्था ऐनले गरेको छ। त्यसै प्रतिष्ठानको प्रशासनिक प्रमुखका रूपमा खुल्ला प्रतिस्पर्धा योग्यताको आधारमा 3 वर्षका लागि एकजना कार्यकारी निर्देशकको नियुक्त गरिने व्यवस्था छ।
11: चालू आर्थिक वर्षमा 6 वर्ष यताकै धेरै दालचिनी भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार चालू आर्थिक वर्षमा 3,47,969 किलो दालचिनी भारत निकासी भएको हो। आर्थिक वर्ष 2077-78 191,415 किलो दालचिनी भारत निर्यात भएको थियो। कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार चालू आर्थिक वर्षमा 12,88,482 किलो तेजपत्ता पनि भारत निर्यात भएको छ। गएको वर्ष 1,21,010 किलो दालचिनी र 8,81,731 किलो तेजपत्ता निकासी भएको थियो। तथ्याङ्क अनुसार पाल्पाबाट 2080-81 1,76,697 किलो दालचिनी भारत निर्यात भएको थियो। पाल्पामा उत्पादन हुने तेजपत्ता र दालचिनीको प्रमुख बजार भारत हो। तेजपत्ता र दालचिनी प्रमुख आमदानीको माध्यममा बनेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो। किसानले तेजपत्ता प्रति किलो 50-60 र दालचिनी प्रति किलो 100 रूपियाँमा बिक्री गर्दै आएका छन्।
7: नेपाल दर्पणमा अब विदेशका खबर। फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2000 जना भन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक भएको छ। गएको जून महिनाको 22-28 तारीकसम्म कीर्तिमानी स्तरको तातो हावाको लहर चलेको अन्तिम हप्तामा थप 2025 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। गर्मीका कारण ज्यान गुमाउनेको संख्या 29% बढ़ेको फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टलाई उद्धृत गर्दै खबरमा उल्लेख छ। पब्लिक हेल्थ फ्रान्सका अनुसार सबैभन्दा धेरै प्रभाव पेरिस क्षेत्रमा देखिएको छ। पेरिसमा यही अवधिमा गर्मीका कारण ज्यान गुमाउनेको संख्या 62% बढ़ेको छ। फ्रान्सले गएको जूनमा इतिहासकै तीव्र तातो हावाको लहर सामना गरेको थियो। देशका धेरै ठाउँमा तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यस घटनापछि जलवायु परिवर्तनसँग जुझ्न सरकारले प्रभावकारी तयारी नगरेको भन्दै केही राजनैतिक दलले आलोचना गरेका छन्। द ग्रीन पार्टीले यसै विषयलाई लिएर सरकार विरूद्ध अविश्वास प्रस्ताव समेत दर्ता गरेको छ। स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले यसपटकको अवस्था सन् 2003 विनाशकारी गर्मीको लहरसँग प्रत्यक्ष तुलना गर्न नमिल्ने बताउनुभयो। सन् 2003 गर्मीका कारण फ्रान्समा झण्डै 15,000 जनाको ज्यान गएको थियो। मौसमविदहरूले युरोपमा पछिल्ला दिनहरूमा थप अत्यधिक तापक्रमको चेतावनी दिएका छन्।
11: संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओ ले एल निनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान संगठनले विश्वका धेरै क्षेत्रमा खडेरी, अत्याधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमी घटनाको जोखिम उल्लेखनीय रूपमा बढ़ने बताएको समाचार संस्था एएफपीले जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह गरेको छ।
7: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति अस्ट्रेलिया र इजिप्टले खेल्दैछन्। यो खेल राति पौने 12 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। विश्वकपमा अस्ट्रेलिया र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 4 बजे साबिक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भर्डेले खेल्दैछन्। यो खेल अमेरिकाको मियावी रंगशालामा हुनेछ। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। समूह चरणको खेलमा सन् 2010 को विजेता स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 7:15 बजे कोलम्बिया र घानाले खेल्दैछन्। यो खेल अमेरिकाको कन्सास सिटी रंगशालामा हुनेछ। फुटबल इतिहासमा यी दुई टोलीबीच पनि पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यो राउण्ड अफ 32 को अन्तिम खेल हो। अहिलेसम्म 13 टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्। अब 3 टोलीको टुंगो लाग्न बाँकी छ। प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्डले एकअर्कासँग खेल्ने पक्का भएको छ। त्यस्तै स्विजरल्याण्डले कोलम्बिया र घानाबीच हुने खेलको विजेतासँग खेल्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
11: वर्तमान सरकारका 100 दिने उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी। विभिन्न 6 बुदा सहित सरकार असफल देखिएको एमालेको टिप्पणी। सुशासन र सेवा प्रवाहमा सुधार भए पनि रोजगारीतर्फ ध्यान पुग्न नसकेको युवावर्गको गुनासो।
7: बीमा बोर्डबाट गएको मंगिरसम्मको दावी बक्यौता भुक्तानी। अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बीमितलाई आग्रह। सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा शुरू।
11: पछिल्लो समय तारे होटल तथा रिसोर्टहरूको संख्या बढ़दो। पर्यटन क्षेत्रमा लगानी विस्तार हुने क्रम तीव्र। लगातार 2 दिन बढ़ेको शेयर बजार आज घट्यो।
7: फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2000 जना भन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक। जलवायु परिवर्तनसँग जुझ्न प्रभावकारी तयारी नगरेको भन्दै सरकारको आलोचना।
11: र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै अर्जेन्टिना र केप भर्डे बीचको खेल भोलि बिहान पौने 4 बजे।
7: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेंग एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0663401213, मोबाइल 98415414।
7: जय श्री राम, जय श्री राम।
2: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
2: हो नि भाउजू।
8: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
9: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
9: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
8: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
9: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा साँझ 6:35 बजेको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङ जिल्ला अदालतद्वारा चालू वर्षमा 790 मुद्दा फर्स्यौट, वार्षिक लक्ष्यको अनुसार मुद्दा फर्स्यौटमा 105% प्रगति। सधैँ शास्ति दिने खरखरे भीड़को पहिरो रोकथामको काम 60% सम्पन्न। नेवार समुदायका महिलालाई मलमलको चप्पल बनाउने तालिम प्रदान। व्यावसायिक बन्न थप तालिम आवश्यक रहेको सहभागीको भनाई। र बेसी शहरका नेवार समुदायद्वारा करिब 20 लाखको लागतमा सार्वजनिक घाट निर्माण।

0: अब समाचार विस्तारमा जिल्ला अदालत लमजुङले चालू आर्थिक वर्षको हालसम्म 790 मुद्दा फर्सोट गरेको जनाएको छ। अदालतले शुक्रबार पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्ष 2082-83 वार्षिक लक्ष्य र सेवाको सोको प्रगति विवरण सार्वजनिक विवरणबारे जानकारी गराएको हो। कार्यक्रममा जिल्ला अदालतका श्रेष्ठदार रामबन्धु गौतमले अदालतको वार्षिक लक्ष्य अनुमानित तर्त लागत अनुसारको प्रगति विवरण मुद्दाको प्रकृति विवरण र फैसला कार्यान्वयनको अवस्थाबारे जानकारी गराउनु भएको थियो। सार्वजनिक विवरण अनुसार जिल्ला अदालतमा दर्त भएका विभिन्न प्रकृतिका मुद्दा मध्ये चालू आर्थिक वर्षको असार 18 गतेसम्म 790 मुद्दा छिनोफानो भएको छ। अदालतमा चालू वर्ष नयाँ दर्त मुद्दा 645 र गत वर्षको जिम्मेवारी सरिआएको 349 गरी कुल 994 मुद्दा रहेकोमा जिम्मेवारी सरेको 327 र नयाँ दर्ता 463 गरी 790 मुद्दा छिनोफानो भएको हो। अदालतले चालू आर्थिक वर्षको वार्षिक अनुमानित मुद्दा दर्ता लगत 1150 र वार्षिक पर्सोट लक्ष्य 747 लक्ष्य राखेको थियो। वार्षिक लक्ष्यको आधारमा 105.76 प्रतिशत प्रगति हासिल गरेको अदालतले लगतको आधारमा 79.48 प्रतिशत मुद्दा फर्सेट गरेको जनाएको छ। अघिल्ला वर्षहरूको तुलनामा चालू आर्थिक वर्षमा अधिक मुद्दा छिनोफानो भएको जिल्ला न्यायाधीश शिशिरराज ढकालले बताउनुभयो। जिल्ला अदालत लमजुङले गत आर्थिक वर्ष 2081-82 67.19 प्रतिशत र 2080-81 66.15 प्रतिशत मुद्दा फर्सोट गरेको थियो। चालू आर्थिक वर्ष फर्सोट हुन बाँकी 204 मुद्दा मध्ये 12 थान गत वर्षबाट जिम्मेवारी सरेर र 192 थान चालू वर्ष नयाँ दर्ता मुद्दा रहेका छन्। अदालतमा बाँकी रहेका मुद्दा मध्ये 3 18 महिनादेखि 2 वर्षभित्रका रहेका छन् भने 176 छ महिनाभित्रका, 16 छ महिनादेखि 1 वर्षभित्रका र 9 मुद्दा 1 वर्षदेखि 18 महिनाभित्रका मुद्दा रहेका छन्। जिल्लामा सबैभन्दा बढ़ी देवानी प्रकृतिका मुद्दा संख्या रहेको छ। सोबाहेक सरोकारवादी फौजदारी, दुनियावादी फौजदारी, रिट निषेधाज्ञा, पुनरावेदन प्रकृतिको मुद्दा दर्ता हुने गरेको छ। अदालतले चालू आर्थिक वर्षमा सबैभन्दा धेरै मंगसिर महिनामा 124 थान मुद्दा फर्सोट गरेको जनाएको छ। यसै गरी कार्तिकमा 97, वैशाखमा 91, असोजमा 74, माघमा 160, जेठमा 60, पुषमा 60, भदौमा 55, चैतमा 53, असार महिनामा 41, साउनमा 36 र फागुन महिनामा 28 थान मुद्दा फर्सोट भएको अदालतको प्रगति विवरणमा उल्लेख छ। पत्रकार सम्मेलनमा अदालतसँग सम्बन्धित कानून बमोजिम गोप्य राख्नुपर्ने बाहेक सूचनाहरू पत्रकारहरूबाट माग भए आएमा संस्थागत रूपमा तोकिएको आधिकारिक व्यक्ति तथा सूचना अधिकारी मार्फत उपलब्ध गराइने निर्णय समेत भएको छ। लमजुङ मलाङ जोड्ने बेसेशहर चामे सड़क अन्तर्गत बेसेशहर नगरपालिका 6 स्थित खरखरे भीरमा भइरहेको पहिरो रोकथामको काम 60% सम्पन्न भएको छ। डुम्रे बेसेशहर चामे सड़क योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार निर्माण कार्यको 40% काम अझै बाँकी रहेको छ। हाल सड़क मुनि मर्स्याङदी नदीतर्फ तथा सड़कमाथि पर्खाल निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो। सड़कमाथि नेलिङ गर्ने करिब 80 मीटर सड़क ढलान गर्ने लगायतका काम सम्पन्न हुन बाँकी रहेको उहाँको भनाइ छ। भौगोलिक रूपमा जटिल र जोखिमयुक्त क्षेत्र भएकोले निर्माण कार्य अपेक्षित गतिमा अघि बढ़न नसकेको योजना कार्यालयले जनाएको छ। करिब 1 वर्ष निर्माण कार्य अवरूद्ध रहेपछि गत माघ महिनादेखि पुनः काम शुरू गरिएको हो। कार्यालयका अनुसार खरखरी भीरको पहिरो रोकथामका लागि ₹20 करोड़ लागत अनुमान गरिएकोमा 16.48 करोड़ निर्माण सम्पन्न गर्ने गरी खरीढुङ्गा गोलमेश्वर जेबीसँग ठेक्का सम्झौता गरिएको थियो। सम्झौता अनुसार 2080 मंगसिरभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि निर्माण सम्पन्न हुन नसकेपछि पहिलो पटक 2082 मंगसिरसम्म म्याद थप गरिएको थियो। त्यस अवधिमा पनि काम सम्पन्न नभएपछि पुनः म्याद थप गरी आगामी भदौसम्म पुर्याइएको कार्यालयले जनाएको छ। मनाङ जिल्लालाई सड़क सञ्जालसँग जोड्ने सरकारी योजना अन्तर्गत उक्त सड़कको निर्माण 2051 सालदेखि सड़क डिभिजन कार्यालय तनहुँले शुरू गरेको थियो। 2057 सालदेखि नेपाली सेनाले निर्माणको जिम्मेवारी सम्हालेको थियो भने 2069 सालमा निर्माण सम्पन्न गरी सड़क डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो। 65 किलोमिटर लामो सड़क मध्ये 35 किलोमिटर लमजुङ र 30 किलोमिटर मनाङमा पर्छ। खरखरी भीरमा विगत करिब 8 वर्षदेखि पहिरो खस्दै आएको छ। विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने यस स्थानबाट आन्तरिक तथा बाह्य पर्यटक आवाजावत गर्ने गर्दछ। पहिरोका कारण सड़क पटक पटक अवरूद्ध हुने तथा यात्रु र सवारी साधनलाई जोखिम हुने गरेको छ। बेसी सहनगरपालिका 6 का वडाध्यक्ष प्रकाश थापाले पहिरोका कारण वर्षायाममा आवागमन झनै जोखिमपूर्ण बन्ने गरेको बताउनुभयो। वहाँका अनुसार पहिरोमाथि रहेको फाटगाउँ बस्ती पनि जोखिममा रहेको छ। लामो समयदेखि रोकिएको निर्माण कार्य पुनः शुरू भएकोले पहिरो नियन्त्रण भई आवागमन सहज हुनुका साथै बस्ती समेत सुरक्षित हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। यस सड़कबाट दैनिक रूपमा दर्जनौं सवारी साधन सञ्चालन हुँदै आएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङका सचिव कृष्ण बहादुर आलेले निर्माण कार्य समयमै सम्पन्न भएको भए पनि वर्षायाममा पनि आवागमन सहज हुने र पहिरोको जोखिम न्यूनीकरण हुने बताउनुभयो। निर्माणमा भएको ढिलाइका कारण यात्रुहरूले अझै जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपर्ने उहाँको भनाइ छ। महिलाहरूको सशक्तिकरण तथा आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले लमजुङको बेसोसह नगरपालिका वड़ा नम्बर 8 महिलाहरूलाई मनमनको चप्पल बनाउने तालिम दिइएको छ। शिव विकासका लागि 5 दिनसम्म सञ्चालन भएको सो तालिम शुक्रबार समापन भएको हो। तालिम एकीकृत सेवा कार्यालय लमजुङको आयोजना र नेवा मिसा पूजाको समन्वयमा सञ्चालन भएको हो। देवा मिसा पूजको समन्वयमा सञ्चालन भएको हो। तालिम समापन कार्यक्रम एकीकृत सेवा कार्यालय प्रमुख मीता कुमारी थापाको अध्यक्षता तथा बेसोसह नगरपालिका उपप्रमुख पद्मा गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै उपप्रमुख गुरूङले महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सिपमूलक तालिम अपरिहार्य रहेको बताउनुभयो। यस्ता तालिमबाट सहभागीहरूले आफ्नो गाउँठाउँमा सानो लगानीबाट स्वरोजगार सिर्जना गर्न सक्ने विश्वास व्यक्त गर्दै सिकेको सिपलाई व्यवहार उतार्न आग्रह गर्नुभयो। स्थानीय तहले पनि महिलाको क्षमता विकास र उद्यमशीलता प्रवर्धनका कार्यक्रमहरू गर्दै आएको बताउनुभयो। सहभागी विशेषह नगरपालिका 8 सलिना श्रेष्ठले तालिमको अवधि छोटो भए पनि धेरै नयाँ कुरा सिक्ने अवसर पाएको बताउनुभयो। सिकेको सिपलाई थप अभ्यास गर्दै आयार्जनको माध्यम बनाउने योजना रहेको श्रेष्ठले बताउनुभयो।
1: नमस्कार, मेरो नाम सनिला श्रेष्ठ, घर बेसीसर 8। हामीले यो 5 दिने चप्पल बनाउने तालिमबाट थोरै भए पनि सिक्ने अवसर पाएको छौँ। अब त्यो छोटो समय भयो हुन चाहिँ, तर पनि हामीले 5 दिनसम्म मेहनत गरेर हाम्रो प्रशिक्षक म्यामले राम्रोसँग सिकाउनु भयो, अनि त्यो हामीले पनि सक्रिय भएर लागेर थोरै थोरै भए नि बनाउन सिकेखाम आइडिया आइरहेछ। साथै हामी महिलाहरू घरको गिरेरी मात्रै नभइकन पनि यो अलिअलि आफ्नो 2-4 पैसाहरू आमदानी गर्नको लागि यो आफ्नो हातमा सिपको लागि पनि यो राम्रो भएछ। हामी आफू पनि सक्षम भौँ र अनि आफू सँगसँगै हामीसँग आबद्ध हुनुभएका संस्थाहरू पनि छ, आफ्नो समूहमा उहाँहरूलाई पनि सिकाउन सकौँ, अलिअलि उहाँहरूलाई पनि सक्षम बनाउन सकौँ भनेर हामीले अहिले गरिरहेका छौँ। त्यसमा अब अलिअलि बनाउन सुरु गरिएछ। यसलाई नै अब अहिले त हामीलाई यो बेसिक रूपमा मात्रै हो, थोरै थोरै मात्रै जाने, यतिले मात्रै नभइकन पनि अझै यसलाई डिप्लोमा लाँदाको लागि उद्योग व्यवसाय नै अब एउटा राम्रो गर्नको लागि हामीलाई अझै तालिमको अझ खाँचो छ। यो चाहिँ बेसिक लेभललाई भयो, 1-1.5 महिना जति लाएर हामीले यसलाई गऱ्यौँ भने अझ योभन्दा पनि राम्रोसँग गर्न सकिन्छ। अहिलेलाई चाहिँ थोरै हामीलाई यसो आफ्नो सिपको लागि सक्रिय होस् र जगाउन मात्रै खोज्नु भएको छ उहाँहरूले, हामीलाई यसो जगाइदिनु भएको हो। यसलाई नै अब निरन्तरता दिएर अब अरू अर्कोचोटि पनि अझै तालिम महिनाको लागि आयो भने हामीले यसलाई व्यवसाय रूपमा गरेर हामी महिलाहरू पनि सक्षम हुन सकिन्छ भन्ने एउटा सिपमूलक तालिम यो चप्पल ट्रेनिङबाट पनि एउटा राम्रो शिक्षा पाएका छौँ।
0: गर्दै कार्यालय प्रमुख गीता कुमारी थापाले तालिमले सहभागीहरूले आत्मनिर्भर बन्ने आधार तय गरेको बताउनुभयो। नेवार समुदायबाट माग आएपछि सो कार्यक्रम गरिएको उहाँको भनाइ थियो। थापाले तालिमबाट सिकेको सिपलाई व्यावसायिक रूपमा प्रयोग गरी आय आर्जन बढ़ाउन सके तालिमको वास्तविक उपलब्धि हुने उल्लेख गर्नुभयो। आगामी दिनमा पनि आवश्यकता र मागका आधारमा यस्ता सिपमूलक तालिम संचालन गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो। तालिमका प्रशिक्षक शोभा कडेलले पाँच दिनको अवधिमा सहभागीहरूलाई विभिन्न डिजाइनको चप्पल बनाउने, आवश्यक सामग्रीको छनौट मापन गर्ने तरिका काट्ने, सिलाउने तथा आकर्षक ढंगले तयार गर्ने व्यावहारिक सिप सिकाइएको बताउनुभयो। छोटो समय भए पनि सहभागीहरूले चप्पल निर्माण सम्बन्धी आधारभूत ज्ञान र सिप राम्रोसँग हासिल गरेको उहाँको भनाइ थियो। तालिममा नेवार समुदायका 22 जना महिलाहरू सहभागी थिए। तपाईहरूले सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
2: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
3: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
2: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
4: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
2: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0664590909, मोबाइल 98477269229।
5: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसूनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाय बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेका अन्य सवारी साधनलाई संचालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ। 1. डुम्रे बेसी शहर सामे सड़कको बेसी शहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म। 2. पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म। यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी। जिल्ला प्रशासन कार्यालय लमजुङ।
6: सूचना बेसी शहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको लागि सहायक स्तरको 5 तहको लेखापल आवश्यकता परेकोले निम्न बमोजिमको कागजात पत्र सहित दरखास्त दिनुहुन अनुरोध गरिन्छ। तपसिल आवश्यक पद संख्या सहायक स्तर लेखापल 1 जना, दरखास्त दस्तुर ₹1,000, नियुक्तिको प्रकार अस्थायी, योग्यता स्नातक तह उत्तीर्ण, लेख वाणिज्य शास्त्र व्यवस्थापन संकाय, उमेर 21 वर्ष पूरा भई 35 वर्ष ननागेको। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 20 गतेसम्म। सम्पर्क मिति 2083 साल असार 21 गते। परीक्षाको किसिम लिखित, मौखिक र प्रयोगत्मक। तलब स्केल आपसी सहमतिमा हुने। आवश्यक कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, कम्प्युटर ज्ञान सम्बन्धी सर्टिफिकेट, सवारी चालक अनुमति पत्र र 3 प्रति पासपोर्ट साइजको फोटो। दरखास्त दिने स्थान बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय। थप जानकारीका लागि सम्पर्क नम्बर 0665202073 र 0665202104।
7: मर्चेङ एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङ बेसी शहरमा सार्वजनिक दह संस्कार स्थलको अभाव हटाउने उद्देश्यले नेवार समुदायले सार्वजनिक घाट निर्माण गरेको छन्। बेसी शहर नेवार समाजको पहल तथा सक्रियतामा बेसी शहर नगरपालिका साथ स्थित भोटेफार जाने पुल नजिक मर्सैङ्गी किनारमा दह संस्कारको लागि घाट निर्माण गरिएको हो। नेवार समाजको अगुवाईमा निर्माण गरिएको भए पनि यो घाट कुनै एक समुदायमा सीमित नभई सबै समुदायका नागरिकले प्रयोग गर्न सक्ने सार्वजनिक संरचनाको रूपमा सञ्चालन गरिने भएको छ। लामो समयदेखि बेसी शहरमा विस्थापित व्यवस्थित सार्वजनिक दह संस्कार स्थलको अभाव हुँदा स्थानीयवासीले विभिन्न कठिनाई भोग्दै आएको थिए। सोही आवश्यकतालाई मध्यनजर गर्दै आधुनिक तथा आवश्यक पूर्वाधार सहित घाट निर्माण गरिएको निर्माण समितिका कोष अध्यक्ष ईश्वर प्रसाद श्रेष्ठले बताउनुभयो। वहाँका अनुसार घाट निर्माणका लागि नेवार समुदाय सहित अन्य समुदायबाट दाताबाट जम्मा 24,34,202 रूपियाँ आर्थिक सहयोग संकलन गरिएको थियो। त्यसमध्ये घाट निर्माणमा 19,78,555 रूपियाँ खर्च भएको उहाँले जानकारी दिनुभयो। निर्माणपछि बाँकी रहेको रकम मध्ये 2,00,000 रूपियाँ घाट नजिकै रहेको शिव मन्दिरको पुननिर्माणका लागि छुट्याइएको छ। बाँकी रकम भने भविष्यमा घाटको मरमत सम्भार तथा आवश्यक पूर्वाधार विस्तारमा खर्च गरिने निर्माण समितिले जनाएको छ। दह संस्कार कार्यलाई सहज व्यवस्थित र सुरक्षित बनाउन आवश्यक पूर्वाधार सहित घाट निर्माण गरिएको समितिको भनाइ छ। घाट निर्माणका लागि आवश्यक रकम बेसी शहर क्षेत्रका नेवार समुदायको सक्रिय सहभागितामा संकलन गरिएको हो। करिब 117 जना दाताले स्वैच्छिक रूपमा आर्थिक सहयोग गरेका थिए। बेसी शहर क्षेत्रमा 200 भन्दा बढ़ी नेवार परिवारको बसोबास रहे पनि सबैको सहयोग सहकार्य र सहभागिताबाट योजना सफलतापूर्वक सम्पन्न भएको समितिले जनाएको छ। घाट निर्माणका क्रममा जग्गा व्यवस्थापनमा सहजीकरण गर्दै महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण सहयोगी दाता शुभेच्छुक तथा सहयोगी संस्थाप्रति समितिले आभार व्यक्त गरेको छ। सार्वजनिक रूपमा सञ्चालन हुने यस घाट लाई आवश्यकता अनुसार सबै समुदायले प्रयोग गर्न सक्ने व्यवस्था गरिएको कोष अध्यक्ष श्रेष्ठले बताउनुभयो। स्वास्थ्य बीमा बोर्डले गएको मंगिरसम्मको दावी बक्यौत भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ। बोर्डले शुक्रबार विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई 7 महिना अर्थात पुष यताको रकम भुक्तानी गर्न बाँकी रहेकोले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुषदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक संस्थाहरूलाई 23,44,02,98,000 रूपियाँ भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बोर्डले बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्य कर्मीलाई आवश्यकता भन्दा धेरै परीक्षण वा उपचारका लागि दबाव नदिन आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संस्था संगठनले एलनिनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान प्रतिष्ठान संगठनले विश्वका धेरै क्षेत्रमा खडेरी अत्याधिक वर्षा गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ़ने बताइएको समाचार संस्था एएफपीले जनाएको छ। संगठनले देशहरूले सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह गरेको छ। डब्ल्यूएनओको मासिक विश्व मौसमी जलवायु अध्यावधिक अनुसार एलनिनो अवस्था अहिले नै शुरू भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो बलियो स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ। एलनिनो समुद्रको पारी सामान्य भन्दा बढ़ी तातेको अवस्था हो। प्रशान्त महासागरको सतहमाथिको तापक्रम 0.5 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ। यो असरले वायुको नियमित प्रणालीलाई खलबलाउँदा पैदा हुने अवस्था नै एलनिनो प्रभाव हो। यो घटना सामान्यतया 2-7 वर्षको अन्तरालमा देखा पर्छ र झण्डै 9-12 महिनासम्म सक्रिय रहन्छ। डब्ल्यूएमओले एलनिनोलाई कमजोर, माध्यम, बलियो र अत्यन्त बलियो गरी 4 तहमा वर्गीकरण गर्ने गरेको छ। यसपटक जुलाईदेखि सेप्टेम्बरको अवधिमा यो तेस्रो अर्थात बलियो श्रेणीमा पुग्ने अनुमान छ। विभिन्न अन्तर्राष्ट्रिय जलवायु केन्द्रहरूले तयार पारेका मोडेलहरूमध्ये मध्य तथा पूर्वी भूमध्य रेखिया प्रशान्त क्षेत्रमा समुद्री सतहको तापक्रम निरन्तर बढ़ने देखाइएका छन्। प्रमुख अनुगमन क्षेत्रहरूमा समुद्री सतहको तापक्रम औसत भन्दा 2 डिग्री सेल्सियस भन्दा धेरै रहने अपेक्षा गरिएको छ। संगठनका अनुसार एल्निनो उत्तरी गोलार्धको शरद ऋतुमा अझ बलियो हुँदै जानेछ र यसको प्रभाव विश्वका धेरै भागमा फैलिनेछ। साथै भूमध्य रेखिया एटलान्टिक महासागरमा पनि सामान्य भन्दा धेरै तातो रहने अनुमान छ। पछिल्लो एल्निनोले सन् 2023लाई इतिहासकै दोस्रो सबैभन्दा तातो वर्ष र 2024लाई पूर्व औद्योगिक औसत भन्दा 1.55 डिग्री सेल्सियस धेरै तापक्रम सहित अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो। जुलाईदेखि सेप्टेम्बरसम्म केही क्षेत्रमा सामान्य भन्दा धेरै वर्षा हुने अनुमान छ भने भारतीय उपमहाद्वीप र अस्ट्रेलियाका धेरै भागमा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ। वर्षाङ्गी समाचार अहिलेमा यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
7: मुख्य समाचारका प्रायोजक
8: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङ जिल्ला अदालतद्वारा चालू वर्षमा 790 मुद्दा फर्सोट। वार्षिक लक्ष्यको अनुसार मुद्दा फर्सोटमा 105% प्रगति। सबै शास्ति दिने खरखरे भीरको पहिरो रोकथामको काम 60% सम्पन्न। नेवार समुदायका महिलालाई मलमलको चप्पल बनाउने तालिम प्रदान। व्यावसायिक बन्न थप तालिम आवश्यक रहेको सहभागीको भनाई। र बेसी शहरको नेवार समुदायद्वारा करिब 20 लाखको लागतमा सार्वजनिक घाट निर्माण। साँझ 6:35 बजेको मर्स्याङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला एतनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओए अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनसादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनसादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: स्वागतम श्रोता
1: मरस्याङ्गी तटमा हिमाल मुनि थियो संसार सानो थियो उब्जाई कन खानु बाउ बलले त्यही एक मानो थियो जोडी ढुकुर पहाड बनका छाडी घना छहरी लागे जागिर खान कान्तिपुरमा आएर डेरा गरी
0: जलो कार्यक्रम साहित्य सर्वरको दैलो उग्रियो यिनै शब्द सुमनका साथ अभिवादन कार्यक्रम साहित्य सरोवरको प्रतीक्षामा रहनुभएका हाम्रा सम्पूर्ण साहित्य प्रेमी श्रोताहरूमा प्राविधिक कक्षबाट बहिनी दिलु र प्रसारणबाट म कार्यक्रम सञ्चालक तेज नारायण अधिकारीको श्रोताहरू सदा चाहिँ आज पनि हामी सामुदायिक रेडियो मर्सिङ्गी एफएम 95 मेगाहर्जको ध्वनि तरंगसँगै साहित्यका विविध कोसेलीहरू लिएर श्रोताबीच उपस्थित भएका छौं स्टुडियोको कार्यकक्षबाट र आजको कार्यक्रममा हामीले माता तीर्थ काव्यबाट सामग्रीहरू प्रस्तुत गरेका छौं र यसलाई यो प्रकाशोन्मुख कृतिको रूपमा रहेको छ र यसलाई कवि टीएन अधिकारीले लेख्नुभएको छ र आउनु श्रोता र हामी आज यसै माता तीर्थ काव्यको शुरूबाट हामी यसलाई अगाडि बढाउँछौ।
1: मैले आज कुनै पवित्र स्थलमा जाने विचारै गरी निस्के जान भनेर तीर्थ जुन त्यो गाडी समाती ओरी सीता लक्ष्मण राम साथ वनमा बाटो कतैको

हृदय र सुन्दै थियो नाचे नर्तकी हर्षले सहजमा आनन्द मान्दै थियो अग्लो पर्वत चन्द्र नाम गिरीको फेदि ठुलो जंगल माता तीर्थ भनेर चर्चित हुँदा गर्छन् सधैं मंगल सानो कुण्ड तलाउ निर्मल हुँदा पानी सफा कञ्चन छाया देख्छु मुहार भित्र जलमा आमा भनी सम्झन ती आमा जसका बिते विगतमा कहिले नफिर्ने गरी छाती जल्दछ भित्र भित्र दिलमा सम्झे रुँदा बेसरी बिर्सेका अनुहार कान्ति मुखका चलको दिने सुन्दर न्यास्रो लाग्दछ सम्झँदा हर घडी आमा बिनाको घर आमा साथ छँदा छप्यार ममता सन्तानका खातिर आमा आत साहस शक्ति स्वरूपी आमा हुँदा के डर माता तीर्थ अचम्मको छ कहानी सुन्दा नउठो तर आफ्नै प्यार अपार शान्ति सुखको मातृत्वमा निर्भर सीताराम गए पिता दशरथै आज्ञा हुँदा तत्क्षण चौधै वर्ष छवास बस्नु बनको साक्षी उनै लक्ष्मण घुम्दै जंगलमा पुगे लहडमा बाटो छ चन्द्रागिरी एउटा गाउँ रहेछ फेदि वनमा गोपाल राजेश्वरी सोधे तीन जना छ एक महिला को हौ र जान्छौ कहाँ दुटा मानिस छौ जवान युवती के गर्न ल्यायौ यहाँ के का कारणले घुमेर वनमा डुल्दै हिँडेका भन हेर्दा लाग्छ जवान कर्म पथको चण्डाल औसजन आफ्नो नाम र काम के छ अहिले चाँडो बताओ भनी अड्डी कस्न तयार भो जुलुसले बाटो बथाने अनि लीला यो नरको थियो तर कुनै अज्ञात ग्वालाहरू शङ्का यो मनमा भयो र महिला रक्षार्थ जागे बरु सीता लक्ष्मण यो अनर्थ घटना देखेर दिक्कै भए बोल्दैनन् किन राम सही कटाउँदा जोबिन्द्रवासी भए केही शर्त थिए रघुपते चुपचाप हाँसिरहे आफ्नो गुप्त कुरा नखोल्नु कहिल्यै साँचेर राखिरहे जीवात्मा सबको नसा तमनिमा आफै प्रवाहको गए सीता लक्ष्मण रिसले सफलमा रातो र पिरो भए ग्वालाको मनभावना छ किलो च कर्मयोगी थिए गौसेवा जनजिन्दगी सकलको कल्याणकारी थिए जो प्रश्नै तिनले विचार मनमा राखेर सोधिदिए सच्चा ईश्वरको पवित्र दिलमा सन्देश छाडिदिए श्रोताहरू हामी सामुदायिक रेडियो मर्सिन्दी एफएम 95 मेगाहर्जको ध्वनि तरङ्गका साथ यो साहित्य सर्भर कार्यक्रममा यहाँ बोलिरहेका छौँ र आजको कार्यक्रममा हामीले कवि टीएन अधिकारीको माता तीर्थ काव्यबाट हामीले सामग्रीहरू प्रस्तुत गरिराखेका छौँ सोचे ईश्वरले गमेर अहिले वरदान केही दिउँ बोल्नै हुन्न खुलेर बात नगरी आधार छ थामी लिउन् हामी फेर्नु छ 14 वर्ष वनमा काटेर आफ्नो घर थाहै हुन्न मराम डुल्छु वनमा मान्छे स्वयं ईश्वर आस्था मानिसको छ दिव्य जगमा आत्मा परमात्मातिर ज्ञानी सन्त महन्तको छ विचली रक्षार्थका खातिर मैले नै यस ठाउँमा प्रकृतिको सौन्दर्यको पूजन गर्ने केन्द्र बना

आउने मन गरी केही रच्न थाले सुन आफ्ना जो जति छन् सपिण्ड कुलका श्रद्धा गरी तर्पण आफ्नो वंश परम्परा प्रगतिको जसले गर्यो अर्पण उसका जो अघिका थिए जति यहाँ पापादि मोक्ष भई जान्छन् स्वर्ग खुलेर इन्द्र पथमा आफन्त पितृ सबै औंसी आज तिथि पवित्र धरती यो तीर्थ माता भनी प्रख्यातै सब तीर्थ धाम भरिमा चल्नेछ चर्चा पनि आफ्नो कीर्ति रहौ सदा जगतमा टेकेर आयौ जहाँ छन् केही पदचाप चिन्नका देखेर आयौ यहाँ टेके पैतल रामले जति जहाँ माटो चुमे सुन्दर माता तीर्थ समान मोक्ष धरती संसारमा कुन छ र इच्छा पूर्ण हुने उपाय सजिलो संग्रामका खातिर लागे राम विवाद मौन रहँदै संघर्ष भो आखिर बिन्ती धेर हुँदा जवाफ नमिली आक्रोश ग्वाला।

0: पनि लड्दैछन् अनजानमा शिव हरे कर्तव्य आफ्नो भनी इच्छा थियो नर रामको र अहिले ती भक्त ग्वाला थिए भेटे आज लडाईको तय गरी तिनको परीक्षा लिए सच्चा भक्त थिए दिए प्रगतिको सन्देश कस्तो कुनी हार्ने युद्ध थिएन त्यो प्रकृतिमा सौन्दर्य जित्ने पनि त्यही आशय भित्र दिलमा राखेर युद्धै भए सीमा साँध छ युद्धको दिनभरि सूर्यास्त सूर्योदय विश्रामै जब युद्धको हुन गयो ग्वाला फिरे गाउँमा लाग्यो भोक थकाइले दिनभरि संग्रामको नाउँमा पानी प्यास थकाइले हर घडी भोकै हुँदा माईको आत्मा तृप्ति गराउने रहरले खोजी भयो गाईको खोजे शक्ति लगाउँदै जल कतै भेटिन्न भेटिन्न खै यत्रो जङ्गलमा जलाशय कतै देखिन्न देखिन्न है सीताको जब प्यास मेटु जलले भन्ने विचारै गरी आज्ञा भो जब राम लक्ष्मण छिटै दौडे चनाखो गरी घुम्दा जङ्गलमा मिलेन जलकै साह्रै निराशा गरी बिन्ती लक्ष्मणले गरे उपरमा श्री राम थे यस घडी साँधो एक खिचेर बाण धनुको खैचेर छाडिदिए लाग्यो बाण जहाँ फुटेर जमिनै त्यही मूल पानी पिए यही मूल उभाइ लक्ष्मण छिटै पानी लिँदै दौडिए सीताको पनि प्यास मेटिन गयो आनन्द मानिलिए सीता हुन् जननी पवित्र जलयो पहिले पिए कि हुँदा निस्क्यो मूल सुखा जमिन रसिलो त्यही बाण ली गई छुँदा ठूलो चौर थियो थिएन जलकै ग्वाला निराशा थिए भोलि पल्ट उठेर पलतिर पुगे पानी कुबाको पिए साह्रै दङ्ग परे झरे चहुरमा साथी समक्ष गई पानी मूल कुवा छहेर परको त्यो पानी पिए छुँदै एउटा चाहिँ गएर कुण्ड जलमा रोटी खसालिदियो झिक्ने आतुर भई नियालिरहँदा छाया बसालिलियो देख्यो सुन्दर त्यो मुहार जलमा आमा दुरुस्तै हुँदा माताको अनुहार देख बिचरा आश्चर्य मान्दै रुँदा रोयो मातृ वियोगले झलझली सम्झेर आमा त्यहाँ चर्को शब्द विवेक शून्य मनले पौडेर पानीमा
1: श्रोता र हामी कार्यक्रम साहित्य सरोवर बोलिरहेका छौं र हामी यो समुदाय रेडियो मर्सिङ एफएम 95 मेगाहर्जको ध्वनि तरंग हो र आजको कार्यक्रममा हामीले माता तीर्थ काव्यबाट सामग्री प्रस्तुत गरिरहेका छौं।
0: आमा भेट्छु भनेर अनेक थरीका नाना बिलौना गरी आमाले जलबाट उत्तर दिन निर्धक्क मानिरह्यो मेरो आत्मा यही मुहार भरिलो हेर्ने भए सन्तति औँसीको दिन तीर्थ व्रत जप ध्यान गर्दा हुँदी उन्नति जाऊ लौ अब बाबु आफ्नो घरमा यो मोह छाडिकन भेटौंला अब वर्ष वर्ष दिनमा पिण्डादि दानै झन मोक्ष प्राप्ति हुने पवित्र थलयो तीर्थादिमा उत्तम स्वर्गैको गर कल्पना हृदयले छनपिण्ड सर्वोत्तम चन्द्रा पर्वत यो प्रसिद्ध जगमा नेपाल भूस्वर्ग यो माता तीर्थ अपार धर्मस्थल यो संसारको धर्मको आफ्ना सन्ततिको बुझेर करुणा आमा सधैँ वर्षमा औँसी आज नयाँ छ वर्ष दिनको हेर्नु सधैँ हर्षमा औसी आज नया छ वर्ष दिन को हेर्नु सधैं हर्षमा ग्वाला को जब बात भो हृदय को आंसू खसे भल भल माता तीर्थ पवित्र जन्म जननी देखते ती झल झल सानो कुंड अनंत मूल जल को तीर्खा मिटाई दिने आमा को मुख हेर्न तीर्थ जल में छाया निहाली दिने बाला गाउँछ गाई पाली रहने गोपाल वंशीहरू ठूलो चौर मुन्तिरै पिपल को वृक्षादि केही अरू सीताराम पछाडी लक्ष्मण हिँडे डाँडो घना जंगल माता तीर्थ पवित्र मूल जल को गर्छन् सदा मंगल आफ्ना पितृ दिवंगतै जति भए उद्धारका खातिर श्रद्धा तर्पण पिण्ड दान कुलको गर्छन् यही आखिर श्रद्धा भक्ति अपार पुत्र जनले कर्तव्य आफ्नो बुझी गर्नु दान पवित्र तीर्थ महिमा यो तीर्थ माता बुझी टाहा खेत रहेछ नाम पहिले नेवार भाषा हुँदा ठूलो चौर अचेल नाम यसको नेपाल भाषा हुँदा खाजा खान भनेर मूल नजिकै छाया थियो शीतल ठूलो वृक्ष तलाउको समीपमा उम्रे छै पिपल टुक्रा तीन बनेर उड्छ सहजै रोटी त्यही केवल एउटा चाहिँ गएर कुण्ड जलमा खस्तो छ टुक्रा तल लागे थियो जब टिप्न रोटी जलको छाया हुँदा दर्पण आमाको अनुहार देखि सबले गर्छन् सदा अर्पण आमाको मुख देखियो जलभरि आश्चर्य लाग्यो अनि आफ्नो उत्सुकता दिवंगत मुमा देखेर रोयो पनि साथी छेउ गएर कौतूहल त्यो भन्दै थियो ए उटा आए हेरन भनेर कोछ जलमा आई बसे देउता शंका यो मनमा भयो कि सपना को सक्छ पत्याउन सुक्खा क्षेत्र पवित्र कुण्ड जलको सकिन्न छुट्याउन ऐना दर्पण झै छ कुण्ड जलमा आफ्नै मुमा देखिने माता दर्शन भेट तीर्थ चलयो आमा स्वयं देखियो।
1: श्रोताहरू हामी कार्यक्रम साहित्य सरोवर बोलिरहेका छौं। यो सामुदायिक रेडियो मर्सैदी एफएम 95 मेगाहर्जको ध्वनि तरंग हो र यो साहित्य सरोवर कार्यक्रममा हामीले छन्दोबद्ध कविताहरू प्रस्तुत गर्ने क्रममा आज हामीले कवि टियान अधिकारीको प्रकाश उन्मुखमा रहेको माता तीर्थ काव्यबाट सामग्रीहरू प्रस्तुत गरिराखेको छौं। आउनुहोस् कार्यक्रममा हामी अगाडि निरन्तर रूपमा अगाडि बढ़ाइराखेका छौं।
0: जो जान्छन् जलभित्र देख्छ उसले आफ्नै मुमा सुन्दर छक्कै आज परे मुहार भरिलो पानी सफा सुगर आमाको दशधार दूध सरीका धारा बने तलतिर सानो सुन्दर पोखरी हृदयको आधार थियो पलतिर फैल्यो गाउँ समाज तीर्थ महिमा टाढा कता हो पर जाँदै छन् कुल तार्न दिव्य नवमा नेपाल देशान्तर चारैतर्फ छबार छेकिरहने कोही नछिर्ने गरी बाचा बन्धन जो थियो समयको बन्धु भयो पोखरी धाराको जल जो भरेर शिरमा छर्कन्छ आस्था गरी त्यसको जीवन सार्थकै अब भयो निष्पाप कर्मै गरी आमाको अनुहार मात्र दिलको माया यही पोखियो माता तीर्थ पवित्र धाम नरको गाथा यही लेखियो यो चन्द्रगिरी हो पहाड़ बन को बाटो हुँदै दक्षिण सीता राम र लक्ष्मण संग संग घुम्दै पुगे तक्षण बाला गांव थियो कुनै विगत को ग्वाला त्यही बस्दथे गाई पालन गर्दथे चहुरमा बाला खुडा बोक्दथे आए राम घुमेर यही नजिकै सीता प्यारी सदा मान्थे लक्ष्मणले शिरो पर गरी श्री राम आज्ञा सदा को हौ आज कहाँ छ जानु बटुवा रस्ता कहाँ को लियो हाम्रो गाउँ घुमेर क्यार्न अहिले पहिले कहाँ को थियो यी नानी कसकी कौन पुरुषले लक्का जवानी पन राख्यौ साथ तथापि को छैन को सामर्थ्य राख्ने जन माया हुन कसकी अपार रूपकी नारी तिमी सुन्दरी शङ्कै लाग्छ मलाई जंगल महा के काम आयो परी देखी सुन्दर शक्तिवान बटुवा ग्वाला बिना उत्तर छाड्ने हैन कदापि आज पथयो खोजिरहे उत्तर अस्ताए जब सूर्य देव नभको आलोक छिप्तै गयो थाके युद्ध लडाईमा दिनभरि संग्रामको साजयो फर्के आफ्नो छ बास गाउँतिर नै ग्वाला सबै तलतिर लागे राम थकाई मार्न अहिले विश्रामका आँखातिर तिर्खा प्यास र भोकले थकित भई सीता भइन् व्याकुल पानी खोज्न भनेर जंगल घुमे भेटिन्छ काकाकुल छैन न मूल जलाशय वरिपरि सिमसार क्षेत्र बिना

करूं आप साक्षत रामचंद्र भगवान आए र माटो चुमे पानी दिन्छु भनेर जोड़ बलले उदण्ड बाणै घुमे हानी बाण गएर ठक्कर दियो धरती फुटाली तल निस्के मूल अनेक कुण्ड जलका पानी बगे भुलभुल ल्याए लक्ष्मणले भरेर जलजो तिर्खा त्यही मेटियो सीताले पहिले पिएर जलले जो प्यास नै मेटियो माता हुन् जननी पवित्र थलयो यो तीर्थ माता भयो माता तीर्थ भनेर लोक सबमा त्यही नाम चल्दै गयो राम्रो सुन्दर सिमसार धरती प्यारो छ नेपालयो माता तीर्थ छ औसी मोक्ष जनको हो पर्व नेपालको आफ्नो गुप्त कुरा नखोल्नु कहिल्यै कस्तै परे तापनि भन्ने ज्ञान थियो दियो न शिवले धोका दिए तापनि छाडी राजकुमार बाल भएमै सम्झी प्यारी सधैँ घुम्दैछन् वनमा भनेर सुईको कोही नपाउन् अझै कोही बोल्न सकेन मौन रहँदा सन्नाट छायो कतै ग्वालाको पनि धैर्यता टुटी गयो फर्केन बाढी अनि आफ्नो जो पहिचान जे छ अहिले बोल्दैन लाटो सरी बाटो छेक्न तयार छौ बुझ सके संग्राम देउ बेसरी पानी थियो मुखमा र बोल्न नहुने के मौन वर्ता थियो सोधेको नदिने जवाफ किन यो सन्दर्भ अर्कै थियो ग्वाला शुद्ध पवित्र आत्मा दिलको भाषा बुझे तापनि बोल्दैन चुपचाप मौन रहने संघर्ष गर्दा पनि सीताको मनभित्र भित्र गहिरो जागा भयो तिर्सना यी ग्वाला पहिचान खोज्छ बिचरा अन्जान सीता कन आफ्नो कीर्ति कुनै सदैव रहने।

यो छ समान राम कृतिमा छन बुझ्न सक्नेहरू ग्वाला हुन् प्रिय शक्ति दोपर कली त्रेता युगैमा बरू आफ्नो निर्भिकता नियाल अहिले मैले चिने तापनि मेरो नाम खुलेन खुल्न दिने बाँकी छ चक्रै अनि आफ्नो निर्भिक

श्रोताहरू, हामी कार्यक्रम साहित्य सरोवर बोलिरहेका छौं र आज हामीले कवि टीएन अधिकारीको नाता तीर्थ काव्यबाट सामग्री प्रस्तुत गरिसकेका छौं र यो काव्य प्रकाशोन्मुख अवस्थामा रहेको छ र हाम्रो यो साहित्य सरोवर कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ ठिक यसै बेला अर्थात साँझको 7 बजे प्रसारण हुने गर्छ र यसको पुनः प्रसारण आइतबार बिहान 8:30 बजे हुने गर्छ र साहित्यका विविध क्षेत्रहरूलाई समेटेर हामीले यो कार्यक्रम यसको स्थापना कालदेखि नै अर्थात यो रेडियो मर्सिङदेखिको स्थापना कालदेखि नै निरन्तर रूपमा सञ्चालन गर्दै आइराखेका छौं र यस कार्यक्रमले सबै क्षेत्रहरूलाई समेटेको छ र यसमा श्रष्टाहरूले आफ्ना रचना आफ्नै स्वरबाट वाचन गर्ने अवसर पनि हामीले प्रदान गर्दै आइरहेका छौं र विशिष्ट साहित्यकारहरूको अन्तर्वार्ता पनि हामीले यहाँ गर्दै आइराखेका छौं र कृति समीक्षा लगायत हरेक गतिविधिहरूलाई यो कार्यक्रम मार्फत प्रसारण हुने गर्छ र यहाँहरूको आफ्नो क्षेत्र विद्यालय गाउँ स्कूल समाजमा साहित्यिक कार्यक्रमहरू भइराखेका छन् भने त्यसको जानकारी हामीलाई गराउनु भयो भने हामीले यो कार्यक्रम मार्फत ती सबै कुराहरू प्रसारण गर्ने नै छौं। यिनै कुराहरू राख्दै आजको यो साहित्य सरोवर कार्यक्रमको निर्धारित समय सिद्धिसकेको संकेत हाम्रो प्राविधिक बहिनी दिलुले दिइसक्नु भएको छ। त्यसैले आगामी शुक्रबार साँझ ठिक यसै बेला साहित्य सर्भरको ढोका घस्कचाउने बाचा गर्दै प्राविधिक कक्षबाट बहिनी दिलु र प्रसारणबाट म कार्यक्रम सञ्चालक तेज नारायण अधिकारी बिदा माग्छौ। आज्ञा दिनुहोस् माछी काँडैले छेक्यो डाँडैले आउँदा जाँदा लाउला पिरती जगाऊ।

0: Hello, Mustang de Pim Panchana Be Megahertz.
1: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको बसस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतना उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा बुझ्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: सुन्न सकिन्छ। कांग्रेसभित्रको विवाद झन गहिरिँदै इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने, सरकारको 100 दिन सफल भएको राष्ट्रपतिको दावी, सरकार फितलो र असफल रहेको विपक्षी दलको टिप्पणी।
2: आधारभूत तहका गरी खाने जनताको पक्षमा छैन, शिक्षामा शुल्क लगाइयो, त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक 3% चाहिँ कर लगाइयो।
1: स्वास्थ्य बीमा बोर्डद्वारा मंगिरसम्मको 23.44 अर्ब रूपियाँ भन्दा बढ़ी बकेउता भुक्तानी, सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालन, कार्यस्थलबाटै स्वास्थ्य सेवा शुरू।
3: सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानुपर्दा निकै समय लाग्ने, निजामती अस्पतालमा पनि भीड बढ्दो, भीड़लाई नियन्त्रण गर्नलाई अलिकति व्यवस्थापन गर्नलाई सिंहदरबारमा स्थापन गरिएको
1: हो। मनसुनभर मेलम्चीको पानी आपूर्ति बन्द, काठमाडौँवासीलाई खानेपानीको समस्या बढ्ने, दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी अझै बेपत्ता, किसान कल सेन्टरमा किसानको चासो बढ्दै।
4: तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले 1 दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे हुन्छ।
1: र फ्रान्समा त्यति गर्मीको कहर, एक सातमै 2000 भन्दा बढ़ीको मृत्यु, विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: महिलाका लागि ब्लू बस सञ्चालनको पहल सार्वजनिक यातायातलाई थप सुरक्षित बनाउने सकारात्मक प्रयास हो, तर महिलाका लागि छुट्टै बस व्यवस्था गर्नु मात्र दीर्घकालीन समाधान हुन सक्दैन। सबै सार्वजनिक यातायातमा महिला निर्धक्क यात्रा गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्नु राज्यको मुख्य दायित्व मानिन्छ। ब्लू बस सँगै प्रभावकारी कानूनी कार्यान्वयन, निगरानी र जनचेतनामा पनि जोड़ दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको शुरूआत गर्ने सवालमा सरकारको 100 दिन सफल भएको बताएको छ। पार्टीको अभिमुखीकरण कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले सरकारको 100 दिन सुशासनमा केन्द्रित भएको बताउनुभयो। तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएको भन्दै सुशासन सरकारको अहिलेको प्राथमिकता रहेको बताउनु भएको छ। उहाँले सुझावको आधारमा केही कमी कमजोरी राखे सच्याएर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ।
7: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढ़ी जोड़ लगायो। सरकारले अहिले यो 100 दिनमा विशेष गरेर सुशासनमा अझै बढ़ी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढ़ी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौं। त्यसमा केही कमी कमजोरी रहेछ भने नागरिक समाजले उठाएका विषय, ती कमजोरीहरूलाई पनि हामी त्यसलाई सुझावका रूपमा अगाडि बढ़ाएर त्यसमा अझ परिपक्व ढंगले सरकार अगाडि बढ़छ।
6: यसैबीच नेकपा एमाले भने सरकारको 100 दिन फितलो, अपरिपक्व र विवादास्पद भइएको निष्कर्ष निकालेको छ। महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको 100 दिन असफल देखिएको उल्लेख गरिएको छ। प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा खुलेआम जोड़िएका प्रमाणहरू एकपछि अर्को गर्दै सार्वजनिक हुनु अहिलेको सरकारको असफलताको मुख्य कड़ी भएको एमालेको निष्कर्ष छ। कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
2: त्यो देशको पक्षमा बिल्कुलै देखिएनन्, जनताका पक्षमा देखिएनन्, आधारभूत तहका गरी खाने जनताको पक्षमा छैन। शिक्षामा शुल्क लगाइयो, त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक 3% चाहिँ कर लगाइयो, विद्युतमा 5% भ्याट लगाइयो, लगातार रूपमा चाहिँ जनता तल्लो तहका जनता गरी खानेहरू रूपमासीहरूका विरूद्धमा यो सरकार चाहिँ गएको देखिएको छ।
6: विशेष महाधिवेशनपछि दुई ध्रुवमा विभाजित नेपाली कांग्रेसको इतर पक्षले अहिलेकै अवस्थामा संस्थापन पक्षसँग कुनै पनि सहमति नहुने निष्कर्ष निकालेको छ। पूर्व उपसभापति पूर्णबहादुर खड्का निवासमा आज बसेको बैठकले सभापति गगन थापा नेतृत्वसँग कुनै एकताको महाधिवेशन नहुने निष्कर्ष निकालेको नेता डाक्टर प्रकाश रण महतले CIM सँग बताउनुभयो।
8: पार्टी मिल्नुपर्छ भन्ने पक्षमा हो, तर जो नेतृत्व हुनुहुन्छ उहाँहरूले चाहिँ चाहेको देखिएन। भेट्दाखेरि कसै भेट्दाखेरि सबै भइहाल्छ नि भन्नु, अब सामान्य कुराहरू हामीले राखेका छौँ, ठुला कुरा गरेका छैनौँ। 15 अधिवेशन निष्पक्ष हुने र साझा संयन्त्र समायोजन संयन्त्र जे हुन्छ गर्नु पर्यो, र नवीकरण भएकाहरूलाई चाहिँ सबैलाई यो नबनिकन त्यसलाई डिजिटल गर्ने कुरा चाहिँ सबै चाहिँ केन्द्रित गर्नु पर्यो। त्यसमा को आयो को आएन, किनभने नवीकरण त गरिसकेका छन्। यति नै कुरा छ, र यो धेरै अगाडिदेखिको प्रयास हुँदा पनि उहाँहरू चाहिँ गम्भीर देखिनु भएको छैन, त्यसले चाहिँ हामी सबै चिन्तित छौँ।
6: हालको नेतृत्वबाट कुनै पनि सहमतिका खाकाहरू प्रस्तुत नभएको अवस्थामा आन्तरिक मतभेद बढ़ने कांग्रेसको निष्कर्ष छ। यसैबीच निवर्तमान सभापति शेरबहादुर देउबा समूहले छुट्टी सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको छ। सोमबार कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी गरेको नेताहरूले बताएका छन्। सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा एकाई सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि सेवा एकाई सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाई सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको कर्मचारी कल्याण शाखाको प्रमुख दीपक ढकालले सीआईएनलाई जानकारी दिनुभयो। उहाँका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
3: निजामती कर्मचारीहरू ठूलो संख्यामा सिंहदरबार परिसरमा कार्य गर्नुहुन्छ। उहाँहरूले चाहिँ सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानुपर्दा निकै समय लाग्ने, अनि निजामती अस्पतालमा पनि अब भिड बढ्दो भिडलाई नियन्त्रण गर्नलाई अलिकति व्यवस्थापन गर्नलाई सिभिल सर्भिस हस्पिटलको चाहिँ एक्सटेन्सन काउन्टर सिंहदराभित्र राख्नुपर्छ भन्ने कुरा अस्पताल व्यवस्थापन समितिले समेत निर्णय गर्यो। त्यसको आधारमा चाहिँ यो सिंहदरबारमा स्थापन गरिएको हो।
6: दैलेखको चामुण्डा विन्ध्यसैनी नगरपालिका सात स्थित कर्णाली राजमार्गको साङ्ने ताडा क्षेत्रबाट कर्णाली नदीमा खसेको गाड़ीको अझै फेला पर्न सकेको छैन। आज बिहानभरि खोजी जारी रहे पनि नदीमा गाड़ी नभेटिएको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएनलाई जानकारी दिनुभयो।
3: गाड़ी पनि भेटेको छैन र कुनै पनि बडीहरू पनि भेटेको छैन। गाडी खसेको स्थान चाहिँ एकदमै करेन्ट धेरै भएको, पानीहरू पनि धेरै भएको, त्यो अब गोताखोरहरू पनि त्यहाँ एकदमै भित्र जान सक्ने स्थिति छैन। त्यहाँ चाहिँ अब जुन आज दिनभरि नै खोजेको छ, त्यसको 4-5 किलोमिटर तलसम्म पनि गोताखोरले खोजेको छ। अब सम्भावित जहाँ खसेको भनेको छ त्यहाँ पनि खोजेको छ, तर अहिलेसम्म पत्ता लगाउनु लागिसकेको छैन। बडी चाहिँ एकजनाको भेटियो होइन, त्यही एकजनाको चाहिँ आफन्त दुईजना तिनजना अनि एउटा चालक र सहचालक, यही पाँचजनाको मात्रै मिसिङ भएको भन्ने हिसाबले चाहिँ एक किसिमले जानकारी आएको छ। त्यहाँभन्दा बढीको परिवारहरूले कसैले सूचना दिनुभएको छैन।
6: तमिलो पानी र वेग ठूलो भएकाले खोजी प्रभावित बनेको छ। दुर्घटनामा परेका मध्ये हिजो कालीकोटका एकजनाको शव फेला परेको थियो। त्यसबाहेक गाड़ी सहित अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको छ। यस्तै आज बैतडीमा भएको बस दुर्घटनामा 17 जना घाइते भएका छन्। धनगढ़ीबाट बैतडीतर्फ जाँदै गरेको बस दिउँसो बैतडीको पाटन नगरपालिका 8 गौराखानामा दुर्घटनामा परेको हो। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मंगसिरसम्मको बोक्यौता रकम भुक्तानी गरेको छ। बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोक्यौता बाफत उपलब्ध गराउनु पर्ने 23,44,02,98,015 रकम भुक्तानी गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मंगसिर महिनासम्मको दावी बोक्यौता फरफारमा भएको जनाएको छ। मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि समितिले विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्र भन्दा माथिल्लो भागमा रहेको पहिरो गिग्रान तथा बाढ़ीका कारण सुरूङभित्र माटो ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको हो। अहिले वैकल्पिक प्रणाली मार्फत पानी पठाइएको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न तथा विगत 4 वर्षदेखि सुरुङको सफाई मर्मत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको समितिले जनाएको छ। लगातार परेको वर्षाले बैतडीको पाटन नगरपालिका छ स्थित कृष्ण माध्यमिक विद्यालयको दुई तले भवन पूर्ण रूपमा भत्किएको छ। विद्यालयका प्रधान अध्यापक वीरेन्द्र केसीका अनुसार 16 असारदेखि निरन्तर परेको वर्षाका कारण आज करिब 10:45 चार कोठे दुई तले भवन पूर्ण रूपमा भत्किएको हो। घटना भएको समयमा भवनभित्र केही नरहेकाले कुनै मानवीय क्षति नभएको प्रधान अध्यापक केसीले जानकारी दिनुभयो। भवन भत्किएसँगै पठन पाठन सञ्चालनमा समेत समस्या भएको केसीले बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। जून महिनाको अन्त्यतिर युरोपमा गर्मीका कारण फ्रान्समा एक साताको अवधिमा 2,000 भन्दा बढ़ी अतिरिक्त मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार जूनको अन्तिम सातामा अघिल्लो साताको तुलनामा मृत्यु संख्या 29% बढ़ेको हो। विशेष गरी 45 वर्ष भन्दा माथिका व्यक्तिहरूमा मृत्युको दर उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा अन्तर्गत राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति 12:15 अमेरिकाको डल्लास रंगशालामा शुरू हुनेछ। त्यस्तै भोलि बिहान 4:15 साविक विजेता अर्जेन्टिना र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। अर्जेन्टिना समूह जेको विजेता र केप भर्डे समूह एचको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्।
1: नार्को किसान सेन्टरबाट कृषकलाई प्रत्यक्ष प्राविधिक सेवा।
4: पैसा लाग्दैन यसमा। 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ।
1: कृषि समस्याको समाधान सम्भव छ। कुराकानीसँगै हानिकारक परम्परागत अभ्यासले महिला किसानमा परेको प्रभाव, रिपोर्ट लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
10: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
11: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
12: 5 बिहान उठेर भरे 10 राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
13: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
14: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
13: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
15: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
16: कार्यक्रम साझा आवाज,
13: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
17: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
18: प्रोपाइटर मधुमाया जीजी, पढे होइन प्रोपाइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
13: हरेक 15 शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8:00 सीआईएन मार्फत देशैभर
14: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
15: पसिनाको सम्मान, समानताको अभियान,
16: कार्यक्रम साझा आवाज।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसान कल सेन्टरलाई राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको नियमित सेवाका रूपमा सञ्चालन गरिरहेको छ। यस सेवा केन्द्रबाट बाली, पशुपालन, रोग किरा व्यवस्थापन, कृषि प्रविधि, कृषि यान्त्रिकीकरण लगायतका विषयमा किसानलाई परामर्श दिइन्छ। यसबाट किसानले कसरी लाभ लिइरहेका छन् हामीले नार्कका कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग सोधेका छौं।
4: हरेक शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4 देखि 6 को बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ, जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ, त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, तोबेर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने यहाँ मैले समाधान गर्न नसके पनि हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4 देखि 6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
6: तपाईँले नम्बर नोट गर्नु भएको छैन भने म पुनः दोहोर्याउँदैछु। 11:35 तपाईँले हरेक शुक्रबार 4 बजेदेखि 6 बजेसम्म फोन गर्न सक्नुहुनेछ। तपाईँको खेतीपातीसँग सम्बन्धित, पशुपालनसँग सम्बन्धित, माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ, होइन त? त्यसको समस्याको समाधान गर्न सकियो। तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा, कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टा समय भयो अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
4: यस्तो समस्या नहुनुपर्ने, तैपनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे हुन्छ त्यो
6: ठाउँमा
4: रह्यो कुरा अलिकति। मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नुपर्ने हुन्छ, के खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिलेकाहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाह पार्ने हुने रहेछ कतिपय केसहरूमा, त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
6: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप कि बनाएको रहेछ, व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनु हुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
4: हजुर, त्यो पनि हो नि, जस्तो कहिलेकाहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ, त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त उहाँ यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टू वे कम्युनिकेशन न हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ, तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ। हप्तामा एक दिन अब 2 घण्टाले पक्कै पनि किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कर्णालीको कृषि महिलाको काँधमा अधिकार भने अझै टाढा,
12: महिलाले जति दुःख संकष्ट गरे पनि त महिला कहाँ अलि दबाउनै खोज्छन् त पुरुषहरूले,
19: पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुष।
1: महिला किसानलाई अवसरमा अझै असमानता, समानताका लागि स्थानीय सरकारले गर्नुपर्ने पहल विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: साझा खबरमा अब महिला किसानको कुरा कर्णालीमा खेतीबारीदेखि पशुपालन र घरधन्दासम्मको अधिकार जिम्मेवारी अधिकांश जिम्मेवारी महिलाले सम्हालिरहेका छन् तर उनीहरूको श्रमको उचित मूल्याङ्कन निर्णय प्रक्रियामा सहभागिता र स्रोत साधनमा पहुँच भने अझै सीमित छ यसले कृषि उत्पादनसँगै महिला सशक्तिकरणमा पनि असर पारिरहेको छ
23: असारको महिना बिहानको झिसमिसे उज्यालो चराचुरुङ्गीको चिरबिर आवाजसँगै हरियालीले ढाकिएका मुगुका खेतबारी यही मौसममा धेरै महिला किसान दिनको शुरूआत डोको बोकेर खेतबाट गर्छन् खेत जोत्नेदेखि रोपाई गोडमेल कटानी पशुपालन र घर धन्दासम्मको जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ मुगुकी झुपु रावल पनि हरेक बिहान बेलुका खेतबारी धाउने महिला किसान हुनुहुन्छ
24: थोरै तरकारी लिए भइगयो भने जस्तै हुन्छ अब तरकारी धेरै हुन्छ बजार सानो छ त्यस्तो हुनुभक्त अब जस्तै धेरै छ त अब एक केजी टमाटर लिएपछि आधा घण्टा 20 मिनट 2 घण्टा जति पनि कोही कुराले गबले भुलाइराखेछन् त समस्या त धेरै छ त अझ र हामी हेर्ने खातको महिलाहरूलाई बाटो त्यस्तो नराम्रो छ पुरुषले माथि आम्नो खुट्टो माथि गर्ने आफू माथि हुने अब महिलाले जति दुःख संकष्ट गरे पनि त महिला कन अलि दबाउनै खोज्छन् त पुरुषहरूले
23: खेतमा दिनभर काम गरेपछि घरमा खाना पकाउने बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी पनि अधिकांश महिलाकै काँधमा हुन्छ यसले उनीहरूको स्वास्थ्यदेखि आर्थिक अवसरसम्म असर पुर्याइरहेको किसान बेसरकला नेपालीको अनुभव छ
24: कहिले कसो अलिकति हो हलोसलो जोत्दाखेरि खन्दाखेरि केही हामीलाई गाह्रो पर्यो भनेपछि हामीले जाउँ भनेर भनेपछि मात्र हो नत्र महिलाहरूले धेरै गर्छन् पुलिस अलिकति हो पुरुषले गर्ने उब्जनी गर्दाखेरि हामीले गर्नुपर्छ ड्याङहरू बनाउँदाखेरि हामीले गर्नुपर्छ ग्रिन हाउस गर्दाखेरि कहिले कसो हामीलाई धेरै लोड पर्यो भने कामको अब गर्नु भनेपछि सघाउने मात्र हो अलिकति पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुषले भन्दा पनि
23: राष्ट्रिय तथ्याङ्कले पनि यही वास्तविकता देखाउँछ नेपालको कृषि गणना 2078 अनुसार कृषिमा संलग्न जनशक्ति मध्ये महिलाको सहभागिता आधा भन्दा बढ़ी छ नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार पनि कृषिमा कार्यरत महिलाको प्रतिशत पुरुषको तुलनामा उल्लेख्य रूपमा बढ़ी छ तर राष्ट्रिय तथ्याङ्क कार्यालयको कृषि गणना अनुसार कृषि सञ्चालन गर्ने व्यक्ति मध्ये महिलाको हिस्सा करिब 1/3 मात्र छ अर्थात खेतमा महिलाको श्रम बढ़ी भए पनि निर्णय गर्ने अधिकार र स्रोतमा उनीहरूको पहुँच अझै सीमित छ छायानाथ रारा नगरपालिका तीनकी किसान रामदेवी बुढा उत्पादन गरेको अन्न बाली र तरकारी बजारसम्म पुर्याउन तथा व्यापार सम्बन्धी निर्णय लिन अझै पनि कठिन हुने बताउनुहुन्छ
25: अब पहिला त कृषिमा व्यवसाय गर्नलाई सजिलो थियो अहिले गाह्रो छ अब केही यता पर्वजोलतिर हालम भने पछि कर्मचारी अनुहार यहाँ जग्गा सग्गा हेरिजान्छन् कहीँ पानीको ऊ छैन ऊ स्रोत रोजगार छैन भन्ने भयो कोही के भन्ने भयो अनि त्यही भएर पनि हामीलाई गाह्रो त गाह्रो तरकारी खेती गर्ने कन गाह्रो पनि गाह्रो छ अब यो डोखामा लिँदाखेरि पनि हामी कन गाह्रो छ त केलाई गाह्रो छ भनेपछि अब राति हाँट्छौँ अध राति हाँट्छौँ पुरुष दाजुभाइले कोहीले केही नभने पनि त हामी कन ढोलको डर छ पहिरोको डर छ बाटो नराम्रो छ हामी कन त्यही बाटो सबजनाले लागेको त्यही बाटो हेरिदिए पनि त हामी कन कति कति सुविधा हुने थियो त
23: कतिपय ठाउँमा महिलाको नाममा जग्गा नहुनु कृषि ऋण तालिम अनुदान र आधुनिक प्रविधिमा पुरुषलाई प्राथमिकता दिनु जस्ता अभ्यास अझै कायमै छन् यसको प्रत्यक्ष असर उत्पादन आमदानी र महिला सशक्तिकरणमा परेको छ कर्णालीमा वैदेशिक रोजगारी र अन्य कारणले पनि धेरै पुरुष घर बाहिर रहने भएकाले खेतीपातीको मुख्य जिम्मेवारी महिलाले सम्हालिरहेका छन् तर नीति निर्माणदेखि कृषि सम्बन्धी योजना बनाउने तहसम्म उनीहरूको आवाज भने कमजोर सुनिन्छ। महिला किसान रमाइली बुढा महिला किसानलाई सिप प्रविधि वित्तीय सेवा र जग्गा माथिको अधिकार सुनिश्चित गर्न सके उत्पादन र परिवारको आर्थिक अवस्था दुवैमा सुधार आउने बताउनुहुन्छ।
25: एउटा राख्ने ठाउँ भइदिए अनि एउटा गाडी भइदिए हामीलाई डोकामा लिनु नपर्ने थियो, हामीलाई अलि मिलाएर दिँदाउ बजारमा डोका गरिकन लिनु नपर्ने थियो। रोड आएको थियो गाडी गरिकन नियको तरकारी तराई तराईको निया ल्याउँछन् त हाम्रो तरकारीले मार्केटै पाए छैन।
23: नेपालको कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब 24% रहेको छ। यो क्षेत्रको मेरुदण्ड नै महिला किसान हुन्, तर उनीहरूको श्रमलाई उचित समान निर्णय प्रक्रियामा सहभागिता सम्पत्ति माथिको अधिकार कृषि प्रविधिमा पहुँच र वित्तीय अवसर विस्तार नगरी दिगो कृषि विकास सम्भव देखिँदैन। खड्क सुनार सीआईएन रेडियो मुगु मुगु गमगडी।
1: महिलाले उत्पादन गर्छन् तर बजारसम्म पुग्ने बाटो सजिलो छैन। एक्लै बजार जाँदा कुरा काट्ने यातायात नपाउने व्यापारीसँग मूल्य तय गर्न कठिन हुने समस्या अझै कायम छ। यस्तो समस्या समाधानका लागि के गर्नुपर्छ हामीले काठमाडौँको शंकरापुर स्थित माने डाँडा महिला किसान समूहका सचिव अस्मिता खातीसँग सोधेका छौं।
0: यी छैन केही छैन गर्यो भने मेहनत गर्यो भने हरेक चिज बिक्नेछ। कसैले मागेर हिँड्नुपर्ने उयो नै छैन, तर मेहनती चाहिँ हुनु पर्यो मान्छे, अनि सोच चाहिँ राम्रो हुनु पर्यो, परिवर्तन चाहिँ हुनै पर्यो। हामी दुःख चाहिँ गर्यो भने
2: परिवर्तनको कुरा यो त अहिलेदेखिको कुरा होइन नि त।
0: हजुर,
2: म जन्मिँदा भन्दा अगाडिदेखि नै परिवर्तन गर्ने सोच परिवर्तन गर्ने भन्ने कुरा यहाँ जन्मिनु भन्दा अगाडिदेखिको पनि कुरा होला, कुरा भइरहँदा पनि अहिलेसम्म पनि परिवर्तन किन भइरहेको छैन, यसमा चाहिँ के कारण होला जस्तो लाग्छ हजुरलाई?
0: यो चाहिँ अब पहिलादेखि नै चलिआएको चलन भनौँ कि पुरुषमाथि गर्ने व्यवहार हो। आमाले पनि छोरालाई पढ्दैन तिमी यो गर्न, तिमी यो पढेर बस, तिमी काम गर्नु पर्दैन भने
2: काम नगर
0: नगर भन्ने
2: उयो हो कि बहिनीलाई
0: त्यस्तो चलनले पनि हो कि आजसम्म पनि परिवर्तन गर्न नसकेको। जस पुरुषमा चाहिँ त्यति परिवर्तन चाहिँ भएको छैन अहिलेसम्म
2: दबिरहेको बच्चाहरू हुर्काउँदै गर्दाखेरि हुर्काइमा पनि हुर्काउँछ बाबाले कसरी हुर्काइरहेछ भन्ने कुराले पनि फरक पार्ने भयो,
0: त्यो फरक नै पर्ने भयो। अनि त्यही देखेर आएर पनि अहिलेको युवाहरू पनि त्यति चाहिँ काममा सघाउनु पर्छ भन्ने सोच चाहिँ भएको छैन जस्तो लाग्छ।
2: तपाईले आफ्नो सन्तानलाई चाहिँ कसरी हुर्काइरहनु भएको छ त?
0: मैले चाहिँ मेरो छोरालाई मेरो 7 वर्ष भयो, मैले चाहिँ त्यो खाना खाएपछि त्यसलाई कुच्चो लाउनेदेखि काम अनि जस आफ्नो सामानहरू चाहिँ आफै व्यवस्था गर भनेर चाहिँ भन्या छु, भन्या मतलब गर्न पनि लाग्छु मैले।
2: अहिले नेपालमा धेरै महिला किसान हुन त सरकारी डेटा पनि आएको छ, नेपालमा 60% भन्दा बढी अझै पनि कृषि पेसामा आश्रित परिवार छन्, ती मध्ये 70% चाहिँ किसान महिला छन् कि, महिला किसानले काम गरिरहेछन् तर उनीहरूको न परिचय छ महिला किसान भनेर, अनुदान लिने ठाउँमा पनि पुरुषै छन् होइन, राहत लिने ठाउँमा पनि पुरुषै बढी छन्, सबै ठाउँमा चाहिँ अलिक बढी पुरुष देखिनुहुन्छ, काम गर्ने धेरै महिला तर पाउने जति हुन्छ नि पुरुष हुनुहुन्छ।
0: यसलाई घटाउनको लागि चाहिँ राज्य अनि नगरपालिकाबाट नै महिलालाई अगाडि कसरी बढाउने होइन, विभिन्न सिपमूलक तालिम अथवा कुरा पुरै जानकारीहरू चाहिँ महिलालाई पनि हुनु पर्यो अनि घरबाट पनि स्वतन्त्र हुनु पर्यो। महिलालाई मात्रै काम मात्रै आइराख्नुपर्छ भन्ने छैन, महिलाले नै अगाडि बढ्न दिनुपर्छ भन्ने सोच चाहिँ घरबाटै हुनुपर्छ।
1: काँग्रेसभित्रको विवाद गहिरिँदै गएको छ भने इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने नेताहरूको दावी छ। सरकारको 100 दिन सफल भएको राष्ट्रपतिको दावीमा सरकार फितलो र असफल रहेको विपक्षी दलहरूले टिप्पणी गरेका छन्। स्वास्थ्य बीमा बोर्डद्वारा मंगिरसम्मको 23 अर्ब 44 करोड़ रूपियाँ भन्दा बढ़ी बक्रौदा भुक्तानी गरिएको छ भने आजबाट सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन भएको छ। मनसूनभर मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको छ, यसले काठमाडौँवासीलाई खानेपानीको समस्या भन्नेछ। दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी अझै बेपत्ता छ भने किसान कल सेन्टरमा किसानको चासो बढ़दै गएको छ र फ्रान्समा अत्यधिक गर्मीले एक सातामै 2000 भन्दा बढ़ीको मृत्यु भएको छ। विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुनेछन्। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज। एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
2: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
3: ओए अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
4: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
5: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
6: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
5: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
6: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
5: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
6: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
7: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
8: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: सूचना बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको लागि सहायक स्तरको 5 औं तहको लेखापल आवश्यकता परेकोले निम्न बमोजिमको कागजात पत्र सहित दरखास्त दिनुहुन अनुरोध

0: कि नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, कम्प्युटर ज्ञान सम्बन्धी सर्टिफिकेट, सवारी चालक अनुमति पत्र र 3 प्रति पासपोर्ट साइजको फोटो। दरखास्त दिने स्थान बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय। थप जानकारीका लागि सम्पर्क नम्बर 0665220073 र 0665220104।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।

0: sip on your extreme energy drink.
1: बिस्तारै जानु ए माइलाले ट्रेक्टरले रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी
5: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
4: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
5: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
6: प्रोप्राइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि थप जानकारीका लागि सम्पर्क 98560-74486
7: के भयो दिदी तपाईँलाई सुन्छु छैन कि कसो
8: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
7: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
8: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
7: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
10: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
9: सम्पर्क फोन 98490-68924 98450-86780
11: समिति हो चौदह के में बोधे लोटी पर दी रो बैंगे विवरण पी भी मुई खाता लिखे हमरो
12: खाई खाई बहु कोई लोटरी भर दिल
13: आई समी जो लोटरी पर छापता ही
12: भर दी आ भर दी लोटरी खाली पर दिन बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खाई बिसा खाई मई विश्वास आलन फोन खाले पनी आप विवरण खाई मई आपिन खबई बने वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बने आरी
13: सिद्धार्थ ब्याङ्कर क्यारे जनहितरी जारी सन्देश
14: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
15: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
2: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-520-209

0: अहा म यो बिहे गर्दिन।
1: हैन के हो बिहे किन नगर्ने?
0: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
2: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
3: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
3: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
3: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
3: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 98573375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
3: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: सुवर्ण अवसर, सुवर्ण अवसर।
7: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ।
8: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
9: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
10: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, शारीरिक फयमा
9: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
10: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
9: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा,
11: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
9: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त MBBS डाक्टरद्वारा सुपर प्रमाणपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
12: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडेल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840050663, 97694887।
13: यो मोबाइलले पनि तनावै दियो भने
14: हैन, के तनाव दियो ए खुशी?
13: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
14: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
15: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
16: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
1: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
0: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
1: अब यो फोहोर के गर्ने त?
0: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
1: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भए।
2: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
3: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका कार्यालय भुजुङ।
4: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
5: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
4: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
5: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
4: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
5: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
4: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
5: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
4: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
5: मासिक एकाइ परीक्षाको व्यवस्था,
4: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
5: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
4: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
5: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
4: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
5: थप जानकारीका लागि
4: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860074553, 9560445875, 9460085791 र 9460083862।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बर्खामा पुरानै घाउ बल्झिने डरमा मेलम्चीको पानी बन्द, दिगो समाधान कहिले भेटिएला?
1: फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने हाम्रो लक्ष्य छ। त्यो सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ।
0: पासपोर्टलाई लिएर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच के भएको हो?
2: यत्रो ठूलो ट्रान्जिसनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढंगले यो ट्रान्जिसन होस् भन्ने दुवै पक्षको चाहना हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसंघले सुडानमा जारी भीषण गृहयुद्धका बीच उत्तर कोरोफान राज्यमा अर्को गम्भीर मानवाधिकार संकट पैदा भइरहेको जनाएको छ। राष्ट्रसंघीय मानवाधिकार प्रमुख फोल्कर ट्युकले घेराबन्दीमा परेको उक्त राज्यको राजधानी एल ओबेद वरपर लगातार अत्याचारका घटनाहरू भइरहेको भन्दै चेतावनी दिएका हुन्। राष्ट्रसंघको एउटा आकस्मिक सत्रलाई सम्बोधन गर्दै ट्युकले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न पनि आग्रह गरे। जिनिभाबाट बीबीसीकी Imogen Falls भन्छिन्,
4: This session is aimed to be preventative.
3: यो सत्र पूर्व सावधानीका लागि हो। ट्युकले यो कुनै अभ्यास वा ड्रिल नभएको स्पष्ट पारे। उनका अनुसार एल ओबेद शहरमा गम्भीर हिंसाका स्पष्ट संकेतहरू देखा परेका छन्। बीबीसीकी इम्युजिन फोल्स। पछिल्ला दिनमा एल ओबेद सुडानी सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफ बीचको लड़ाईको केन्द्र बनेको छ। इरानका राष्ट्रपतिले तेहरान स्थित ग्रैंड मोसल्ला मस्जिदमा उपस्थित भई दिवंगत सर्वोच्च नेता अली खामेनेई प्रति श्रद्धांजलि प्रकट गरेका छन्। खामेनेईको शवसँगै परिवारका अन्य चार सदस्यको शव बाकस पनि प्रदर्शनमा राखिएको छ, जसमा उनीसँगै मारिएकी सानी नातिनीको शव पनि समावेश छ। उनीहरू फेब्रुअरीमा अमेरिका र इजरायलले थालेका युद्धको शुरूआततिर मारिएका थिए। शनिबार हुने आधिकारिक समारोहमा लाखौं मानिस तथा विदेशी कूटनीतिज्ञहरू पनि सामेल हुने ठानिएको छ। फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका छन्। इन्टरपोलले सोमबार मोनाकोमा भएको एउटा बम विस्फोटनको घटनामा संलग्न रहेको आशंकामा एक युक्रेनी महिलाको खोजी भइरहेको जनाएको छ। उक्त घटनामा तीनजना घाइते भएका थिए। स्थानीय सरकारी अभियोजकहरूका अनुसार 39 वर्षीय ती महिलाले पुरूषको भेषमा उक्त बम राखेकी थिइन् र त्यसलाई रिमोट कन्ट्रोल मार्फत विस्फोट गराएकी थिइन्। र पाकिस्तानी अधिकारीहरूले अस्पतालहरूबाट मानव साल नाल तस्करी गरेर बुढ़ेहुली नदेखिने एन्टी एजिङ सुई बनाउन प्रयोग गरिएको आशंकामा एउटा संगठित गिरोहबारे अनुसन्धान गरिरहेका छन्। फेडरल इन्भेस्टिगेशन एजेन्सीले उक्त गिरोहले हरेक महिना करिब 200 किलोग्रामको परिमाणमा उक्त अंग खरिद गर्ने र त्यसलाई सुकाएर प्रशोधन गरी विदेश निर्यात गर्ने गरेको आरोप लगाएको छ। इस्लामाबाद प्रहरीले यस मामिलामा गत साता 5 जनालाई पक्राउ गरेको थियो। एक अधिकारीले बीबीसीलाई बताए अनुसार मानव साल नालसँग सम्बन्धित यस्तो अन्तर्राष्ट्रिय गिरोह फेला परेको यो पहिलो पटक हो। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। मेलम्ची खानेपानी संरचना रहेको स्थानमा खोलाको पानीमा बढ़ेको धमिलोपना र पानीको कारण त्यहाँको अस्थायी संरचनामा पुगेको क्षतिका माझ केही अवधिका निम्ति सुरुङबाट काठमाण्डु पानी पठाउने काम बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। विक्रम सम्मत 2078 असार 1 र साउन 16 गते मेलम्चीमा आएको भीषण बाढ़ी तथा गेग्रान बहावले उक्त खानेपानी परियोजनाको सुरुङमा पानी पसाउने संरचना वा मुख्य हेडवर्कलाई व्यापक क्षति पुगे यता हरेक वर्ष बर्खामा मेलम्ची बन्द हुने गरेको छ। सुनौ संजय ढकालको यो रिपोर्ट। काठमाडौँ उपत्यकाका लाखौं मानिसहरूको दैनिक जीवनसँग सोझै जोडिने यो महत्वपूर्ण परियोजना अस्थायी रूपमा बन्द हुँदा पनि खानेपानीको वैकल्पिक व्यवस्था गरेर सकेसम्म कम अप्ठ्यारो पर्ने गरी काम गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले बताएको छ। तर विगतमा उसले बाचा गरे पनि खानेपानीको अभावले उपभोक्ता धेरै मारमा पर्ने गरेका थिए। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद उपाध्याय भन्छन्,
1: हिजो चाहिँ धमिलोपना मात्रै नबढेर अस्थायी ड्याममै क्षति पुग्यो, गएर बन्द गरेको छ अहिले। केही दिन वेट गर्छौँ, एक दुई दिन फेरि पानी घटेर तत्काल मद्दत गरेर चलाउन सक्यो, फर्दर क्षति नपुग्ने भयो भने त्यसलाई रिज्युम गर्छौँ, नत्र त्यही अनुसार हामी बन्द गर्नलाई तयारी गरेका छौँ।
0: प्रत्येक वर्ष जसो यो वर्ष पनि बर्खाको अवस्था हेरेर सुरुङमा पानी पठाउने काम बन्द गर्ने योजना समितिको थियो। गत वर्ष छेउको रिवरमा खोलाको पानी सुरुङमा पसाएर वैकल्पिक व्यवस्था गरिएकोमा यो वर्ष चाहिँ त्यसो गर्ने योजना नरहेको उपाध्यायले बताए। समितिको उक्त योजना माथिल्लो निकायले मानेमा सुरुङको सरसफाई तथा जाँचका कार्यहरू गरिने अधिकारीहरूले बताए। दैनिक 17 करोड़ लिटर पानी काठमाडौँलाई आपूर्ति गरिरहेको मेलम्ची अकस्मात बन्द हुँदा त्यसले सर्वसाधारण उपभोक्तालाई असर पर्ने देखिन्छ। खानेपानी आपूर्तिको जिम्मा पाएको केयूकेएलले सकेसम्म आन्तरिक क्षमताबाट वैकल्पिक व्यवस्थापन मिलाइने बताएको छ। मेलम्चीको 17 करोड़ लिटर दैनिक पानीमा छेउछाउका याङ्ग्री र लार्के खोलाबाट थप 17 करोड़ लिटर पानी जम्मा गरेर दीर्घकालसम्मका निम्ति काठमाडौँको तिर्खा मेटिने बाचा एकपछि अर्को सरकारले गर्दै आएका छन्। तर 2078 सालको विनाशले मेलम्चीकै 17 करोड़ लिटर पनि अहिले बाह्रै मास आउन सकेको छैन। फेरि विकास समितिका कार्यकारी निर्देशक उपाध्याय,
1: प्रारम्भिक डिजाइन रिपोर्ट सबमिट गरेका छ तत्काल ट्यान्डले, हामीले त्यसको रिभ्यू गरेर फिडब्याक दिएका छौँ। अब यसको फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने त्यो हाम्रो लक्ष्य छ। त्यो डिजाइन सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ।
0: अहिलेको ढिलाइलाई त्यहाँको भौगोलिक जटिलताका कारण स्वाभाविक नै मान्न सकिने भूगर्भशास्त्रका प्राध्यापक रञ्जन दाहाल बताउँछन्। अब एउटा विषय संक्षेपमा, संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी ठाकुरले बताएकी छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको परिषदको बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरू प्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदकी सदस्य समेत रहेकी उपसभामुख ठाकुरले जानकारी दिइन्। यसपछि सिफारिश भएका व्यक्तिको संसदीय सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ। अब अर्को विषय, प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको पहिलो 100 दिनमा परराष्ट्र सम्बन्ध सञ्चालनमा विभिन्न उतार चढ़ावहरू देखिए। यो बीचमा प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँग एक्ला एक्लै भेटवार्ता गरेनन् भने परराष्ट्र मन्त्री शिशिर खनालले दिल्ली र बेजिङको भ्रमण गरे। नेपाल भारत सीमा विवाददेखि राहदानी खरिद प्रकरण यो बीचमा चर्चामा रहे। यसै सन्दर्भमा साथी फडिन्द्र दाहालले परराष्ट्र मन्त्री शिशिर खनालसँग मन्त्रालयमा कुरा गर्दै, तपाईँको पार्टी सभापति रवि लामिछाने र तपाईँ आफै पनि भारत भ्रमणबाट फर्किनुभयो, तपाईँहरूको भ्रमणबाट आम मानिसले के पाउँछन्?
2: अब परराष्ट्र मन्त्री अथवा मन्त्रालयले प्रत्यक्ष रूपमा सेवा डेलिभर गर्ने भनेको विशेष गरी विदेशी नेपालीहरूको हकमा पासपोर्ट डिस्ट्रिब्युसन गर्ने, कन्सुलेट सेवा प्रोभाइड गर्ने, त्यो प्रत्यक्ष मान्छेले अनुभूत गर्ने विषयहरू चाहिँ अथवा विदेशमा भएका नेपालीहरूले नेपाल सरकार छ र आवश्यकता पर्दाखेरि हाम्रो हितलाई ध्यानमा राख्छ भन्ने अनुभूत गर्नुपर्ने विषय हो। त्यो अर्थमा चाहिँ हामी अरू ढंगमा काम गरिरहेका छौँ। यो पछिल्लो दुईटा भारत अथवा चीनसँग भ्रमणबाट मैले पाएको एउटा फिडब्याक भन्दाखेरि, नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि कन्फिडेन्टली आफ्ना कुराहरू राख्न सक्छ र नेपाल र नेपाली नेपाली भएर गर्वका साथ छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ शिर उठाउन सक्ने हैसियत चाहिँ पायौँ। त्यो गर्व, त्यो कन्फिडेन्स चाहिँ नेपालले पाएको छ जस्तो मलाई लाग्छ।
5: भारतपछि तपाईँ चीन जानुभयो, चीनसँगको सम्बन्धमा पनि वर्तमान सरकारले कुनै किसिमको रिसेट चाहेको छ?
2: चीनसँगको विषयमा मूल रूपमा यो सरकार बन्दै गर्दाखेरि केही संशयहरू व्यक्त गरिएका थिए। मेरो भ्रमणको एउटा ठूलो प्रयास चाहिँ नेपाल सरकार आफ्ना प्रतिबद्धताहरूमा एक चीन नीति र नेपालको भूभाग चिनिया गतिविधि विरूद्ध प्रयोग हुन नदिन नदिने विषयमा हामी स्पष्ट छौं भन्ने कुरा मैले कम्युनिकेट गर्ने त्यो नेपालको परम्परागत परराष्ट्र नीतिको विशेष गरी चीनका सम्बन्धमा आधारशिला नै हो. हाम्रो अलि बढी जोड कनेक्टिभिटी दुई देश बीचको कनेक्टिभिटी टुरिज्म को विस्तारमा र टेक्नोलोजी सहकार्यमा रिसर्च टेक्नोलोजीको विषयको सहकार्यमा अलि बढी जोड हुन्छ भनेर मैले.
5: अब अलिकति म तपाईँको मन्त्रालयको कामहरूमा आउँछु. तपाईँहरूले यो खुला आवेदन मार्फत जुन राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको थियो यसमा जस्तो खालको आवेदनहरू आए योबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
2: मैले अपेक्षा गरेको भन्दा बढी संख्या र धेरै अपेक्षा गरेको भन्दा बढी क्वालिटीको एप्लिकेशन पाएको छु. त्यसले गर्दाखेरि हामी अहिले त्यो रिभ्यू प्रारम्भिक रिभ्यू प्रोसेसमा छौँ. आएका एप्लिकेसन्सहरू नेपाल र नेपाल बाहिर रहनुभएका व्यक्तिहरूले नै नेपालको कूटनीतिक राजदूतको रूपमा नेपाललाई सेवा गर्छु भन्ने चाहना व्यक्त गरेको देखिन्छ.
5: अनि अन्त्यमा यो बीचमा अलिकति राजधानी छपाईको विषय विवादमा पनि परेको छ. विशेष अदालतमा मुद्दा नै दायर भयो. जनताले समयमा राजधानी पाउँछन् अभाव हुन्छ भन्ने कुरा आइरहेछ.
2: परराष्ट्र मन्त्रालय र सरकार यो अभाव नभइकन राजधानी वितरण होस् भन्नेमा हामी एकदमै सचेत भएर लागिरहेका छौँ. अहिले एउटा ठूलो ट्रान्जेक्ट टेक्नोलोजिकली पनि एउटा भेन्डरबाट अर्को भेन्डरमा ट्रान्जिसन हुनुपर्ने परिस्थिति भएको र अत्यन्त त्यो चुनौती आउँछ कि भन्ने कुरामा चाहिँ राजधानी विभाग अत्यन्त सचेतताका साथ काम गरिरहेका छ. हाम्रो चुनौती पनि र प्रयास पनि के हो भने यत्रो ठूलो ट्रान्जिसन हुँदै गर्दा पनि निकै धेरै अप्ठ्यारो नपरिकन ट्रान्जिसन गर्न सकौं भनेर हामी अहिले काम गरिरहेका छौँ.
5: खासमा यो विवाद के हो भनेर नै धेरैलाई अन्यल छ. अनि यसको समाधान के हो तपाईँको विचारमा?
2: केही विषय चाहिँ अदालतमा गइसकेको भएर मैले धेरै टिप्पणी गर्न उपयुक्त हुँदैन. तर त्यहाँ खरिद प्रक्रियामा नै भ्रष्टाचारहरू भएको छ भनेर अहिले अख्तियारले पनि मुद्दा लगाएको छ. भोलि त्यो न्यायिक विशेष अदालतले निरूपण गर्ने विषय नै रह्यो. अहिले चाहिँ मूल चासो भनेको कुनै पनि समस्या नपरिकन पासपोर्ट सही समयमा वितरण गर्न सकियोस् भन्ने चाहिँ मूल चासो हो. धेरै पहिला एक वर्ष अगाडि नै नेपाल सरकारले कम्पिटेटिभ बिडिङ मार्फत ठेका प्रक्रिया अगाडि बढाएर त्यो ट्रान्जेक्सनको प्रोसेसमा छ. कन्ट्राक्चुअल लले नेपाल सरकार यति बेला आजको समयसम्ममा भइरहेको प्रक्रियालाई अगाडि बढाउँछ. भोलि बने पनि न्यायिक निरूपणको विषयमा भोलि अदालतहरूले जे निर्णय गर्छन् त्यसको आधारमा हामी अगाडि बढ्ने विषय त छुट्टै भयो. तर आजको दिनमा जे प्रक्रिया छ त्यो प्रक्रिया अगाडि बढाइराखेका छौँ.
5: अनि यो प्रधानमन्त्रीको कार्यालय र तपाईँ बीच सहमति भयो भन्ने खबरहरू आयो होइन? यो त परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा किन यो यस्तो हस्तक्षेप भएको हो जस्तो लाग्दैन तपाईँलाई कि के हो यो?
2: त्यो त असहमति भन्दा पनि दुवै पक्षको चासो यति बेला के हो भने राजधानी यत्रो ठूलो ट्रान्जिसनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढंगले यो ट्रान्जिसन होस् भन्ने दुवै पक्षको चाहना हो. र यसलाई चाहिँ अब अलिक बढी असहमति अथवा द्वन्द्वको रूपमा व्याख्या गर्न खोजियो कि भन्ने मलाई लाग्छ.
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल साथी फडिन्द्र दाहालसँग कुरा गर्दै. अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग. फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ. तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्. प्यारिस क्षेत्रमा उक्त वृद्धि करिब दुई तिहाई पुगेको बताइएको छ. बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट.
3: फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्. फ्रान्सले 24 जूनमा देशभर अहिलेसम्मकै उच्च औसत तापक्रमको अनुभव गरेको थियो. बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका बताइएको छ. जून महिनामा 11 दिनसम्म चलेको उष्ण लहरका क्रममा त्यहाँ मृत्युका घटना करिब 40% बढ़ेको थियो. त्यहाँको स्वास्थ्य मन्त्रालयले उष्ण लहरका क्रममा भएको मृत्युको संख्यालाई अभूतपूर्व भनेको छ. जलवायु परिवर्तनले विश्वभर तापक्रम बढ़िरहेको बताइएका बेला विशेष गरी युरोपमा त्यसको प्रभाव अझ तीव्र देखिएको हो.
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ. अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्. नमस्कार.

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
4: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560774486।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841445448।
6: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
11: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
6: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
11: अब यो फोहोर के गर्ने त?
6: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
11: ए हो त है, सानो प्रयासले ठुलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
5: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ, स्वस्थ जीवन।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।
5: यो मोबाइलले पनि तनावै दियो भने?
11: होइन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्ति

0: लमजुङ सदरमुकाम बेसीचहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
1: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
0: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
1: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
0: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
1: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
0: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
1: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
0: मासिक एकाइ परीक्षाको व्यवस्था,
1: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
0: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
0: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
1: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
0: थप जानकारीका लागि
1: जनविकास माध्यमिक विद्यालय बेसीसहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860-74553, 9560-45875, 9460-85791 र 9460-83862।
2: बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको लागि सहायक स्तरको 5 तहको लेखापाल आवश्यकता परेकोले निम्न बमोजिमको कागजात पत्र सहित दरखास्त दिनुहुन अनुरोध गरिन्छ। तपसिल आवश्यक पद संख्या सहायक स्तर लेखापाल 1 जना, दरखास्त दस्तुर ₹1,000, नियुक्तिको प्रकार अस्थायी, योग्यता स्नातक तह उत्तीर्ण, लेखा वाणिज्य शास्त्र व्यवस्थापन संकाय, उमेर 21 वर्ष पूरा भई 35 वर्ष ननागेको, दरखास्त दिने अन्तिम मिति 2083 साल असार 20 गते सम्म, सम्पर्क मिति 2083 साल असार 21 गते, परीक्षाको किसिम लिखित, मौखिक र प्रयोगत्मक, तलब स्केल आपसी सहमतिमा हुने, आवश्यक कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, कम्प्युटर ज्ञान सम्बन्धी सर्टिफिकेट, सवारी चालक अनुमति पत्र र 3 प्रति पासपोर्ट साइजको फोटो। दरखास्त दिने स्थान बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय। थप जानकारीका लागि सम्पर्क नम्बर 0665202073 र 0665201104।

0: समी चुहू चौदह के में बोधे लोटी पर दी रो बहले ने विवरण पी भी है मुई खाता लिखे हमरो
1: खाई खाई बहु कोई लोटरी भर दिलवा
2: आंगी समी जो लोटरी पर दिवो छामताई गुदी
1: भर दी आ भर दिवा लोटरी खाली पर दिम बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खने बने खाई बिसा खाई मई विश्वास आलन होने खाले पनी आफै विवरण खाई मई आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आफै बने आरी
2: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463061
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना
8: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
9: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
8: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन
9: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा
8: छात्रवृत्तिको व्यवस्था
9: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने
8: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0564394495
10: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
12: नसा स्नायु मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
13: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्
12: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्र नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने फएमा काम्ने छोप्ने ढल्ने वा बेला बेलामा बेहोस हुने शारीरिक फएमा
13: डर लाग्ने जसङ्ग हुने अतालिने मुटु ढुकढुक हुने मुटु हल्लिएको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाहट हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा
12: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
13: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढ़ी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
14: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
13: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
12: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल बेसी सहर, सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 98400506637, 97694988777।

0: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
2: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोफाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
5: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
7: जाँच हुने दिन र समय यही असार 20 गते शनिबारका दिन बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729229।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9560-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: California.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
6: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
5: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
6: ल भइहाल्छ नि नानी
7: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
8: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
7: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 0665201120 मोबाइल 98460774745
9: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: लेखा जालो
1: झोरले
0: लास्तो फ्याकुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।